प्रगत जन्ने क्षमता जाँच गर्न प्रयोग गरिने परीक्षण हो। रक्तचापको औषधि प्रयोग गरिरहेका बिरामीमा अक्सर यस्तो परीक्षण आवश्यक हुन्छ। तर परीक्षणका लागि आवश्यक रिड एजेन्टको अभावमा पछिल्लो पाँच महिना यता वीरमा यस्तो सेवा ठप्प रहेको छ। समयमै टेण्डर प्रक्रिया शुरू नगरिँदा अस्पतालमा यस्तो अवस्था आइपरेको। हृदयघातको दुखाईका कारण छटपटिएका बिरामीलाई पहिल्यै अरू दुईजना बिरामी सुतिरहेको बेडमा बस्न भनियो, किनकि इमर्जेन्सीमा बेड संख्या भन्दा तीन चार गुणा धेरै बिरामी आउनु र तीनलाई यसै गरी कोचाकोच गरेर राख्नु वीर अस्पतालमा सामान्य जस्तै भइसकेको छ। रिएजेन्टको अभावमा परीक्षा रोकिएपछि थप उपचार प्रक्रिया प्रभावित भएर त्यही बेला बिरामीको मृत्यु भयो। अस्पतालमा कार्यरत दुई स्वास्थ्य कर्मीले यो घटनाबारे पुष्टि गर्दै भने यति बेला न सिनियर डाक्टर थिए न परीक्षण हुन सक्यो, बचाउन सकिने बिरामीलाई पनि बचाउन सकिएन। इमर्जेन्सीमा बिरामीको मृत्युको घटनापछि मृतकका परिवारहरूले शव बुझ्न अस्वीकार गर्दै लापरवाहीले बिरामीको मृत्यु भएको बताए। अस्पतालको आकस्मिक विभागमा कार्यरत एक चिकित्सकले नाम उल्लेख नगर्ने शर्तमा भने बिरामीको मृत्युपछि अस्पतालमा निकै ठूलो हंगामा भयो। शव बुझ्न परिवारका सदस्यलाई सहमत गराउन दुई दिन लाग्यो। यो घटनाबारे जानकार इमर्जेन्सी विभागमा कार्यरत अर्का स्वास्थ्य कर्मीले भने उनीहरू अस्पतालसँग परिवारका एक सदस्यलाई जागिर र क्षतिपूर्तिको माग गरिरहेको पछि कसरी कुरा मिल्यो थाहा भएन। मृतकको परिवारको सम्पर्क र परिचय खुल्ने अन्य जानकारी अस्पताल प्रशासनले उपलब्ध गराउन इन्कार गर्यो, तर यो घटनाबारे अस्पतालकी कार्यवाहक निर्देशक सह प्राध्यापक डाक्टर प्रभात चापागाई र प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले रिएजेन्टको अभावमा समयमै परीक्षण हुन नसकेको र बिरामीको मृत्यु भएको स्वीकार गरे, तर चिकित्सकीय लापरवाही नभएको बताए। उनीहरूले अरू बेला यस्तै अवस्थामा यस्तो परीक्षण अन्य अस्पतालमा गर्न पठाउने गरेको पनि बताएका छन्। वीर अस्पतालभित्र व्यथितको सूची लामै छ, जुन पछिल्ला महिनाहरूमा झन पेचिलो भन्दै गएको छ। महाराजगंज स्थित त्रिविशिक्षण अस्पताल, मनमोहन कार्डियोथोरास र भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, बाँसबारी स्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र लगायत मुख्य सरकारी अस्पतालले माघ पहिलो सातादेखि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत दिइँदै आएको उपचार केहीले पूर्णत केहीले आंशिक बन्द गरेपछि यसको चाप वीर अस्पतालमा परेको छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्य मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ। प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख नजीर मियाले मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। नेपाली कांग्रेसले आफ्ना यसअघिका मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाएको छ। नवनियुक्त मन्त्री विक्रम सिंह थामीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नुभएको छ।
2: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंह सहित सातजना विरूद्ध विशेष अदालत काठमाण्डुमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। मेयर सिंहले सिन्धुपाल्चोकी रीता भट्टराईकी छोरीलाई आफ्नी छोरी रूबिना श्रेष्ठ कायम गरी गलत विवरण पेश गरेर नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको पुष्टि भएपछि आयोगले आरोप पत्र दायर गरेको हो।
1: कोशी अस्पताल विराटनगरको जग्गा अतिक्रमण गरेर बनेका संरचना हटाउने प्रक्रिया अन्तर्गत सीमा एकिनको काम शुरू गरिएको छ। स्वास्थ्य मन्त्रालयले वैशाख 30 गते निर्देशनात्मक परिपत्र गर्दै सरकारी अस्पतालको जग्गा जमीन तथा भौतिक पूर्वाधारको सुरक्षा र संरक्षण गर्न भनेको थियो। सोही अनुसार कोशी अस्पताल विराटनगरको जग्गा अतिक्रमण गरेर बनेका संरचना हटाउने प्रयास शुरू भएको हो।
2: सरकारले किसानको जोखिम न्यूनीकरण गर्न आगामी वर्ष करिब 2.25 अर्ब रूपियाँ खर्चिने भएको छ। जलवायु परिवर्तन, प्राकृतिक विपत्ति, रोग व्याधि र बजार जोखिमका कारण कृषि क्षेत्र झन असुरक्षित बन्दै गएका बेला सरकारले कृषि बीमा मार्फत केही राहत दिन लागेको हो।
1: नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट प्रभाव हुने कर्जाको दायरा विस्तार गर्दै लघु साना तथा मझौला व्यवसायलाई अधिकतम 10 लाख रूपियाँसम्म बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरेको छ। राष्ट्र बैंकले सोमबार विद्युतीय माध्यमबाट प्रभाव हुने कर्जा सम्बन्धी मार्ग निर्देशन 2078 संशोधन गर्दै डिजिटल कर्जाको सीमा बढ़ाएको हो। यसअघि डिजिटल कर्जाको अधिकतम सीमा 5 लाख रूपियाँ रहेकोमा अब व्यावसायिक प्रयोजनका लागि 10 लाख रूपियाँसम्म कर्जा लिन सकिने व्यवस्था गरिएको छ।
2: नेपाल चीन बीचको सीमानाको समग्र अनुगमन र सीमा स्तम्भ रेखदेख गर्ने कार्य भएको छ। सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी हिल्साको बीओपी टोलीले नियमित रूपमा सीमाना र सीमा स्तम्भको अवस्था जानकारी लिन अनुगमन गर्ने कार्य गरेको हो। हिल्सामा रहेको सशस्त्र प्रहरी बीओपीका सुरक्षाकर्मीले हिल्साबाट पश्चिम दक्षिण क्षेत्रमा स्थापना गरिएको 4 देखि 11 नम्बरका सीमा स्तम्भको रेखदेख तथा समग्र सीमानाको अवस्थाको अनुगमन गर्ने कार्य सम्पन्न भएको सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र बहादुर विकले बताउनुभयो।
1: अब शेयर बजार। सोमबार वित्त समूह बाहेक सबै समूहगत परिसूचकहरू घटेका छन्। यो दिन वित्त समूहको परिसूचक भने 0.26% बढ़ेको हो। परिसूचक वृद्धिलाई हेर्दा समग्र बजार घट्दा वित्त समूहका लगानीकर्ताले भने यो दिन कमाएको बुझ्न सकिन्छ। व्यापार समूहको परिसूचक भने सर्वाधिक 1.77% घटेको हो। समग्र निफ्टी परिसूचक भने यस दिन अघिल्लो दिनभन्दा 20.27 अंकले घटेर 2735.14 बिन्दुमा बन्द भएको छ। 2749.32 बिन्दुदेखि खुलेको सोमबारको बजार 2754.58 बिन्दुसम्म पुगेको थियो।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। फिलिपिन्सको दक्षिणी क्षेत्रमा सोमबार गएको 7.8 म्याग्निच्युडको भूकम्पमा पनि कम्तीमा 31 जनाको मृत्यु भएको प्रान्तीय अधिकारीहरूले बताएका छन्। राष्ट्रिय प्रकोप अधिकारीहरूका अनुसार कम्तीमा 1 दर्जन व्यक्ति अझै हराइरहेका छन् भने 134 जना घाइते भएका छन्। करिब 7,20,000 जनसंख्या रहेको जनरल सान्तोसको दक्षिणमा गएको भूकम्पले कम्तीमा 9 जनाको ज्यान लिएपछि फिलिपिन्सका अधिकारीहरूले प्रभावित तटीय क्षेत्रका मानिसहरूलाई उच्च स्थानमा जान आग्रह गरेका छन्। भौगोलिक सर्वेक्षण संस्थाका अनुसार भूकम्प गएको करिब 2 घण्टापछि 6.5 म्याग्निच्युडको शक्तिशाली पराकम्प गएको थियो। जनरल सान्तोसमा एक पत्रकारले सोमबार दिउँसो उद्धार कर्मीहरूले ग्राहकको भीड़भाड़ भइरहने एक लोकप्रिय किराना पसल फत्किँदा भग्नावशेषमा पुरिएका भनिएका दुई कर्मचारीको मृत शरीरलाई निकाल्ने प्रयास गरेको देखेको बताएका छन्।
2: अब खेल र खेलाड़ीका खबर। वर्षाका कारण प्रभावित भएको एसियन गेम्स क्रिकेट छनौट प्रतियोगिताको फाइनल खेलमा नेपालले हङकङलाई डकवर्थ लुइस स्टन डीएलएस पद्धतिबाट 19 रनले पराजित गर्दै उपाधि जितेको छ। सिंगापुर स्थित सिंगा ओभल मैदानमा सम्पन्न खेलमा नेपालले उत्कृष्ट ब्याटिङ र प्रभावशाली बलिङ प्रदर्शन गर्दै प्रतियोगिताको उपाधि आफ्नो नाममा लेखाएको हो।
1: अब कला तथा मनोरञ्जन। नेपाली संगीत क्षेत्रका दुई विशिष्ट साधक वरिष्ठ गायिका मीरा राणा तथा वरिष्ठ संगीतकार सिके रसाईली भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान 2082 सम्मानित हुनुभएको छ। नेपाली संगीतमा दशकौंदेखि पुर्याउनु भएको अतुलनीय योगदानको कदर गर्दै उहाँहरूलाई ललितपुरमा आयोजित एक विशेष समारोहबीच सम्मान अर्पण गरिएको हो।
2: अब विचार विश्लेषणको पालो। म्यारिएट इन्टरनेशनल बोर्ड अध्यक्ष डेभिड म्यारिएटसँग कान्तिपुर दैनिकले संवाद गरेको छ र यो संवादका मुख्य मुद्दाहरू यस्ता छन्। जेनजी पुस्ता प्रयोगत्मक भ्रमण चाहन्छ, उनीहरू विभिन्न गन्तव्यको अनुभव लिन चाहन्छन्, त्यसलाई सहज बनाइदिनुपर्छ। यसको अर्थ सुन्दर होटल र पूर्वाधारको सहज विकास हो। काठमाडौँ कति विश्वसनीय बजार हो त्यो विषयमा चेतना बढ़ाउनु अति आवश्यक छ। मानिस नेपाल र पर्यटनमा पैसा खर्च गर्न चाहन्छन्, यो हाम्रा लागि खुशीको खबर हो। नेपालको पर्यटन क्षेत्रमा अथाह सम्भावना देखेका छौं शीर्षकमा म्यारिएट इन्टरनेशनल बोर्ड अध्यक्ष डेभिड म्यारिएटसँगको संवाद कान्तिपुर दैनिकले छापेको हो। 146 देशमा 9,900 होटल सञ्चालन गरिरहेको छ म्यारिएट इन्टरनेशनलले।
1: खुम्चाइदी प्रादेशिक मर्म शीर्षकमा सुमत घिमिरेको विचार कान्तिपुर दैनिकमा छापिएको छ। संघ सरकार दिने र प्रदेश सरकार लिने संहिताको अवधारणा होइन, दुवैका आफ्ना स्वायत्तता र विशेषताहरू छन्। ती स्वायत्तता र विशेषताहरूलाई खाली राख्न जरूरी छ। प्रादेशिक विकासको विचार गर्ने मामला, उत्पादन र रोजगारीको मामिला, प्राकृतिक स्रोतको उपयोगिताको मामिला, प्रादेशिक र ग्रामीण औद्योगिकरणको मामिलालाई प्रदेशलाई नै विचार गर्न दिनुपर्छ, प्रदेशमा नै बहस गर्न दिनुपर्छ। त्यहीको ढुंगा माटो खोला नाला पाखा पखेरासँग ठोकिएर निस्किएको ज्ञानले प्रादेशिक विकासको ढोका खुल्छ। संघले ज्ञानको निर्यात गर्ने होइन आयात गर्छ। आयात गरेका ज्ञान निर्यात गर्दा धेरै पक्ष लथालिङ्ग हुन्छ।
2: उद्यमशीलताको आधार कृषि शीर्षकमा डाक्टर दीपक राज खनाल गोर्खापत्रमा लेख्नुहुन्छ। सरकारले कृषि क्षेत्रलाई उत्पादन वृद्धि मात्र नभई आय आर्जन, रोजगारी सिर्जना र आयात प्रतिस्थापनको माध्यमका रूपमा विकास गर्ने स्पष्ट संकेत दिएको छ। नीति र कार्यक्रमको सफलता बजेट विनियोजन भन्दा बढ़ी प्रभावकारी कार्यान्वयन, पारदर्शिता, अनुगमन तथा वास्तविक किसानसम्म सेवा र सुविधा पुर्याउने क्षमतामा निर्भर रहनेछ। कृषि क्षेत्रको रूपान्तरणका लागि घोषणाभन्दा परिणाममुखी कार्यान्वयन नै अबको प्रमुख परीक्षा हुनेछ।
1: हवस्त, काठमाडौँमा रेडियो एनआरई 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार किङडमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।
4: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
5: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
4: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
5: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
4: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
5: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
4: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन इमेल
6: सूचना संगीत र मनोरञ्जन को अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।
7: साहिलो समय सूचक अहिले बिहानको 6 बज्यो 6 AM यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 26 गते मंगलबार, जून 9 तारीक सन् 2026, नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको नवमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: दिल्लीबाट फर्किएको सारा दिनमै परराष्ट्र मन्त्री खनाल बेजिङ जाँदै, संसदको गतिरोध हटाउन सर्वदलीय बैठकमा भएन सहमति, एकीकृत निर्वाचन व्यवस्थापन विधेयकमा एक तहमा चुनाव हारे तत्काल उम्मेद्वार बन्न रोक लगाउने प्रस्ताव,
1: सड़क बत्तीको मात्रै 10 अर्ब बक्यौता, एक चौथाई लागू औषधसँग सम्बन्धित मुद्दाहरू, प्रदेश र स्थानीय तहलाई 4 खर्ब बढ़ी अनुदान,
0: बाघ गणना सकियो, गैंडा को गणना रोकियो, साना व्यवसायीलाई बिना धितो 10 लाखसम्म डिजिटल कर्जाको सुविधा, करका दर हेरफेर र बजेट पूर्व सूचना चुहाएको भन्दै छानबिन गर्न माग,
1: फिलिपिन्सको दक्षिण क्षेत्रमा गएको भूकम्पमा 35 जनाको मृत्यु, सयौं घाइते, इरान र इजरायल बीच तत्कालका लागि एकअर्कामाथिको आक्रमण रोक्ने घोषणा, क्युबामाथि अमेरिकी प्रतिबन्धको राष्ट्रसंघद्वारा आलोचना,
0: र एसियन छनौटमा अपराजित रहँदै नेपाल च्याम्पियन एन्फा पदाधिकारीहरूलाई विश्वकप हेर्न जान रोक, तेस्रो जय कुमार नाथ शाह स्मृति क्रिकेटमा पुलिस अनि डीएबी फाइनलमा।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा निर्वाचनका लागि व्यवस्थापन विधेयकमा गरिएको प्रस्तावको प्रसंग।
1: निर्वाचन आयोगले संघ, प्रदेश र स्थानीय तहमा उम्मेद्वार भई पराजित भएको व्यक्ति सोही क्षेत्र वा तहको उपनिर्वाचन बाहेक अन्यमा प्रतिस्पर्धा गर्न नपाउने कानूनी व्यवस्था गर्न प्रस्ताव गरेको छ। निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा आयोगले एक तह वा क्षेत्रमा पराजित उम्मेद्वारलाई अन्य निर्वाचनमा प्रतिस्पर्धाबाट बन्देशको प्रस्ताव गरेको हो। विधेयकको मस्यौदा जेठ 19 गते आयोगबाट स्वीकृत भई गृह मन्त्रालय पठाइएको छ। निर्वाचन व्यवस्थापन सम्बन्धी एकीकृत कानूनमा आयोगले निरन्तर गृह कार्य गरे पनि अघि बढ़न सकेको छैन। एकीकृत कानून तर्जुमा भएमा निर्वाचन सम्बन्धी 8 कानून खारेज संशोधन हुनेछन्। आयोगले मौजूदा कानूनहरूमा रहेको उम्मेद्वारको अयोग्यता सम्बन्धी व्यवस्था परिमार्जन गर्दै प्रतिस्पर्धामा बन्देजको व्यवस्था प्रस्ताव गरेको हो। विधेयक मसुदाको दफा 76 उम्मेद्वार हुन नपाउने सम्बन्धी व्यवस्थामा भनिएको छ, संघीय संसद, प्रदेशसभा वा स्थानीय तहको सदस्य पदमा उम्मेद्वार भई पराजित भएको व्यक्ति त्यस्तो पदको कार्यकाल पूरा नभएसम्म कुनै पनि तहको निर्वाचनमा उम्मेद्वार हुन सक्ने छैन। तर यस्तो व्यक्ति सोही कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद तर सोही निर्वाचन क्षेत्र वा तहमा हुने सोही पदको उम्मेद्वार उपनिर्वाचनमा भने उम्मेद्वार हुन सक्ने व्यवस्था गरिनेछ। चुनावमा पराजित व्यक्ति उपनिर्वाचन बाहेक अन्य तहको निर्वाचनमा भाग लिन बन्देज भए पनि प्रतिनिधि सभा वा प्रदेश सभाको समानुपातिक बन्द सूचीमा भने रहने व्यवस्था छ। यसैबीच कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आसन्न निर्वाचनलाई व्यवस्थापकीय रूपमा चुस्त बनाउन निर्वाचन व्यवस्थाको एकीकृत कानून अनिवार्य रूपमा अघि बढ़ाइएको समेत बताउनु भएको छ।
0: यसैबीच सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले आह्वान गरेको हिजोको सर्वदलीय बैठक बिना निष्कर्ष सकिएको छ। संसदको गतिरोध हटाउन राष्ट्रपा सभापति रवि लामिछानेले बैठक बोलाउनु भएको थियो। बैठकमा विपक्षी दलका नेताहरूसँग संसदको अवरोध हटाउने बारे छलफल भए पनि कुनै सहमति हुन नसकेको हो। यद्यपि विपक्षी दलका नेताहरूले बैठकलाई सत्तारूढ़ दलको सकारात्मक पहलका रूपमा व्याख्या गरेका छन्। 18 देखि 22 जेठसम्म 5 दिने भारत भ्रमणबाट फर्किएपछि सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग संवाद गर्नुभएको थियो। त्यसपछि संसदको अवरोध हटाउन उहाँ अग्रसर हुनुभयो। जेठ 17 प्रधानमन्त्री शाहले संसदमा दिएको नेपाल भारत सम्बन्धी विवादास्पद पद अभिव्यक्तिको विपक्षी दलहरूले संसदमा विरोध गर्दै आएका छन्। विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा आएर माफी माग्नुपर्ने र आफ्नो भनाई सच्याउनु पर्नेमा जोड़ दिएका छन् र अडान छोडेका छैनन्। सर्वदलीय बैठकमा सहभागी रासोपा सहमहामन्त्री विपिन आचार्यले सत्तारूढ़ दलका नेताको जिम्मेवारी बोध गरेर सर्वदलीय बैठक बोलाइएको बताउनुभयो। भारतबाट फर्किएपछि आइतबार लामिछानेले प्रधानमन्त्री शाहसँग भेट गर्नुभएको थियो। नेकपा सांसद वर्षमान पुनले राष्ट्रपा सभापति लामिछानेले सत्तारूढ़ दलका तर्फबाट अन्य राजनैतिक दलसँग गरेको प्रयास राम्रो भएको बताउनुभयो। हिजो बोलाइएको प्रतिनिधि सभा बैठक पनि अगाडि बढ़न सकेन र बैठकमा नेताहरूले अहिले बैठक रोकेर संवाद अगाडि बढ़ाउनु पर्ने माग गरेका थिए। यसैबीच संसदीय समितिलाई प्रभावकारी बनाउन जनता र सरकारवालाको भूमिका महत्वपूर्ण रहेको शिक्षा समितिका सभापति डाक्टर ओजस्वी शेरचन्दले बताउनु भएको छ। संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डाक्टर ओजस्वी शेरचन्दले समितिको काम कार्यवाहीलाई प्रभावकारी बनाउन योजनाबद्ध रूपमा अघि बढ़न खोजेको बताउनु भएको हो। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपाल सामुदायिक सूचना नेटवर्क सीआईएनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बारेमा सरकारवालासँग गरेको छलफलको प्रतिवेदन बुझ्दै सभापति शेरचन्दले हिजो यस्तो बताउनुभयो। सबैभन्दा धेरै विधेयक आउने समिति शिक्षा स्वास्थ्य तथा सूचना समिति भएको विगतको छलफल र गतिविधिबाट देखिने भन्दै आफू सभापतिको रूपमा आएपछि संसदीय समितिको काम कसरी प्रभावकारी बनाउने भन्ने बारेमा योजनाबद्ध रूपमा लागि परेको उहाँको भनाइ छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बारेमा समितिमा छलफल शुरू भएको जानकारी गराउँदै सभापति शेरचन्दले अब विज्ञसहित सांसद बीचमा छलफल चलाउने तयारी भएकाले पनि अकुराब सीआईएनले तयार पारेको प्रतिवेदनले छलफललाई अझ गहिरो र वृहत बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।
3: अब यो अस्तिको डिस्कसन वाज अल्सो फ्रुटफुल। हामीले धेरै फोरेन्सिक सम्बन्धी विज्ञहरूलाई फेरि डिस्कसन गर्यौँ। उहाँहरूले दिएको बुदाहरू पनि मैले आफैले पनि टिप्याएको छु। धेरै कुराहरू मैले आफैले त्यो विधेयक रिभ्यू गर्दाखेरि पनि यो दफामा यो उपदफामा चेन्ज गर्नुपर्नेहरू भनेको छु। हाम्रो अरू मानिने जूहरूले पनि राख्नु भएको छ त्यो कुराहरू। सबैजना डिफ्रेन्ट फिल्डको हुनुहुन्छ त्यहाँ होइन। त्यस्तै गरेर सैद्धान्तिक छलफल एक चरणमा भइसकेको छ। अब चाहिँ नेक्स्ट विधेयक अब नेक्स्ट मिटिङमा चाहिँ बैठकमा चाहिँ हामीले चाहिँ दुई चारजनालाई ह्यान्ड आउट गरिसकेका छौँ कि आएर उहाँहरूले पनि प्रेजेन्ट गर्नुहुन्छ, उहाँको पोइन्ट अफ भ्यूहरू दिनुहुन्छ एक्सपर्ट्सहरू, अनि त्यसपछि दफावार छलफल हुन्छ। अनि त्यसको नेक्स्ट पनि इनपुट यसको पनि इनपुट हुन्छ। हजुर,
0: फोरेन्सिक विधेयकको बारेमा समितिमा छलफल शुरू भएको छ। बैठकमा सांसदहरूबाट कुरा आएको, अब विज्ञ सहितको बैठक पनि छलफल गर्ने तयारी भएको उहाँले बताउनुभयो। आगामी दिनमा पनि सीआईएनले कानून निर्माणमा जनता र सरकारवालालाई संसद र सांसदसँग जोड्न पुलको भूमिका खेल्दा आफूलाई खुशी लाग्ने सभापति शेरचन्दको भनाइरहेको छ। अकुराब सीआईएनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बारेमा सरकारवालाको बीचमा जेठ एघारमा विशेष संवाद श्रृंखला हेलो सांसदमा छलफल गरेको थियो। छलफलमा आएका निष्कर्षहरू संसदीय समितिका सभापति शेरचन्दलाई बुझाइएको हो।
1: क्रियाशील सदस्यता अध्यावधिको विषयले कांग्रेसको गुट विवाद फेरि सतहमा आएको छ। पार्टीले डिजिटल प्रणाली मार्फत सदस्यता अध्यावधिक अभियान सञ्चालन गरिरहँदा सदस्यको संख्यामा ठूलो गिरावट आएपछि यो विवादले कांग्रेसको राजनीतिक तरंगित बनेको हो। क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइलीका अनुसार हिजो साँझसम्म 5,02,381 जनाले डिजिटल अध्यावधि गरिसकेका छन्। उहाँले भन्नुभयो, अघिल्लो साताभन्दा यो साता एकदमै धेरैले अध्यावधि गर्नुभएको छ। यो उत्साहप्रदक नै छ। 15 महाधिवेशनको नेतृत्व संघर्षसँग जोड़िएकाले सदस्यता विवाद थप चर्किने सम्भावना छ। वैशाख 1 गतेदेखि शुरू भएको अभियानको समय सीमा जेठ 28 सम्पन्न हुँदैछ। कांग्रेसको 14 महाधिवेशनमा 8.5 लाख क्रियाशील सदस्यता थिए। तीमध्ये सबैभन्दा बढ़ी बागमती प्रदेशबाट र सबैभन्दा कम कर्णाली प्रदेशबाट थिए। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर सञ्चालन गरेको जिल्ला अधिवेशन सम्पन्न गर्दै हाल 56 जिल्लामा अधिवेशन सम्पन्न भएको जनाएको छ। 12 जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको राष्ट्रपतिले जनाएको छ भने शनिबार र आइतबार गरी दुई चरणमा जिल्ला अधिवेशन आयोजना भएको थियो। शनिबार 38 जिल्लामा अधिवेशन सम्पन्न भएको थियो भने आइतबार शुरू भएका 28 जिल्लामध्ये अधिकांशमा नयाँ कार्य समिति चयन भएका छन्। राजसपाका प्रवक्ता मनिष झाका अनुसार सोही प्रदेशका अधिकांश जिल्लामा अधिवेशन सम्पन्न भइसकेको र उदयपुरमा निर्वाचनको तयारी भइरहेको र मध्य प्रदेशका महोत्तरी रौतहट सिरा पर्सा र सर्लाईमा निर्वाचन प्रक्रिया अगाडि बढ़ाइएको पनि राजसपाले जनाएको छ। आजदेखि राजसपाले प्रदेश अधिवेशन शुरू हुने बताएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा वन कार्यालयहरूमा काठ लगायतका सामग्रीको लिलाममा सजिलो बाटो खोजिँदै
4: रुखो पैसा तिरिसकेपछि यो बीचको जुन लामो प्रक्रिया हुन्छ नि, समय लाग्ने, बीचमा दलाली पार्टी छिर्ने, यो चाहिँ अन्त्य हुन्छ र तपाईँको काठबाट छिटो निस्किन्छ हाम्रो एजम्पसन हो।
1: बाघ गणना सकियो, गैडाको गणना रोकियो, साना व्यवसायलाई बिना धितो 10 लाखसम्म डिजिटल कर्जाको सुविधा, करका दरमा हेरफेर र बजेट पूर्व सूचना चुहाएको भन्दै छानबिन गर्न माग लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
5: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सास्तै फेर्न गाह्रो भयो।
6: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
7: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
5: छुवाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन प्याकेट बनाउन सकिन्छ।
8: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
6: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
8: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
6: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दै छ नि।
7: भारी अवशेष चलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
9: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा सड़क बत्तीको मात्रै 10 अर्ब बकेता शीर्षकमा खबर प्रकाशित छ। यसलाई मिलन विश्वकर्माले लेख्नु भएको छ। सड़क बत्ती बाले बाफत 355 पालिकाले विद्युत प्राधिकरणलाई झण्डै 10 अर्ब तिरेका छैनन्। 7 अर्ब 94 करोड़ 87 लाख 54 हजार बकेता र त्यसको 25% जरिवाना सहित कुल 9 अर्ब 93 करोड़ 59 लाख 43 हजार तिर्न बाँकी छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले सड़क बत्ती सहितको बक्यौदा महसूल उठाउन राहतका मातहतका निकायलाई निर्देशन दिएपछि प्राविधिक र स्थानीय त फेरि आमने सामनी हुने देखिएका छन्। प्राधिकरण र स्थानीय सरकार बीच सड़क बत्तीको महसूल विवाद वर्षौंदेखिको पुरानो हो। त्यस्तै एक चौथाई फौजदारी मुद्दा लागू औषत कसूरका शीर्षकको खबर छ। नेपालमा लागू औषधको कारोबार चिन्ताजनक रूपमा बढ़ेको छ। लागू औषध सम्बन्धी मुद्दाको बढ़दो दरले यसलाई पुष्टि गरेको हो। चालू आर्थिक वर्षको अहिलेसम्म मुलुकका अदालतमा फौजदारी अभियोगसँग सम्बन्धित 20,708 मुद्दा फैसला भएकोमा 5,061 मुद्दा लागू औसत कसुरका छन् जुन कुल फौजदारी मुद्दाको 24.44% हो। त्यस्तै वीरगंजका मेयर सहित 7 विरूद्ध भ्रष्टाचार मुद्दा शीर्षकमा पनि खबर छ भने सुदूरपश्चिममा कांग्रेस संसदीय दलको विवाद मिलाउन मन्त्रीमण्डल फेरबदल शीर्षकमा खबर छ। त्यस्तै भित्री पृष्ठमा मधेस सधैँ आगलागीको जोखिममा 14 जिल्लामा 173 मृत्यु नियन्त्रणको उपाय न्यून शीर्षकमा खबर छ भने ब्रिटिस गोर्खा बाहेक नेपाल गोर्खाबारे नेपाल बेलायत मन्त्री स्तरीय वार्ता शीर्षकमा पनि खबर छ। त्यस्तै मोबाइलको क्षतिपूर्ति माग्दै विद्यार्थीले प्रदर्शन गरेको खबर पनि भित्रपृष्ठमा प्रकाशित छ। त्यस्तै सुनकोशी मरिनमा नयाँ टेण्डर शीर्षकमा नयाँ पत्रिकाको भित्रपृष्ठमा खबर प्रकाशित छ।
10: गोर्खा पत्र दैनिकको भित्री पन्नामा साना व्यवसायलाई बिनाधितो 10,00,000 डिजिटल कर्जा शीर्षकमा खबर छापिएको छ। नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट प्रवाह हुने कर्जाको दायरा विस्तार गर्दै लघु साना तथा मझौला व्यवसायीलाई अधिकतम 10,00,000 रूपियाँसम्म बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरेको हो। राष्ट्र बैंकले सोमबार हिजो विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा सम्बन्धी मार्ग निर्देशन 2078 संशोधन गर्दै डिजिटल कर्जाको सीमा बढ़ाएको हो। यसअघि डिजिटल कर्जाका अधिकतम सीमा 5,00,000 रूपियाँ रहेकोमा अब व्यावसायिक प्रयोजनका लागि 10,00,000 रूपियाँसम्म कर्जा लिन सकिने व्यवस्था गरिएको छ। प्रदेश र स्थानीय निकायलाई 4,24,00,000,000 अनुदान दिएको बारेमा अर्को खबर छ। अर्थ मन्त्रालयले प्रदेश तथा स्थानीय तहका लागि अन्तर सरकारी वित्तीय हस्तान्तरण बापत 4,24,27,74,00,000 रूपियाँ विनियोजन गरेको हो। आर्थिक वर्ष 2083-84 लागि गरिएको यो विनियोजनमा समानीकरण अनुदानतर्फ 1,51,70,00,000 सशर्ततर्फ 2,45,81,00,000 विशेष अनुदानतर्फ 13,22,00,000,000 र पूंजीगत प्रकृतिको समपूरक अनुदानतर्फ 13,53,00,000,000 रूपियाँ रहेको छ। बक्यौता असुलीमा लाग्न विद्युत प्राधिकरणलाई निर्देशन दिएको बारेमा पनि खबर छापिएको छ। सन्दर्भ विश्व ब्रेन ट्यूमर दिवस बढ़दै ब्रेन ट्यूमरका बिरामी शीर्षकमा सरोज ढुंगेलले लेख्नुभएको खबर छापिएको छ। नेपालमा पछिल्लो वर्षहरूमा ब्रेन ट्यूमरका बिरामीको संख्या बढ़दै गएको तथ्याङ्कले देखाउँछ। नेपालमा गत वर्ष देशभर 3,000 जना ब्रेन ट्यूमरका बिरामीको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गरिएका बिरामी मध्ये पुरूषको संख्या महिलाभन्दा बढ़िरहेको देखिएको छ। ब्रेन ट्यूमर भएका मानिसमा टाउको अत्यधिक दुख्ने, रिंगटा लाग्ने, आँखा देख्न कम हुने, शरीरको कुनै भागमा कमजोरी महसुस हुने लक्षण देखिने विज्ञहरू बताउँछन्। मदिरा सेवन, सुर्तीजन्य पदार्थ सेवनलाई पनि ब्रेन ट्यूमरको कारकका रूपमा लिन सकिने विज्ञहरूको भनाइरहेको छ। बाघ गणना सकियो, गैंडाको चाहिँ रोकियो शीर्षकमा नितु घलेले लेख्नुभएको खबर छ। अन्नपूर्ण पोस्ट दैनिकमा यस वर्ष नेपालमा बाघ र गैंडा दुवैको गणना गर्ने योजना रहे पनि आर्थिक स्रोत, जनशक्ति अभाव तथा उच्च जोखिमका कारण गैंडा गणना हुन सकेन। गत डिसेम्बरदेखि मार्चसम्म बाघ गणना सम्पन्न भए पनि गैंडाको गणना स्थगित गरिएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले परम्परागत शैलीभन्दा वैज्ञानिक विधि अप्नाएर आगामी गणना गर्ने तयारी भइरहेको बताएको छ। डाक्टर बुद्धिसागर पौडेलका अनुसार बाघको तुलनामा गैंडा गणना बढ़ी जोखिमपूर्ण रहने गर्दछ। भित्री पन्नामा छापिएको अर्को खबर छ, करको हेरफेर गरेको भन्दै अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग शीर्षकमा यो खबर छापिएको छ भने अर्को खबर पनि छ, मन्त्रालय गाभिन्दा 6 सचिव जगेदा शीर्षकमा सरकारले 25 मन्त्रालयलाई घटाएर 18 कायम गर्दा 6 सचिव अतिरिक्त अर्थात जगेडामा परेका छन् भने केहीको सरूवा गरिएको छ। परिषद बैठकबाट अतिरिक्त समूहमा राखिएकाहरूमा लोकनाथ पौडेल, कृष्ण हरि पुष्कर, हरिप्रसाद मैनाली, डाक्टर गोविन्द प्रसाद शर्मा, दिल्लीराम शर्मा र डण्डुराज घिमिरे हुनुहुन्छ। सरकारले कार्य सञ्चालन नियमावलीलाई ल्याउँदै मन्त्रालयको संख्या 22 घटाएर 18 बनाएको थियो। अर्को खबर छापिएको छ कान्तिपुर दैनिकमा, वीर अस्पताल बेथितीको चाङ शीर्षकमा सकसमा बिरामी छन् अर्जुन पौडेल र विशाल कार्कीले लेख्नु भएको खबर हो। स्वास्थ्य बीमाको औषधिका सम्बन्धमा पहिले भीसी, रजिस्ट्रार, डाइरेक्टर, रेक्टर हुनुहुन्थ्यो, समूहमा जुनसुकै निर्णय लिँदा सजिलो हुन्थ्यो, अहिले म एक्लैले निर्णय गर्ने अधिकार छैन, मैले दैनन्दिनका सेवा नरोकिने गरी काम गर्ने हो, कार्यवाहक निर्देशक डाक्टर प्रभा चापागाईले बताउनु भएको छ। चीनबाट फर्किएको साता दिनमै बेजिङ जाँदै परराष्ट्र मन्त्री खनाल शीर्षकमा अनिल गिरीले लेख्नु भएको छ। तीन दिने भारत भ्रमण सकेको एक सातामै परराष्ट्र मन्त्री शिशिर खनाल चीन भ्रमणमा जान लाग्नु भएको हो। मन्त्री खनाल 31 जेठमा 4 दिने भ्रमणका लागि चीन जाने तयारी छ। द्विपक्षीय सम्बन्ध, कनेक्टिभिटी र विकास परियोजनाहरूका विषयमा छलफल हुने जानकारी दिइएको छ। भित्री पन्नामा अर्को खबर पनि छापिएको छ। करका दर हेरफेर र बजेट पूर्व सूचना चुहाएको भन्दै अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने माग विपक्षी दलका सांसदहरूले गरेका छन्। नेपाल र भारतबीच डिजिटल रेमिट्यान्स सेवा कार्यान्वयनमा आएको बारेमा खबर छापिएको छ भने 2 वर्षदेखि टहरामै 22 थामी परिवार शीर्षकमा यो खबर छापिएको छ। रामेछापबाट नवराज श्रेष्ठले लेख्नु भएको हो। अनि अर्को खबर नागरिक दैनिकमा छापिएको छ, ताप्दै पृथ्वी नयाँ रेकर्डको आकलन शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको हो। विश्व मौसम संगठनको प्रतिवेदन अनुसार 5 वर्षभित्रै आर्कटिक क्षेत्रमा तापक्रम वृद्धि विश्वव्यापी औसत भन्दा 3 गुणाले बढ़नेछ। नेपाली युवालाई 125 अर्बको चिट्ठा शीर्षकमा अर्को खबर छ, 4 वर्ष अघि सुन्दर भविष्यको खोजीमा नेपालबाट संयुक्त अरब इमिरेट्स यूएई पुगेका 26 वर्षीय तयब खानले 3 करोड़ दिराम अर्थात 125 अर्ब रूपियाँ बराबरको चिट्ठा जित्नु भएको हो। आबुधाबीमा बसोबास गर्दै आउनुभएका खान यूएई लटरीको लकी डे ड्रको ज्याकपट प्रणाली अन्तर्गत ग्रान्ड पुरस्कार जित्ने पहिलो व्यक्ति बन्नु भएको पनि उल्लेख गरिएको छ। निजामतीमा हलचल आएको अर्को खबर भुवन शर्माले लेख्नु भएको छ, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने प्रस्ताव सहित संघीय निजामती सेवा ऐनको मस्यौदा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएपछि कर्मचारी वृत्तमा हलचल मचिएको हो। प्रदेश र स्थानीय तहलाई 4 खर्ब 24 अर्ब वित्तीय हस्तान्तरण भएको बारेमा पनि पत्र पत्रिकाहरूले खबर छापेका छन्।
11: साझा खबरमा अब विदेशका खबर। इरान र इजरायलले एकअर्का विरूद्धका सैन्य आक्रमण तत्कालका लागि रोक्ने बताएका छन्। अप्रेलमा भएको युद्धविरामपछि पहिलो पटक दुवै देश बीच प्रत्यक्ष रूपमा मिसाइल तथा हवाई आक्रमण रोक्ने मौखिक सहमति बनेको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले तत्कालका लागि देशले आक्रमण रोकेको बताउनु भएको हो, तर इरान र हिजबुल्ला विरूद्धको संघर्ष अझै समाप्त नभएको स्पष्ट पार्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। संयुक्त राष्ट्र संघका मानव अधिकार उच्चायुक्त वल्कर ट्रकले क्युबामाथि अमेरिकाले हालै लगाएका प्रतिबन्धहरूको आलोचना गर्नुभएको छ। ट्रकले अमेरिकी प्रतिबन्धका कारण क्युबाको अर्थतन्त्रमाथि बढ़दो दबाव परेको र त्यसको प्रत्यक्ष असर जनस्वास्थ्य क्षेत्रमा देखिएको समेत बताउनु भएको हो। विशेष गरी बालबालिका माझ मृत्युदर बढ़ेको सम्बन्धमा आएका प्रतिवेदनप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ र दक्षिण फिलिपिन्सको समुद्री क्षेत्रमा हिजो गएको 7.8 म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा 35 जनाको मृत्यु भएको छ। भूकम्पमा 200 भन्दा बढ़ी घाइते भएका छन्। फिलिपिन्स आएको यो सबैभन्दा ठूलो र शक्तिशाली भूकम्प मानिएको छ। त्यसमा कैयौं संरचनाहरू क्षतिग्रस्त भएका छन्। उद्धार टोलीहरूले प्रभावित क्षेत्रमा परिचालन गरी उद्धारको काम जारी राखेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
10: साझा खबरमा अब खेल खबर। नेपाली पुरूष क्रिकेट टोली 20 एसियन खेलकुद अन्तर्गत सनोट प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको छ। सिंगापुरमा हिजो भएको फाइनल स्पर्धामा नेपालले चिर परिचित प्रतिद्वन्दी हङकङलाई डकवर्थ लेविस नियम अनुसार 19 रनले हराउँदै च्याम्पियन ट्रफी हात पारेको हो। हङकङले विश्वभरमा 7 विकेट गुमाउँदै 188 रनको बलियो योगफल बनाएको थियो। पहिलो इनिङ्समा हङकङका 2 खेलाड़ीले अर्धशतक बनाएपछि बलियो स्कोर बनाएको हो। 20 एसियन खेलकुद छनौटमा नेपालका ओपनर कुशल भुर्तेल सर्वोत्कृष्ट खेलाड़ी बन्नु भएको छ। म्यान अफ द सिरिज हुने क्रममा उहाँले 4 खेलमा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो। राष्ट्रिय खेलकुद परिषद राखेपाले अखिल नेपाल फुटबल संघ एन्फा पदाधिकारीलाई अमेरिका मेक्सिको र क्यानाडामा हुने फिफा विश्वकप 2026मा सहभागी हुन रोक लगाएको छ। राखेपाले गत वैशाखमा बिना शर्त एन्फामाथिको प्रतिबन्ध फुकुवा गरेको थियो र नेपाल पुलिस स्कूल अनि सुशील केडिया स्कूल जीएडी तेस्रो जयकुमार नाथ शाह स्मृति 16 वर्ष मुनिको इन्टर स्कूल क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज प्रतिस्पर्धा गर्दैछन्।
11: वन क्षेत्रबाट काटिएका वा बरामद गरिएका सामग्री व्यवस्थापनका लागि चालिएका कदम र प्रभाव कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामन एक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G सिम लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
11: साझा खबरमा अब वन क्षेत्रको उत्पादन र व्यवस्थापनको कुरा। देशभरका वन कार्यालयमा पुग्ने हो भने जहाँ पनि काठ, मोटरसाइकल, साइकल लगायतका सवारी साधन वर्षौंदेखि अल्पत्र परेको देखिन्छ। यसको कारण र व्यवस्थापनका लागि चालिएका कदमका बारेमा डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णु प्रसाद आचार्यसँग हामीले कुराकानी गरेका छौं।
4: करिकरि हामीले 90% सल्भ गरेका छौँ। अब तपाईँ चितवन वन कार्यालयभित्र पुराना कुहिएका काठ हाम्रो कम्पाउन्डभित्र छैन,
13: तपाईँको पनि होला, अरू पनि
4: अरू धेरैतिर घटेका छन्। म धादिङमा त धादिङ 0 गरेर आएँ, म
13: शून्यमा झार्ने नझार्ने भन्ने कुरा त्यो
4: पनि पर्छ, उहाँको नि पर्छ। केही अदालती प्रक्रियामा अड्केका छन्, केही आदेश लिनुपर्ने हुन्छ। यस कारणले अब हामीसँग कहाँ समस्या छन् भने, अब तपाईँ डिभिजन वन कार्यालयभित्र रहेका चाहिँ पुराना गाडी व्यवस्थापन साइकल अहिले अब हामी यो तुरन्त हुँदो रहेछ असुरजन्य वन यो बरामदी सवारी साधनको एन योजना वन गृह मन्त्रालयले जुन एन ल्याएको छ त्यसको प्रक्रियामा छिरेर अब अहिले तपाईँ चितवन वन कार्यालयभित्र म उदाहरण लिन्छु, सिम्बल तपाईँ एजम्सन गर्न सक्छ। पुराना काठ चाहिँ तपाईँले करिकरि पाउनुहुन्न, एकदम नेग्लिजेबल छ, थोरै एक दुई लट बाँकी छ, त्यो हामी सक्छौँ, चाँडै सक्छौँ। यस्तै गरी म मात्रै होइन,
13: त्यो अभियान चलाउने सूत्र चाहिँ के रहेछ त?
4: त्यो त यसो आफै अब अहिले गएर गएपछि खोतलास गर्ने, डाटा खोज्यो, पुरानो फाइल मुद्दा खोलो, मुद्दाको प्रक्रिया कहाँ पुगेको छ, आदेश के भएको छ। अब भन्न कुनै गाडीमा काठ लिएर आएर बरामद भयो, गाडीबाट काठ बरामद भयो, कार चाहिँ हामीले आजकल चाहिँ के गर्छौँ, पछिल्लो पटक के गरेका छौँ भने कार चाहिँ हामी सबभन्दा पहिले लाम गरिदिइहाल्छौँ। मुद्दा चल्दै गर्छ, मुद्दा र थुन्चेको आदेश भइसकेपछि कार चाहिँ सडीगढी जाली भन्नाले जाने हुनाले भनेर अहिले म मात्रै होइन सबै सो डिभिजन बनकाले सबै सो अदालतले काठलाई लिलाम अब सहमत छ। तपाईँको पछिल्लो पटक त्यो देख्नुहुन्न, पुराना नउठेका काठहरू छन्, त्यसको फेरि छुट्टै पाटो छ, त्यो पनि तपाईँको अब अहिले प्रदेश सचिवको नेतृत्वमा अर्को एनले पनि संशोधन गरेका छ। जस्तै सालका काठहरू अन्य नरम प्रजाति काठहरूलाई चाहिँ 2 वर्ष 3 वर्ष 4 वर्ष क्याटेगोरी हेरेर त्यो वर्षभित्र पनि पटक पटक सूचना निकाल्दा पनि ननिक्लेमा त्यसले चाहिँ मूल्य नै फरक कायम गरेर, जस्तो अहिले 1000 रुपियाँको सालको प्रति सेफ्टी तिर्नुपर्छ भने 500 हो कि 300 हो कि 200 अथवा शून्य मूल्य कायम के गर्ने हो, त्यो चाहिँ एउटा कमिटी छ, त्यो कमिटीलाई अथोरिटी दिएर त्यो पनि सफा गर्नुपर्छ भन्ने खालको अभियानमा छौँ। अलिकति चाहिँ वन कार्यालयको प्रमुखको टिमको चाहिँ भूमिका, प्रमुख मात्र नभनौँ त्यहाँको टिमको पनि अलिक महत्वपूर्ण भूमिका त हुन्छ नि, तर अहिले म तुरन्त तुलनात्मक आशा,
13: जस्तो प्रदेश सरकार अथवा संघीय सरकारले काठ त्यस्तो कुनै फेला पर्यो, केही सामान गाडगतीमा रह्यो भने त्यसको तत्काल गर्नु भन्ने खालको त्यो निर्देशन खालको दिनु आवश्यक अथवा भइराखेको अभ्यास
4: दिन्छ। अभ्यास वन मन्त्रालय, संघीय वन मन्त्रालयले, प्रदेश वन मन्त्रालयले, हरेक मन्त्रालय निर्देशनलाई हामीलाई तालिम गोष्ठी छ, हाम्रो त समीक्षा हुन्छ, योजनामा हामी गइरहन्छौँ,
13: त्यसो भए गाली खाने काम चाहिँ किन गर्छ,
4: प्रक्रियामा भइरहेछ। मैले तपाईँलाई भने नि एउटा कुरो नियमावलीले त्यसले चाहिँ एउटा दिएको छ प्रावधान,
13: त्यसमा के छ,
4: त्यसमा चाहिँ जस्तो कि घालगतीमा रहेका लामो समयमा रहेका काठहरू नबिके नउठेको खण्डमा त्यसलाई चाहिँ प्रदेश सचिवको नेतृत्वमा एउटा कमिटीले मूल्याङ्कन गरेर डिभ्यालुएसन गर्न सक्ने एउटा अधिकार दिएको छ। दोस्रो, अहिले खडै लिलाम पहिला अलि टाइट थियो, अहिले खडा लिनुको प्रावधान चाहिँ पहिला चाहिँ नरम काठमा मात्रै भन्ने थियो, तर अहिले प्रदेश सचिवको नेतृत्वमा उहाँलाई जिम्मेवार बनाएर चाहिँ खडै रूख लिलाम पनि गर्न सक्ने प्रावधान व्यवस्था भयो,
13: नियमले व्यवस्था भयो। अब त्यसपछि के सुधार हुन्छ,
4: अब इम्प्लिमेन्ट गर्न सक्यो भने, खडै लिलाम गरिदिन सक्यो भने,
13: खडै लिलाम भन्ने कस्तो खालको, फेरि
4: जस्तो रूखहरू
13: खडै रूख
4: ठाडो हुन्छ या ढलेका रूखहरू हुन्छ उनीहरूको चाहिँ भ्यालुएसन गर्ने, भ्यालुएसन गरेर फिक्स मूल्य
13: गतिमा नराखेर
4: सिधै तपाईँको ठेकदारलाई चाहिँ अहिले चाहिँ हामी के गर्छौँ भने रूखको कटान गर्नुभन्दा अगाडि छपान नाप्ने चेक जाँच गरेर गर्छौँ अनि काट्छौँ, काटेपछि घालगेदीमा ल्याएर बल्ल धाङदाङ 1000 से 1200 CFT 1000 से 1500 CFT धाङदाङ बनाएर हामी काठ बिक्री गर्छौँ। तर यदि खडै लिलाम गरिदिन सकियो भनेपछि तपाईँको रुखै खडा लिलाम हुन्छ, त्यसपछि उसले सुरुमै कटान भन्दा अगाडि नै रुखको पैसा तिरिसकेपछि यो बीचको जुन लामो प्रक्रिया हुन्छ नि, समय लाग्ने, बीचमा दलाली पार्टी छिर्ने, यो चाहिँ अन्त्य हुन्छ र तपाईँको काठ दाउरा छिटो निस्किन्छ, राम्रो एजम्सन हो।
10: डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णु प्रसाद आचार्यसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्तिम आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
14: दिल्लीबाट फर्किएको साता दिनमै परराष्ट्र मन्त्री खनाल बेजिङ जाँदै संसदको गतिरोध हटाउन सर्वदलीय बैठकमा भएन सहमति। एकीकृत निर्वाचन व्यवस्थापन विधेयकमा एक तहमा चुनाव हारे तत्काल उम्मेद्वार बन्न रोक लगाउने प्रस्ताव।
10: सड़क बत्तीको मात्रै 10 अर्ब बक्यौता, एक चौथाई लागू औषधसँग सम्बन्धित मुद्दा, प्रदेश र स्थानीय तहलाई 4 खर्ब भन्दा बढ़ी अनुदान।
14: बाघ गणना सकियो, गैड़ाको गणना रोकियो, साना व्यवसायीलाई बिना धितो 10 लाखसम्म डिजिटल कर्जाको सुविधा, करदाता करका दर हेरफेर र बजेट पूर्व सूचना चुहाएको भन्दै छानबिन गर्न माग।
10: फिलिपिन्सको दक्षिणी क्षेत्रमा गएको भूकम्पमा 35 जनाको मृत्यु, सयौं घाइते, इरान र इजरायल बीच तत्कालका लागि एक अर्कामाथि आक्रमण रोक्ने घोषणा।
14: र यसै छनौटमा अपराजित रहँदै नेपाल च्याम्पियन इन्फ्रा पदाधिकारीलाई विश्वकप हेर्न जान रोक।
10: साझा खबर कम्तीमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, पछिल्लो पटकको बैठकमा फेरि सांसदहरूलाई स्वकीय सचिव दिनुपर्ने माग उठेको छ र सरकारले भने दलहरूसँगको अनुरोध र उनीहरूले दिएको सुझावका आधारमा निर्णय गर्ने भनेर केही समय अगाडि हरेक राजनैतिक दलहरूलाई स्वकीय सचिव चाहिन्छ भने निवेदन हाल्नु भनेर भनेको थियो। यहाँ दुईजना व्यक्ति सांसद जस्ता देखिन्छन्, एउटा घरको भवनको भित्रपट्टि कतै एक अर्काको बीचमा कुराकानी गरिराखेका जस्ता देखिन्छन् र यसै सन्दर्भमा अहिले सांसदहरूले च्याट जीपीटीलाई नै धेरै काम लगाएर पढ़ेको भन्दै आलोचना पनि भइराखेको छ। भलै यो च्याट जीपीटीको प्रयोग स्वकीय सचिव नभएर हो या उनीहरूको शोकको सन्दर्भ हो, त्यो पनि अर्को विषय बहस भइरहेको छ। दुईजना बीच संवाद चलिरहँदा एकजना सांसदको हातमा मोबाइल छ र उनले चाहिँ नजिकै रहेका अर्का सांसदलाई केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, च्याट जीपीटीलाई लौ भाइ देश बनाउन बनाऊ त नि, आफैले भन्नु पर्याछ, स्वकीय सचिव नै छैन भन्या।
14: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।
15: रेडियो साइन 89.8 मेगाहर्ट्ज।
16: ओहो, बत्ती गयो।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: निष्पक्ष समाचार पश्चिम चितवनको आवाज रेडियो साहिनो 99.8 मेगाहर्ज र साहिनो न्यूज .com/ एकैसाथ प्रसारण भइरहेको मुख्य समाचारहरूको संगालो बिहान 7:15 बजेको साहिनो खबरमा पुनः मगरको नमस्कार। साहिनो खबर शुरू गरौं अहिले समका प्रमुख समाचारका शीर्षकहरूबाट। निर्वाचन पर्यवेक्षण प्रतिवेदनमा मतदान केन्द्र पुनरावलोकन गर्न माग, दशकौंदेखि थाती रहेका समस्याहरू एउटा बजेटले समाधान नगर्ने अर्थमन्त्री वाग्लेको भनाई, चितवनका साथ स्थानीय तहले 4.96 अर्ब पाए, सबैभन्दा बढ़ी भरतपुर महानगरलाई, चितवनमा विभिन्न मुद्दाका 15 जना फरार प्रतिवादी पक्राउ, माडीमा प्लास्टिक जन्ने सामग्री बिक्रीमा रोग, इरान इजरायल तनाव कम गर्न ट्रम्प को सक्रियता रहेको, नेतान्याहुसँग टेलिफोन वार्ता र बागमती T20 कप उपाधिको लागि चितवन र काठमाडौँ भिड्ने। जापानिज इन्सेफ्लाइटिस क्यूलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किट जन्ने सरुवा रोग हो। यो लामखुट्टे सुंगुर बंगुर हाँस जस्ता पशु पंक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोश हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
1: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुंगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पंक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
2: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो

0: बाहिनीद्वारा जनहितमा जारी सन्देश।
1: अब खबर विस्तारमा। आवधिक निर्वाचनका क्रममा उपयोग गरिने मतदान केन्द्र पुनरावलोकन गरिनुपर्नेमा सरकार भएका निकायका प्रतिनिधिहरूले जोड़ दिएका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 लैंगिक अपाङ्गता तथा समावेशी दृष्टिकोणबाट निर्वाचन पर्यवेक्षणको प्रतिवेदन अनावरण गर्न महिला कानून र विकास मंचले आयोजना गरेको कार्यक्रममा मतदान केन्द्र पुनरावलोकन गरी सहज स्थानमा स्थान्तरण गरिनुपर्नेमा जोड़ दिइएको हो। मंच लगायत 15 संस्थाले लैंगिक अपाङ्गता तथा समावेशी दृष्टिकोणबाट निर्वाचन पर्यवेक्षण गरेको जानकारी पनि कार्यक्रममा गराइएको थियो। सो अवसरमा निर्वाचन आयुक्त डाक्टर जानकी कुमारी तुलाधरले मतदान स्थल तथा मतदान केन्द्रले पुनरावलोकन शुरू भइसकेको बताउनुभयो। पहुँच हुन नसक्ने मतदान केन्द्रका बारेमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत आयोगमा जानकारी पठाउन सकिने समेत उहाँले स्पष्ट पार्नुभएको छ। आयोगले मस्यौदा गरी संघीय संसद प्रवेश गरेको विधेयकमा प्रत्यक्ष निर्वाचनमै 33% महिला निर्वाचित हुने गरी कानून व्यवस्था मस्यौदा गरी पठाइएको समेत उहाँले स्पष्ट पार्नुभएको छ। नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम र तस्वीर प्रयोग गरी राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता पत्र बनाइएको भन्दै गम्भीर आपत्ति जनाएको छ। एमाले प्रचार तथा प्रशासन विभाग प्रमुख नीरज आचार्यले सामाजिक सञ्जाल फेसबुक मार्फत अध्यक्ष ओलीको नाम र तस्वीर प्रयोग गरी राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता पत्रमा टाँस्ने जस्तो निन्दनीय र निष्कृष्ट कार्यप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ। आचार्यले राजनीतिक तथा वैचारिक लड़ाई आफ्नो ठाउँमा रहे पनि प्रविधिको चरम दुरूपयोग गर्दै फेक आईडी फोटोशप तथा भ्रामक सामग्री मार्फत समाजलाई दिग्भ्रमित पार्ने र शीर्ष नेताहरूको चरित्र हत्या गर्ने जस्ता कुचेष्टाहरू कदापि स्वीकार्य नहुने समेत उल्लेख गरिएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले देशका दशकौंदेखि थातिरहेका समस्या एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक भएको बताउनु भएको छ। सोमबार काठमाडौँमा आयोजित आर्थिक वर्ष 2083-84 बजेट सम्बन्धी नीति सम्वाद कार्यक्रममा मन्त्री वाग्लेले बजेट भनेको सरकारले कहाँबाट स्रोत जुटाउँछ, कहाँ खर्च गर्छ भन्ने भन्दै गर्दा त्यसका लागि लगभग 70% तय भइसक्ने जानकारी गराउनुभयो। त्यसैले बजेट आउँछ भन्ने सबै समाधान हुन्छ भन्ने सोच गलत भएको बताउनु भएको छ। मन्त्री वाग्लेले विगत 3 दशकदेखि एकै पटक यति धेरै करको दायरा र संरचनाहरू नचलाएको अवस्थामा यस वर्ष भने त्यो प्रयत्न भएको बताउनु भएको छ। यद्यपि समयको चापले गर्दा अझ बढ़ी परिपक्वताका साथ काम गर्न नसकिएको भने उहाँले स्वीकार गर्नुभएको छ। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिको अन्तिम म्याद आगामी जेठ 28 गतेसम्म कायम राख्दै सबै क्रियाशील सदस्यहरूलाई भने अनिवार्य रूपमा अध्यावधिक प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ। साथै आगामी 15 महाधिवेशनमा सहभागी हुन विशिष्ट परिचय नम्बर एनसीआईडीलाई पनि प्रमुख आधार बनाइने निर्णय समेत गरेको छ। सोमबार कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तीमा नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बसेको बैठकले क्रियाशील सदस्यता अध्यावधिकका लागि थप गरिएको समय सीमा भने जेठ 28 नै अन्तिम रहने निर्णय पनि पुनः स्मरण गराइएको छ। बैठकले आगामी 15 महाधिवेशनलाई पूर्ण रूपमा प्रविधिमा आधारित बनाउने निर्णय समेत गरेको छ। लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषद बैठकले विभिन्न नीतिगत तथा प्रशासनिक निर्णय गरेको छ। हिजो मुख्यमन्त्री चेतन नारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट पेश भएको अध्ययन पूर्व स्वीकृति तथा अध्ययन विदा स्वीकृति सम्बन्धी कार्यविधि 2083 स्वीकृत गर्ने निर्णय गरेको हो। बैठकले बर्दिया अस्पताल गुलरिया अन्तर्गत प्रदेश स्वास्थ्य सेवा मेडिकल जनरल लिस्ट समूह 11 तहका डाक्टर सुवास पाण्डेलाई पदस्थापन गर्ने निर्णय पनि गरेको छ। त्यस्तै सामाजिक विकास मन्त्रालयबाट पेश भएको सड़क आश्रित मानव व्यवस्थापन कार्यविधि 2083 कानून सचिवको परामर्श लिएर स्वीकृत गर्ने निर्णय समेत गरेको छ। मन्त्री परिषदले लुम्बिनी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी नवनियुक्त स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेलाई दिने निर्णय समेत गरिसकेको छ। चितवन जिल्ला अदालतबाट विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तोकिएर हालसम्म फरार रहेका 15 जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट सोमबार पक्राउ गरेको हो। चितवन प्रहरीका अनुसार पक्राउ पर्नेमा सबैभन्दा बढ़ी लागू औषध र चोरी मुद्दाका प्रतिवादीहरू रहेका छन्। प्रहरीले लागू औषध मुद्दामा कैद र जरिवाना तोकिएर फरार भएका 6 जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई जम्मा 7 महिना कैद र 1,000 रूपियाँ जरिवाना समेत तोकिएको छ। यस्तै गरी चोरी मुद्दामा फैसला भई फरार रहेका थप 6 जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूको हकमा अदालतबाट जम्मा 11 दिनको कैद र 4,000 रूपियाँ जरिवाना फैसला भएको थियो। त्यस्तै चेक अनादर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका 2 जना प्रतिवादी पनि पक्राउ परेका छन्। उनीहरूलाई कैद सजाय नभए पनि जम्मा 6,000 रूपियाँ जरिवाना तोकिएको छ। यसका साथै डाका जस्तो गम्भीर मुद्दामा 6 महिना कैद र 5,000 रूपियाँ जरिवाना तोकिएका 1 जना फरार प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गर्न सफल भएको छ। चितवनका 7 वटा स्थानीय तहले 4,96,04,00,000 रूपियाँ पाएका छन्। अर्थ मन्त्रालयले अन्तर सरकारी वित्तीय हस्तान्तरण मार्फत जिल्लाका पालिकालाई सो रकम हस्तान्तरण गरेको हो। सरकारले स्थानीय तहलाई समानीकरण सशस्त्र विशेष र समपूरक अनुदान मार्फत रकम हस्तान्तरण गर्ने गर्दछ। चितवनका 7 वटा स्थानीय तहले समानीकरण अनुदान अन्तर्गत 1,27,48,00,000 सशस्त्र अनुदान अन्तर्गत 3,51,09,00,000 विशेष अनुदान अन्तर्गत 7,54,00,000 त्यस्तै गरी समपूरक अनुदान अन्तर्गत 9,03,00,000 प्राप्त गरेका छन्। चितवनको भरतपुर महानगरपालिकालाई सबैभन्दा बढ़ी 2,05,17,00,000 रूपियाँ हस्तान्तरण गरिएको छ। माडी नगरपालिकाले नगरपालिकाभित्र प्लास्टिक जन्य सामग्री बिक्रीमा रोक लगाएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै प्लास्टिकबाट तयार पारिएका कप, गिलास, प्लेट, काँटा र अन्य प्लास्टिक जन्य सामग्री बिक्रीमा रोक लगाएको हो। कार्यकारी अधिकृत जगत प्रसाद भूषालले नगरभित्र बिक्रीका लागि प्लास्टिक जन्य सामग्री व्यवस्थापन गर्न दिएको समय सकिएकाले यसपछिको बिक्रीमा रोक लगाइएको जानकारी गराउनु भएको छ। नगर प्रमुख तारा कुमारी काजी महतोले नगरवासी प्लास्टिकका सामग्रीको विकल्पमा सालका पातबाट तयार पारिएका वस्तुको प्रयोग गर्न आग्रह समेत गर्नु भएको छ। चितवनका किसानलाई प्रगति एकीकृत शत्रु जीव व्यवस्थापन कृषक पाठशाला सम्बन्धी तालिम प्रदान गरिएको छ। श्री किसान महिला कृषि तथा पशु पंक्षी पालन कृषक समूह र भरतपुर महानगरपालिका कृषि तथा पशु पंक्षी व्यवसाय प्रबन्धन महाशाखा भरतपुरको आयोजनामा पश्चिम चितवनको पर्साढापका महिलाहरूलाई यो तालिम भने दिइएको हो। तालिम सोह्र हप्तासम्म सञ्चालन गरिएको थियो। बढ्दो रासायनिक विषादीको प्रयोग न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा भरतपुर महानगरपालिका 27 स्थित श्री किसान महिला कृषि तथा पशु पंक्षी पालन कृषक समूहका 25 जना महिलाको भने सहभागिता रहेको थियो। तालिमको समापन कार्यक्रममा बोल्नुहुँदै भरतपुर महानगरपालिकाका आर्थिक प्रशासन प्रमुख तेजेन्द्र प्रसाद पौडेलले विषादी मानव स्वास्थ्यको लागि हानिकारक भएकाले यसको सुरक्षित प्रयोग आवश्यक रहेको बताउनुभयो। भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसले गरेको 3 दिने अनुसन्धान सम्बन्धी राष्ट्रिय सम्मेलन सकिएको छ। शुक्रबारबाट शुरू भएको सम्मेलनमा 42 वटा अनुसन्धान पत्रमाथि प्राज्ञिक मन्थन गर्दै समापन भएको हो। सम्मेलनमा नेपालका 5 वटा विश्वविद्यालयका 170 जनाको सहभागिता रहेको थियो। 10 वटा प्राविधिक सत्रमा क्याम्पसका विद्यार्थीहरूदेखि प्राध्यापकसम्मका अनुसन्धान पत्रमा गरिएको मन्थन गरेको थियो। 6 वटा पूर्ण पत्रमा त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार कक्षा प्राध्यापक डाक्टर महानन्द चालिसे, व्यवस्थापन संकायका पूर्व डीन डाक्टर दिल्लीराज शर्मा, शिक्षाविद प्राध्यापक डाक्टर विद्यनाथ कोइराला, काठमाडौँ विश्वविद्यालयको स्कूल अफ एजुकेशनका सहायक डीन सह प्राध्यापक डाक्टर विनोद प्रसाद पन्त, नेपाल खुल्ला विश्वविद्यालयका सह प्राध्यापक खगेन्द्र प्रसाद लगायतले कार्यक्रममा आफ्नो विचार मन्तव्य राख्नु भएको थियो। साहिनो खबरमा अब विदेशको खबर। इरान र इजरायल बीच प्रत्यक्ष सैन्य मुठभेट चलिरहेकै बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु बीच टेलिफोन वार्ता भएको छ। व्हाइट हाउसले दुई नेता बीचको यो सम्वादको औपचारिक पुष्टि भने गरिसकेको छ। व्हाइट हाउसका एक अधिकारीले दिएको जानकारी अनुसार राष्ट्रपति ट्रम्पले नेतान्याहुलाई फोन गरी इरान र इजरायल बीच भइरहेको पछिल्लो फायर एक्सचेन्जका विषयमा गम्भीर छलफल भएको बताइएको छ। वार्ताको पूर्ण विवरण र त्यहाँ भएका सम्झौताहरूका बारेमा व्हाइट हाउसले थप आधिकारिक जानकारी भने सार्वजनिक गरेको छैन। यसअघि इजरायलको प्रमुख संचार माध्यममा च्यानल 12ले एक वरिष्ठ इजरायली अधिकारीलाई उद्धृत गर्दै इजरायलले इरानमाथिको आक्रमण रोक्न तयार भएको दावी समेत गरेको थियो। गत आइतबार इरानले इजरायलमाथि मिसाइल वर्षा गरेपछि इजरायलले पनि इरानका रणनीतिक सैन्य र औद्योगिक क्षेत्रहरूमा हवाई हमला गरेको थियो। साहिनो खबरमा अब खेल खबर। गौरीटारमा जारी बागमती कप टी20 क्रिकेट प्रतियोगिताको उपाधिको लागि चितवन र काठमाडौँ भिड्ने भएको छ। सोमबार समूह सकिएसँगै फाइनल खेल्ने पनि दुई टोलीको टुंगो लागेको हो। चितवन समूह विजेता र काठमाडौँ उपविजेता बन्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ। समूह चरणको एउटा खेलमा ललितपुरसँग पराजित भएको चितवन तीन खेलमा जित हात पारेको थियो भने एउटा खेलमा भने अंक बाँडेको थियो। चितवन सात अंक सहित अंक तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो। काठमाडौँले हिजो मकवानपुरलाई पराजित गर्दै फाइनलमा आफ्नो स्थान बनाएको हो। बिहान पौडे सात बजेको साहिनो खबर अहिलेको लागि यति नै अन्तिममा अहिलेसम्म प्रसारित मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। निर्वाचन पर्यवेक्षण प्रतिवेदनमा मतदान केन्द्र पुनरावलोकन गर्न माग। दशकौंदेखि थातिरहेका समस्याहरू एउटा बजेटले समाधान नगर्ने अर्थमन्त्री वाग्लेको भनाई। चितवनका सात स्थानीय तहले 4,96 करोड़ पाए। सबैभन्दा बढ़ी भरतपुर महानगरलाई। चितवनमा विभिन्न मुद्दाका 15 जना फरार प्रतिवादी पक्राउ। माडीमा प्लास्टिक जन्य सामग्री बिक्रीमा रोग। इरान इजरायल तनाव कम गर्न ट्रम्प को सक्रियता रहेको। नेतान्याहुसँग टेलिफोन वार्ता र बागमती टी20 कप उपाधिको लागि चितवन र काठमाडौँ भिड्ने। यसका साथै रेडियो साहिनो 99.8 MHz र साहिनो न्यूज .com बाट एकैसाथ प्रसारण भइरहेको बिहान पौडे सात बजेको साहिनो खबर आजको लागि यति नै। प्रविधिबाट साथ पुर्याउनुहुने सहकर्मी विश्वनिधि अर्याललाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण साथीहरूसँगै म पुनः मगर विदा हुन्छु। नमस्कार।
2: Radio Sinon 89.8 MHz.
1: Sahino samay suchak. Ahile bihanako 7 bajyo. It's 7 AM.
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
4: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
3: नियमानुसार कर तिरौं। दण्ड जरिवाना हुनबाट बचौं। आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं। व्यवसायको सम्मान बढाऊ।
4: समयमै कर तिरौं। सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
3: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
3: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
3: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
8: का लागि सम्झने परिणाम
9: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845-75-223, 9805-75-223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
10: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

प्रातःकाले नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निशान तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भनी हामी तपाईँलाई गराउने गरेका छौं। कार्यक्रम ज्योतिष वास्तु तपाईँहरूले हरेक दिन बिहान ठिक 7 बजेदेखि लगभग हामी तपाईँहरूसँग 8 बजेसम्म रहने गरेका छौं। तपाईँले 8 बजेसम्म सुन्न सक्नुहुनेछ र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर दुई टाँडीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कोरिन्टार चितवनबाट, रेडियो साइनो 89.8 मेगाहर्ज चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधौली एफएम 97.2 मेगाहर्ज दुधौली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज सिलिबाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मनङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज बिरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठी धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग हुने गरिराख्नु भएको छ। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा तपाईँले विशेष रूपमा चर्चा र परिचर्चा भन्ने गर्न सक्नुहुनेछ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भन्ने गर्न सक्नुहुन्छ, फोन भन्ने गर्न सक्नुहुन्छ। फोन भन्ने गर्दै गर्दोस् म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथि मिति अनि पञ्चाङ्गबाट।

गते 2083 साल जेठ महिनाको आज 26 गते तदनुसार इसी सन 2026 जुन 9 तारिक सक सम्वत्सर 1948 नेपाल सम्वत् 1146 अनलागा रौद्र नामक सम्वत्सर उत्तरायण ग्रीकमा रेतो आज मंगलबार रहेको छ अधिक मास जेठ कृष्ण पक्ष तिथि रहेको छ आज नवमी तिथि रहेको छ आज नवमी तिथि रहेको छ 40 घडी 15 पला नक्षत्रमा रहेको छ पूर्व भाद्रपदा नक्षत्र रहेको छ जीव घडी 8 पला यानि कि बिहानको 5:13 रहेको थियो भने अहिले यतिखेर उत्तर भाद्र पला नक्षत्र रहेको छ उत्तर भाद्र पला नक्षत्र रहनेछन् 59 घडी 27 पला योगमा रहेको छ आयुष्मान योग रहेको छ 54 घडी 6 पला कर्णमा रहेको छ तैतिलकर्ण रहेको छ 11 घडी 30 पला चन्द्रमा आज मिथुन चन्द्रमा आज मीन राशिमा श्री सूर्य नाम सिंह वृष राशिमा आनन्दाद योगमा आज काण योग रहेको छ आज बिहान सूर्योदय 5:09 भयो भने सन् सूर्यास्त 6:57 हुनेछ र आजको दिनमा घडी 13:48 बेला रहनेछ दिन विशेष आज पञ्चक रहेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने म तपाईँलाई गराउँदैछु त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कतिखेर रहन्छ भन्ने विषयमा चर्चा भने गर्नेछौ सर्वप्रथम लागौ आजको हामी कालबेलातर्फ लागौ आजको कालबेलाको समय रहेको छ दिउँसोको 1:46:58 दिउँसोको विशेष गरी 3:30:52 आज कालबेला रहनेछ आज लाभ बेला रहनेछ बिहानको 10:19:12 विशेष गरी दिउँसोको 12:03:05 आज लाभ बेला रहेको छ आजको शुभ बेला रहेको छ दिउँसोको 3:30:52 साँझको 5:14:45 आज शुभ बेला रहेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउनेछु ग्रह गोचर यानि कि सूर्यदी नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा सूर्य आज वृष राशिमा चन्द्रमा मीन राशिमा मंगल मेष राशिमा बुध मिथुन राशिमा बृहस्पति कर्कट राशिमा शुक्र कर्कट राशिमा यस्तै गरेर शनि मीन राशिमा राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन् अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि मीन राशि आउँछ उत्तर भाद्रको प्रथम चरण नाम आउँछ दुर्गा नाम आउँछ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि हुनेहरूका लागि आजको दिन काममा अनायासै व्यवधान देखा पर्न सक्छ। भइपरि आउने खर्च बढ्नुको साथै अर्थ अभावले सताउन सक्छ। फाइदाका लागि दोहोऱ्याएर प्रचार गर्नुपर्ला। व्यापार व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ। अपरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। खर्च गरेर पनि जति फाइदा उठाउन नसकेला। शुभचिन्तकलाई व्यवस्था गर्नाले पनि दुःख पाइने खालको यो भूमि राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि हुनेहरूका लागि आजको दिन पहिलेको समय लगानीबाट फाइदा हुनेछ भने सम्पादित कामको मूल्याङ्कन गर्ने जिम्मेवारी समेत दिलाउनेछन्। विभिन्न कामका अवसर प्राप्त हुँदै जानेछन् भने पेसा व्यापार व्यवसाय पनि फाइदा हुनेछ। आयस्रोत राम्रो हुनाले मनज्ञ धन लाभ हुन सक्छ। आवश्यक भौतिक साधन जुट्दै जानेछन्। व्यापारमा राम्रो फलको मार्ने समय रहेको छ। छोटो समयमै राम्रो उपलब्धि हात लागि हुने खालको यो गुण राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि हुनेहरूका लागि आजको दिन विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनु पर्ला। परिस्थिति अनुकूल रहनेछ। अरूका लागि बुद्धि र श्रम खर्च गर्नु पर्ला। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिन्छ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्न सक्छ। आत्मीय काममा अरूको मुख ताक्नाले पछि परिन्छ। श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न केही समय लाग्ने खालको यो भूमि राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन परिस्थितिमा सीता काममा बाधा पुग्नेछन्। अरूका लागि रकम र बुद्धि खर्च गर्नु पर्ला। आंशिक फाइदा भए पनि चितायो काम पूरा गर्न समय लाग्नेछ। अरूको आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। समय अनुसार चलन नसक्दा अलि दुःख पाइन्छ। केही बाध्यात्मक परिस्थिति अल्मलाउन सक्छ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नु पर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आरबीआरमा ध्यान पुर्याउनु होला। परिस्थितिले अल्मल्याउन सक्छ। वाद विवादमा अघि नसर्दा राम्रो हुनेछ। आफन्तसँग सम्बन्ध सुमधुर बनाइराख्न व्यवहारमा सजग रहनु पर्ला। प्रयत्न गर्दा काम बन्दै जानेछन्। शुभचिन्तकलाई साथमा लिएर जुट्नु पर्ने खालको योग भने राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन माहौल रमाइलो रहनेछ। चिताको मूल्य प्राप्त नभए पनि पछिल्लो फाइदा हुने काम हात लागि हुन सक्छ। अप्ठ्यारो परिस्थितिलाई समेत सहज बनाउन सकिन्छ। तर आफ्ना विषयवस्तुमा अरू दावी र विरोध गर्न सक्छन्। प्रत्याशित नतिजा कमजोर देख्नाले काम दोहोर्याउनु पर्ला। नियम विपरीत बल जबरजस्ती गर्ने बानीले समस्या आइपर्ला। कर्ज मार्फत धन जुटाउन पनि सकिने खालको योग भने राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा राम्रो हुनेछ। विस्तारै फाइदा हुनेछ। चुनौती चिर्दै काम बढाउन सकिन्छ। स्वास्थ्य सबल रहनेछ भने पराक्रम अधिकार स्थापित गर्न सकिन्छ। प्रतिस्पर्धा विजय भइनेछ। लाभ मिल्दै जाँदैछन्। व्यापार लगायत आर्थिक लाभ हुने काममा हात हाल्ने समय रहेको छ। रोकिया काम बन्नाले उत्साह समेत जाग्ने खालको यो गुण राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन लोकतर्कका लागि अनावश्यक वस्तुका पछि दौड्नु पर्ला। गुरूजनसँग मतभेद हुनाले अध्ययनमा बाधा पुग्न सक्छ। पहिले दिएको वचन पूरा गर्न सक्दै आलोचित भइ नै छ। परिस्थिति र सम्बन्ध अनुकूल बनाइ राख्न व्यवहारमा सजग गर्नु पर्ला। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिने खालको योग मैले राष्ट्रिय वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन आश्वासन बाँड्नेहरू झुक्याउन सक्छन्। अवसर मिले पनि तत्काल प्रतिभेद हात लागि नआउन सक्छ। पहिलेका सम्झौता तोड्नु पर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्यलमा मान्यजनको सुझाव सुधार गर्दा सामान्य लाभ हुनेछ। रोकिएका काम दोहोऱ्याउनु पर्दा आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। अलि सजग रहेर अगाडि बढ्दा राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिन बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नु पर्ला। समयको प्रतिकूलताले काम बिग्रिन सक्छ। परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुने समय रहेको छ। काम बने पनि उठुपुरै रकम अड्किन सक्छ। नियमित काम तथा व्यापार व्यवसाय सामान्य फाइदा भइरहनेछ। सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। तैपनि चुनौती भित्र अवसर खोज्ने समय भनी राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा गर्दै पनि केही कमजोरी देखा पर्न सक्छ। आलोचकहरूबाट केही सजग रहनु पर्ला। मौकामा प्रयत्न गर्दा काम बन्न जाँदैछन्। शोकले खर्च बढाए पनि मालमत्ता जोड्ने समय रहेको छ। आर्थिक कारोबारतर्फ लाभ मिल्दैछ तर खर्च बढ्दै जाँदैछन्। आज बाहिरिएको धन भने फिर्ता आउन मुस्किल पर्नेछ। विवादास्पद काम समस्या सुल्झाउनले जिम्मेवारी वहन गर्नुपर्ने पनि हुन सक्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन पहिलेको सफलताले काममा हौसला जाग्नेछन्। विश्वका परिवर्तनसँग भेटघाट हुनेछ। रमाइलो जमघट पनि स्वच्छ भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका मिल्दैछ। प्रेम र मित्रको बन्धन कसिलो भएर जाँदैछ। विशेष गरी प्रेम र मित्रताको बन्धन कसिलो भएर जाँदैछ भने विशेष उपहारले प्रसन्नता दिलाउनेछ। मेहनतले जीवनशैलीमा पनि परिवर्तन ल्याउन सक्ने योग राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विद्युत यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृद्वार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: विश्राम बसे पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गराइसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाल राशिफलका विषयमा जानकारी पनि हामीले तपाईँहरूलाई गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने गराउने बेला रहेको छ। 9845175223 र 9056725223 नम्बरमा तपाईँले आफ्नो आफन्तको बारेमा ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई फोन भने गर्नुहोला। फोन गर्दा साल महिना गते अनि समय तपाईँले जानकारी गर्नुपर्छ हामीहरूलाई। साल महिना गते र समयको आधारमा म भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि गराउनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौं। कहाँ को बोल्दै हुनुहुन्छ? नमस्ते। नमस्ते, कहाँ को बोल्दै हुनुहुन्छ? के मगर भन्नुभयो? गणेश मगर?
1: सन्देश मगर।
0: सन्देश मगर, कार्यक्रम कतिको सुन्नुहुन्छ? रोल्पातिर?
1: रोल्पातिर सुन्नु मात्र सुनेको है।
0: ए, हिजो मात्रै सुन्नु भएको?
1: हजुर,
0: आज फोन लागिहाल्यो है तपाईँको।
1: हजुर, एकदम।
0: ल, दैनिक सुन्नु होला, बिहान 7 बजीदेखि 8 बजीसम्म आउँछ है, 1 घन्टा।
1: हजुर, एकदमै।
0: साथीहरूलाई, इष्टमित्र, छर छिमेकलाई, सबैलाई भन्नुहोस् है।
1: हुन्छ।
0: कसको बारेमा हेर्न चाहनुहुन्छ ग्रह दशाहरू?
1: छोरीको बारेमा है।
0: छोरीको जन्ममिति भन्नुहोस् त कति हो?
1: मिति 70 साल 12 महिना 7 बिहानको 7 12
0: बिहानको 7 बजेर 12 मिनटमा हो।
1: हजुर हजुर।
0: जन्म कुन जिल्ला भएको?
1: रोल्पामा।
0: रोल्पामा भएको, ल सुन्नुहोस् है ध्यान दिएर। श्री गणेश आयनमा श्रीमती रामानुजायन महा, छोरीको चाहिँ 2077 साल चैत्र कृष्ण पक्षको सोमबार अष्टमी तिथिमा जन्म, धनु राशि, उत्तर साराको प्रथम चरण, नाम आउँदो रहेछ भेबाट, नाम आउँदो रहेछ भेषकुमार, भेषराज, भेषकुमारी नाम आउँदो रहेछ। अनि त्यसपछि अन्त्य नानी नरगण परेको छ, घातकमा परेको छ तिथि, नानीको तृतीय अष्टमी त्रयोदशी, शुक्रबार घातक, नम्बरमा 9 नम्बर, राशिमा कर्कट राशि घातक छ। अनि कालो सर्प परेको छ, अलिक बिरामी हुने ग्रहहरू, राति झस्किने ग्रहहरू छ है, अलिकति विचार गर्नुपर्छ है। सरकारी जागिरहरू राम्रो छ, त्यस्तो नराम्रो छैन। तपाईँहरू दुईजनाले प्रेम विवाह गर्नुभएको छ बुढाबुढीले होइन, लभ गरेर बिहा गर्नुभएको रहेछ। छोरीको पनि त्यस्तै प्रेम विवाह हुने नि ग्रह परेको छ, नानीको पनि कालो सर्प परेको भएर पढाइमा स्वास्थ्यमा अलिकति बाधा आउँछ। यसको लागि चाहिँ नाग देवताको पूजाहरू गराउनुहोस्। नाग पञ्चमीको बेलामा, यो साउनमा आउँछ नाग पञ्चमी होइन, साउनको शुक्ल पक्षको पञ्चमी तिथिलाई नाग पञ्चमी भन्दछन्। साउनमा नाग पञ्चमी आउँछ, राम्रो तरिकाले नागको शान्ति स्वस्ति गर्नु, नागको देवताको पूजाहरू, शिवजीको पूजाहरू गर्नु राम्रो हुन्छ नानीको लागि, नराम्रो आउँदैन, नराम्रो हुँदैन। अहिले ग्रह नानीको सङ्कटा र चन्द्रमा चलेको छ, चिसोबाट बचाउनु, सङ्कटाले गर्दा चोट पटक लाग्न सक्छ, सङ्कटाको बेलामा स्वास्थ्य बिग्रिन्छ, सङ्कटाको बेला पढाइमा मन जाँदैन भन्ने कुराहरू पनि देखाउँछ। 11 वर्षसम्म ग्रह नराम्रो छ। सत्यनारायणको पूजा लाउनुहोस्, कथा लाउनुहोस्, भगवान सत्यनारायणको पूजा कथा, यसले पनि नानीलाई फाइदा गराउँछ, परिवारलाई फाइदा गराउँछ भन्ने कुराहरू चाहिँ देखाएको छ। विशेष गरी नागदोषको तपाईँले गर्नु पर्यो है। अनि अरू के छ? अरू तपाईँलाई सोध्न मन लागेको कुरा के छ? माता पितासँगको सम्बन्धहरू राम्रो छ, नराम्रो छैन, ठिक छ है? माता पितासँगको सम्बन्ध राम्रो छ। अहिले नागदोष परेको भएर अलिकति पढाइमा, स्वास्थ्यमा अलिकति समस्याहरू आउने ग्रहहरू हो। राति सपनामा झस्किने, सपना नराम्रो देख्ने, यो कुराहरू पनि हुन्छ, सानैदेखिकै भएको हो यो चाहिँ होइन। जन्माउँदाखेरि पनि गाह्रो गाह्रो भयो, हुर्कन पनि गाह्रो गाह्रो भयो नानीको लागि चाहिँ, स्वास्थ्य बिग्रिराख्ने, बिरामी भइराख्ने ग्रहहरू पनि थियो होइन। अब यिनको ग्रहबाट त अपरेसन भएर जन्मिनु पर्ने ग्रहहरू पनि परेको हो होइन। अरू त्यस्तो नराम्रो छैन, ठिक छ, ग्रहहरू राम्रो छ, चिन्ता लिनु पर्दैन है। हुन्छ हस्, अरू केही छ, केही सोधेर मन लागेको छ? हुन्छ हस्, फोन गर्नुभयो, धेरै धन्यवाद। कार्यक्रम दैनिक सुन्नुहोस् है। उहाँले फोन गर्नुभएको थियो रोल्पा जिल्लाबाट आफ्नो छोरीको विषयमा हेराउनको लागि। तपाईँ पनि हेराउन चाहनुहुन्छ भने घरै बसी बसी फोन गर्नुहोला, मसँग प्रत्यक्ष रूपमा भेटेर हेराउन चाहनुहुन्छ, घरका परिवारका सबैजनाको हेराउन चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर तपाईँले मलाई भेट्न सक्नुहुन्छ। मेसेन्जरमा कुराकानी गर्न चाहनुहुन्छ, सल्लाहहरू लिन चाहनुहुन्छ भने मेसेन्जरमा आएर पनि कुरा गर्न सक्नुहुन्छ। हाम्रो फेसबुक आइडी तपाईँलाई थाहा छ नै छ, प्रेम प्रसाद सुवेदी भन्ने फेसबुक आइडी छ। हातको हत्केलामा जङ्गलमा पाउने थाकलको दाना राखेको छ, एक हत्केलामा राखेको छ, त्यो हेर्नुहोला। फलो गरेर मात्रै हुँदैन, मेसेन्जरमा हेलो राधे राधे गुरु लेख्नुहोस्, म राधे राधे भनेर रिप्लाई गर्नेछु। अनि तपाईँ हामी साथी भइसकेपछि तपाईँले मनमा लागेका कुराहरू जिज्ञासाहरू तपाईँ ठ्याक्क ठ्याक्क सोध्न सक्नुहुन्छ, बुझ्न सक्नुहुन्छ भन्ने हो है। कोही मिता आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
2: नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ? शुभ नाम तपाईँको भन्नुहोस् त।
2: सरस्वती रिमाल।
0: सरस्वती रिमाल धादिङबाट, धादिङ कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
2: थाक्रे गाउँपालिका।
0: थाक्रे गाउँपालिकाबाट। कार्यक्रम कतिको सुन्नुहुन्छ धादिङतिर? सुन्ने गर्नु भएको छ। कसको विषयमा हेर्न मन लागेको छ आज?
2: मेरो बारेमा।
0: आफ्नै बारेमा हेर्नुहुन्छ? जन्ममिति र जन्म समय भन्नुहोस् त।
2: 2058 साउनको 1 गते।
0: साउन 1 गते
2: बेलुकाको 7 बजे।
0: बेलुकाको 7 बजे के बार पर्दो रहेछ थाहा छ?
2: सोमबार।
0: हजुर, ठ्याक्कै मिलेछ। जन्म कुन जिल्ला भएको? धादिङमा भएको जन्म? ल सुन्नुहोस् है ध्यान दिएर। श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। तपाईँको चाहिँ नि 2058 साल साउन कृष्ण पक्षको सोमबार एकादशी तिथिमा जन्म, वृष राशि, कृतिकाको तेस्रो चरण नाम आउँछ उमा, नारायणको नाम उमा आउँछ, वृष राशि। के नाम आउँथ्यो पहिला? हजुर, उर्मिला उमा एउटै कुरा हो, अनि राशि चाहिँ वृष राशि है। अन्त्यनाडी राक्षसगण परेको छ, घातकमा तिथि पञ्चमी दशमी पूर्णिमा शनिबार घातक, नम्बरमा 2 नम्बर राशिमा सिंह राशि घातक तपाईँको लागि। ग्रहहरू अलिक कमजोर कमजोर देखे मैले ग्रहहरू, क्या तपाईँलाई रिसाउनु अलिक छिटो उठ्दो रहेछ है। रिसाउनु हुन्न नि तपाईँ जतिको मान्छे रिसाएर हुन्छ त? रिसाउनु हुन्न, पढ्न मन लाग्दो रहेछ, पढाइ बीचमा रोकिने ग्रहहरू छ। रोकिसक्यो कि रोकिया छैन पढाइ?
2: रोकिसक्यो।
0: पढ्न मन फिटिक्कै लागेन है। अब त्यस्तो ग्रहहरू परेको छ, मन अलिक विचलित हुने। आइतबारको दिन नुन नखानुहोस्, शत्रु धेरै लाग्छन्, कुरा काटमा चाहिँ धेरै हुन्छन्, ए फलानी त यस्ती रहेछ उस्ती रहेछ भनेर कुरा काट्छन् क्या तपाईँको धेरैजना मान्छेहरूले। काट्छन् काट्दैन थापाउनु भएको छ? थापाउँदै हुनुहुन्छ है। अनि मन अलिक चञ्चल छ, शङ्का गर्ने बानी छ, कसैप्रति छ्याप्प विश्वास गरिहाल्ने बानी छैन तपाईँको। अब त्यो बानी अब कति कुरामा राम्रो पनि हो, कति कुरामा नराम्रो पनि हो। मेन कुरा रिसाउने बानी छ, रिसलाई कम गर्नुहोस्, कन्ट्रोल गर्नुहोस्, राम्रो हुन्छ। विवाह भनेको चाहिँ प्रेम विवाह हुने ग्रह, आफै खोजेर आफै रोजेर विवाह हुने ग्रह, अथवा प्रेम हुने कसैसँग प्रेम रहने असफल हुने ग्रह। प्रेम गरेर विवाह गर्नुभयो भने पनि असफल हुन्छ, त्यति राम्रो सम्बन्ध हुँदैन, अथवा प्रेम मात्रै गरिरहनु भयो भने पनि असफल हुन्छ। पहिलो प्रेमी पहिलो श्रीमानसँग सम्बन्ध तपाईँको उपयुक्त हुँदैन, राम्रो हुँदैन भन्ने कुराहरू पनि यहाँबाट देखाएको छ। 58 सालको भन्नुभएको छ, अहिले ग्रह तपाईँलाई चलिराखेको छ धान्य र अर्को राहु। तपाईँको धान्य र राहु चलिराखेको छ तपाईँको राई, ठिक छ ग्रह। राहुको शान्ति स्वस्ति गर्नुहोस्, नाग दोष परेको छ, नागको शान्ति स्वस्ति। सूर्य ग्रहणको योग परेको छ, सूर्य ग्रहण अनि गुरु चाण्डाल योग परेको छ। आइतबारको दिन नुन नखानुहोस्, सूर्यको पूजा गर्नुहोस्, बिहेबारको दिन अथवा एकादशीको दिन विशेष गरी अन्न नखानुहोस्। एकादशीको दिन बिहेबारको दिन माछा मासु रसिन प्याजहरू नखानुहोस्, तपाईँको लागि उपयुक्त हुन्छ, राम्रो हुन्छ। चन्द्रमा विष योग परेको छ, चन्द्र विष योगको लागि चाहिँ तपाईँले पूर्णिमाको दिन चोखनित गर्नुहोस्। चाँदीको पाउजु, चाँदीको सिक्री, तपाईँलाई जे सजिलो लाग्छ त्यो किनेर लगाउनुहोस्। यसले तपाईँलाई मालामाल गराउँछ, फाइदै फाइदा गराउँछ, समस्याहरू आउँदैन, बाधाहरू आउँदैन, रोकावटहरू आउँदैन भन्ने कुराहरू छ। मेन कुरा भनेको रिसाउनु भएन। तपाईँ कडा स्वभावकी हुनुहुन्छ हो कि होइन? नाना कुरामा झनक्क रिसाउने बानी छ के? तपाईँले भन्ने कुरा हो हो हो हो भन्दै तपाईँ खुसी हुने, ए कहाँ हुन्छ यस्तो होइन नि भनेर पनि रिसाउने रिसाइहाल्ने के? तपाईँको बानी त्यस्तो छ, तपाईँलाई त्यस्तो लाग्दैन? मेरो बानी यस्तो छ भन्ने लाग्दैन? अलिअलि लाग्छ। त्यो बानी त हटाउनु पर्यो नि तपाईँले, हो कि होइन? हो अनि नभए त फेरि विवाहमा, दाम्पत्यमा, परिवारसँग, आफन्तसँग सम्बन्धहरू राम्रो हुँदैन। अनि तपाईँलाई सोध्न मन लागेको कुरा के छ भन्नुहोस् त? हजुर, मैले भनेको कुरा मिल्यो कि मिलेन तपाईँलाई भनेको कुरा? मिलेन। ए मिलेको छ, मिलेको छैन भने मिलेको छैन भन्न पाउनुहुन्छ फेरि है। ल अब मैले भनेको कुरा मान्नु पर्यो तपाईँले है। आइतबारको दिन नुन नखाने, एकादशीको व्रत बस्ने, पूर्णिमाको दिन चोखो खाने, नभए सकिन्छ व्रत बस्ने, चाँदीको पाउजु अथवा एउटा चाँदीको सिक्री बनाएर लाउने, यदि काम गर्न सक्नुहुन्छ? यदि काम गर्नुहोस् तीन महिना, तीन महिनापछि मलाई फोन गर्नुहोस्। रिजल्ट तपाईँलाई राम्रो आउँछ, त्यसपछि रत्न कवच पाउँछ हामीसँग। यो रत्न कवच लाउनु पर्छ। रत्न कवच लगाएपछि तपाईँलाई जिन्दगीभरि कहिले पनि धोका हुँदैन, कहिले पनि घाटा हुँदैन, कहिले पनि नोक्सान हुँदैन, रिस पनि आउँदैन, रिसाउन पनि मन लाग्दैन, यति गर्नुभयो भने है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्दा होला। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी फोन गर्नुभएको थियो उहाँले चाहिँ धादिङबाट फोन गर्नुभएको, आफ्नो विषयमा हेराउनको लागि उहाँले फोन गर्नुभएको। तपाईँ पनि आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 98451-75223 र 98056-75223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत, वर्तमान अनि भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। काठमाडौँको बोल्दै हुनुहुन्छ, नमस्ते।
3: हजुर नमस्कार।
0: नमस्कार, काठमाडौँको बोल्दै हुनुहुन्छ।
3: हजुर, म
0: नवराज बोहरा, रोल्पा जिल्लाबाट।
3: हजुर हजुर,
0: कसको विषयमा हेर्न चाहनुहुन्छ नवराजजीले?
3: मेरो आफ्नो विषयमा हेर्नु।
0: आफ्नो विषयमा जन्ममिति भन्नुहोस् त, तपाईँको कति हो?
3: 2049। मङ्सिर 10 गते,
0: मङ्सिर महिनाको 10 गते जन्म समय
3: भन्नु 4 बजे बिहिबार,
0: बिहानको 4 बजे बिहिबार। जन्ममिति त मिलेन तपाईँको?
3: हेलो,
0: जन्ममिति मिलेन त? दस गते जाने, 11 गते बिहान हो, बिहिबार पर्छ उज्यालो हुँदा। ए त्यसो भने चाहिँ मिल्छ कि हेर्नु है त कस्तो रहेछ। सुन्नुहोस् है, ध्यान दिएर श्री गणेश सागरमा श्रीमती रामानुजागरमा तपाईँको 2049 साल मङ्सिर शुक्ल पक्षको बुधबारको राति उज्यालो भएको बिहिबार द्वितीय तिथिमा जन्म वृश्चिक राशि है। ज्येष्ठा नक्षत्रको चौथो चरण नाम आउँदो रहेछ युवराज, नाम आउँछ आठ दिनाडी राक्षस गर्न परेको छ तपाईँको लागि चाहिँ। घातकमा परेको छ तिथि प्रतिपदा षष्ठी एकादशी घातक, शुक्रबार पनि घातक, रेवती नक्षत्र घातक, नम्बरमा 8 नम्बर, राशिमा तुला राशि तपाईँको लागि घातक है। यहाँबाट हेर तुला राशि घातक देखिन्छ, कुण्डली भाग्य ग्रह राम्रो छ, अलिकति तपाईँको ग्रहहरू कमजोर भएका, जे काम गर्न लागे पनि रोकावटै आइहाल्छ हो कि होइन? बाधा आउने, रोकावटहरू आउने ग्रह छ। अहिलेलाई फेरि ठ्याक्कै विदेश जाने ग्रह छ, तर चन्द्र ग्रहणको योग परेको छ। चाँदीको सिक्री लगाउनुहोस् एउटा, अनि त्यसपछि पूर्णिमाको दिन चोखनित गर्नुहोस्, आइतबारको दिन नुन्डा खानुहोस्, चन्द्र ग्रहण र सूर्य ग्रहण परेको छ तपाईँलाई है। जागिर भन्दा व्यापार राम्रो हुन्छ, व्यापार व्यवसाय गर्दाखेरि पनि तपाईँले विशेष गरी अलिकति केमिकल आइटम जस्तै मदिरा सम्बन्धी व्यापार गर्नुहोस्, माछा मासु सम्बन्धी व्यापार गर्नुहोस् होइन, होटल लाइनमा व्यापार गर्नुहोस्, जस्तै अब तपाईँको अहिले चलाउने भनेको चाहिँ क्यासिनो सम्बन्धीहरू व्यापार गर्नुहोस्, जस्तै सेयर बजारमा लगानी गर्नुहोस् है। यसबाट तपाईँलाई राम्रो हुन्छ, मुनाफा राम्रो, फाइदा राम्रो हुने ग्रह छ। अब व्यापार गर्ने आफूले लगानी गर्दाखेरि आफूलाई त्यो चिज त्यो क्षेत्रमा अलिकति अनुभव पनि तपाईँलाई हुनुपर्छ हो कि होइन। कृषि व्यवसायमा राम्रो छ, जस्तै भैँसी पालन गर्नुहुन्छ भने भैँसी पालन गर्नुहोस्, तपाईँको लागि राम्रो हुन्छ। जस्तै सेतो कुखुरा त्यति राम्रो हुँदैन, लोकल कुखुराको रूप गर्नुहोस् होइन, सेतो कुखुरा जस्तै ब्रोइलर कुखुरा तपाईँको नामबाट राम्रो हुँदैन, भैँसी पालन राम्रो हुन्छ। बाख्रा पालनमा कालो बाख्रा राम्रो राम्रो हुन्छ, रातो सेतो बाख्रा हुँदैन। व्यापार गर्ने आफूले लगानी गर्दाखेरि आफूलाई त्यो चिज त्यो क्षेत्रमा अलिकति अनुभव पनि तपाईँलाई हुनुपर्छ हो कि होइन। कृषि व्यवसाय

0: पालन गर्नुहुन्छ भने पनि तपाईँले मध्यम खालको छ, 40-50% राम्रो गाई पालन पालनपट्टि राम्रो हुन्छ तपाईँको लागि चाहिँ, अलिकति नसामा अलिकति तपाईँलाई चाहिँ ढाडमा समस्या आउन सक्छ, अलिकति विशेष ख्याल गर्नु होला। घुँडाहरूमा हड्डी खिने अथवा नसाहरू च्यापिने यस्ता कुराहरू हुनसक्छ, अलिक सावधान चाहिँ तपाईँ हुनुपर्छ। तपाईँलाई सोध्नु मन लागेको कुरा के छ, जिज्ञासा के छ भन्नुहोस् त? श्रीमतीसँग तपाईँको श्रीमतीसँग यस्तो छ, दुई विवाहको ग्रह पर्या छ, त्यो भएपछि रिलेसनहरू त्यति नराम्रो पनि राम्रो पनि अलिक मध्यम खालको हुन्छ, मनमुटाव हुने ग्रहहरू पर्छ, घर सल्लाहहरू त्यति मिल्दैन क्या बुढाबुढीको, होइन त्यो देखिन्छ, अरू त्यस्तो नराम्रो छैन, ठिक छ, ग्रहहरू राम्रै छ। तपाईँले सूर्यमा चन्द्रग्रहण र सूर्यग्रहणको शान्ति गर्नुहोस्, चन्द्रग्रहण सूर्यग्रहणको रत्न कवच पाउँछ हामीसँग, हो यो रत्न कवच लगाउनुहोस्, तपाईँलाई सबै कुरा सबै क्षेत्रमा राम्रो हुन्छ, समस्या आउँदैन है। हजुर, राम्रो हुन्छ, ठिक छ, गर्नुहोस्, तरकारी व्यवसाय गर्नुहोस्, राम्रै हुन्छ। तरकारी व्यवसाय गरेपछि एउटा दुइटा भैँसी पालन पनि गर्नुहोस्, त्यही तरकारीका बोक्रा बोक्री खाएर पनि अगाउँछन् हो कि होइन, त्यो गर्नुहोस्, तपाईँलाई राम्रो हुन्छ। बोक्रा बोक्रीहरू फालिँदैन, तरकारीका जी तपाईँको झ्यालहरू जस्तै तरकारीका बोटहरू पनि हरियो हरियो हुँदै फलेनन् भने काटेर फाल्नुभन्दा भैँसीले खान्छ, त्यसमा पनि सदुपयोग हुन्छ। बाख्रा पाल्नुहोस् 5-7 बिस्तारै गर्ने हो, एकैचोटि धेरै गर्छु धेरै कमाउँछु भन्दा डुब्न सकिन्छ होइन, त्यही भएर बिस्तारै बिस्तारै गर्ने। फेरि अहिले तपाईँलाई ग्रह भ्रामरी चलेको छ, राहु चलेको छ क्या, यो भ्रामरी राहुले फेरि विदेश एप्लाई गर्नुभयो भने भिसा लाग्छ, उहाँ विदेशमा गएपछि अलिकति गाह्रो हुने हो फेरि होइन, त्यो अलिकति सावधान तपाईँ हुनुपर्छ, अरू त्यस्तो नराम्रो छैन, चिन्ता लिनुपर्ने ग्रहहरू छैनन्, त्यस्तो चिन्ता गर्नु पर्दैन है। हजुर भन्नुहोस् त
1: गुरु, म पाउँछ गुरु अर्को जग्गातिर जान्छु गुरु, घरको जग्गाहरू बनाएर
0: हुन्छ हुन्छ, सर्नुहोस् सर्नु धेरै छ, अहिले तपाईँको ठाउँ परिवर्तन भयो भने राम्रै हुने हुन्छ, नराम्रो हुने ठिकै छ। तपाईँले अब सबैभन्दा राम्रो उपाय भनेको अलिकति गर्दा गर्दै पनि तपाईँलाई अलिकति त्यति राम्रो फाइदा भने त्यति देखिएको छैन होइन, त्यसको लागि तपाईँले एउटा रत्न कवच पाउँछ हामीसँग, रत्न कवच मगाउनुहोस्, म बनाएर पठाइदिन्छु, 10 बजेपछि फोन गर्नुहोस् अहिले बिहानको है, बनाएर पठाइदिन्छु, लाउनुहोस्, तपाईँलाई यसले 70% यसले राम्रो गर्छ होइन, नगर्ने होइन, मिहिनेत पनि गर्नुपर्छ, फेरि रत्न कवच लाएपछि सबै त पैसै पैसा हुन्छ भन्ने होइन, जन मान्छेले मिहिनेत गर्नुहुन्छ, मिहिनेत गरेको फल चाहिँ रत्न कवचले दिलाउँछ दिलाउँछ होइन, कसो कसोको एकदम ख्याल गर्नुपर्ने कुराहरू हुन्छ, एकदम ख्याल गर्नु है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला, उहाँले फोन गर्नुभएको थियो आफ्नो विषयमा हेर्नको लागि, मजाले सबै कुरा हेराएर जानुभयो, तपाईँहरू पनि यस्तै कुराकानी गर्न चाहनुहुन्छ, सल्लाह परामर्श लिन चाहनुहुन्छ, जिज्ञासाहरू छन्, सम्पर्क गर्नुहोस्, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष जानकारी म तपाईँलाई गराउनेछु। फोन गर्दा साल महिना गते अनि समय चाहिँ तपाईँले जानकारी गराउनुपर्ने हुन्छ, साल महिना गते र समयको आधारमा भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। कोही मित्र आउनु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत पनि गरौं, कहाँबाट को बोल्दै हुनुहुन्छ, नमस्ते, हेलो, उहाँसँग फोनमा हाम्रो कुराकानी पनि हुन सकेन। 9851-75-223 र 9806-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क गर्नुहोला, फोन गर्नुहोला, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौँ। फोन गर्दा साल महिना गते र समय चाहिँ तपाईँले हामीलाई जानकारी पनि गराउनुपर्ने हुन्छ। मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर भेट्न सक्नुहुन्छ। भरतपुर चितवन जिल्लामा हाम्रो कार्यालय रहेको छ, हाकिम चोकबाट दक्षिणतर्फ अटो म्याजिक लागिराखेको हुन्छ, त्यसमा चढेर गौरीगंज हेल्प पोस्ट भन्नुहोला, हेल्प पोस्टमा आउनुभयो भने हाम्रो जतिसुकै कार्यालय तपाईँ आउनुभयो भने बुझे हुन्छ। कोही मित्र आउनु भएको छ, स्वागत गरौँ, कहाँबाट को बोल्दै हुनुहुन्छ, नमस्ते,
2: नमस्ते गुरुवा,
0: नमस्ते, कहाँबाट को

0: बोल्दै हुनुहुन्छ
1: निशा
0: डाङ्गी रोल्पा जिल्लाबाट फोन गर्नु भएको छ कसको विषयमा हेर्न चाहनुहुन्छ आफ्नो विषयमा यो भन्दा पहिला पनि फोन गर्नु भएको थियो तपाईँले कसको विषयमा हेर्नु भएको थियो दादाको विषयमा अब आज तपाईँको विषयमा हेरौँ नि जन्ममिति भन्नुहुन्छ तपाईँको कति हो
1: 2069
0: पाँचको महिना 31 गते भन्नुभएको हजुर समय
1: भन्नुहोस् त
0: साँझको 9:30 जन्म तपाईँको रोल्पा जिल्लामै भएको हो
1: हजुर
0: ल सुन्नुहोस् है ध्यान दिएर
1: हुन्छ
0: श्री गणेश आयुर्मा श्रीमती रामानुज आयुर्मा 69 साल भाद्र शुक्ल पक्षको तपाईँ परेवा तिथिमा जन्म भएको छ त्यो दिन चाहिँ दिउँसो औँसी थियो तर तपाईँको जन्म परेवामा भएको छ परेवा तिथिमा राशि तपाईँको कन्या राशि हो उत्तर फाल्गुनीको चौथो चरण नाम आउँदो छ तपाईँको पीबाट पिताम्बरी नाम आउँछ तपाईँको लागि चाहिँ आज दिनहरी नरगण परेको छ घातकमा परेको छ तपाईँको लागि तिथि चाहिँ पञ्चमी दशमी पूर्णिमा शनिबार घातक श्रवण नक्षत्र घातक नम्बरमा 12 नम्बर राशिमा मकर राशि घातक छ तपाईँलाई काला स्वरूप योग परेको छ गुरु चन्द्र योग परेको छ पढ्न भने फिटिक्कै मन लाग्दैन हो कि होइन पढ्न मन लाग्दैन मोबाइल चलाउन मन लाग्छ साथीसँग घुम्न मन लाग्छ तपाईँलाई मिठो खाना राम्रो लाउन मन लाग्ने पढ्न चाहिँ फिटिक्कै मन नलाग्ने रिसाउन मात्रै मन लाग्ने साना साना कुरामा झनक्क भएर रिसाउन मन लाग्दो रहेछ हो कि होइन
1: हो
0: पानी अलिक धेरै पिउनु है पानी नभए पेटमा पेट दुख्छ तपाईँलाई फेरि है पेट दुख्छ औषधि खानुपर्ने हुन सक्छ पेटको लागि अलिक विशेष ख्याल गर्नु अहिले तपाईँलाई ग्रह सङ्कटा अब मङ्गल चलेको छ सङ्कटाको शान्ति स्वस्ति गर्नुपर्छ अब आउने भदौ पछि झन धेरै ग्रह बिग्रिन्छ तपाईँलाई राहु भन्ने ग्रह चल्छ भदौ असोज कार्तिक मङ्सिर पुष भनेपछि माघ महिनादेखि तपाईँलाई राहु भन्ने ग्रह पनि चल्छ ग्रहको शान्ति स्वस्ति गर्नुपर्ने बेला भएको छ सत्यनारायणको पूजाहरू लाउनुहोस् ग्रहको शान्तिहरू गर्नुहोस् तपाईँको लागि राम्रो हुन्छ उत्तम हुन्छ उपयुक्त हुन्छ समस्याहरू कम आउँछ भन्ने कुराहरू देखिन्छ अरू केही छ जान्न मन लागेको कुरा
1: सम्बन्ध कस्तो हुन्छ आमा बुवासँग
0: ठिक छ राम्रो छ सम्बन्ध नराम्रो छैन पढाइमा अलिक ध्यान दिनु पर्यो पढाइमा अलिक मन छैन तपाईँलाई है कि होइन मोबाइल त तपाईँको आफ्नो होइन नि हो मम्मी बाबाको हो
1: दाजुको
0: दाजुको
1: हो
0: ल मोबाइल नहेर्नु युट्युब टिकटकहरू नबनाउनु नहेर्नु अहिले है पढाइमा अलिक धेरै ध्यान दिनुभयो भने ग्रह पनि शान्ति हुन्छ नभए मोबाइल हेर्ने टिकटक हेर्ने फेसबुक हेर्ने गर्यो भने ग्रह लाग्छ तपाईँलाई अहिले त्यही भएर तपाईँले चाहिँ पढाइमा मात्रै ध्यान दिनुहोस् राम्रो हुन्छ समस्या आउँदैन 19-20 पछि बल्ला अनि मोबाइलहरू चलाउनु होला है हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला फोन गर्नुभएको थियो रोल्पा जिल्लाबाट उहाँले पहिला पनि फोन गर्नुभएको थियो आज पनि फोन गर्नुभयो तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ 98451-75223 र 98056-75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले सम्पर्क भने गर्नुहोला र मसँग फेसबुकमा जोडिन चाहनुहुन्छ भने फेसबुक आइडी मेरो प्रेम प्रसाद सुवेदी भन्ने फेसबुक आइडी छ है तपाईँले आएर अवलोकन गर्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ अनि फलो गर्नुहोला मेसेन्जरमा राधे राधे लेखेर पठाउनुहोस् है त्यसपछि हामी तपाईँसँग कुराकानी गर्नेछौँ है राधे राधे लेखेर पठाउनु चाहिँ नबिर्सिनुहोला राधे राधे लेखेर पठाउनु भयो भने तपाईँको हाम्रो कुराकानी राम्रो हुनेछ 98451-75223 र 98056-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा भाग्यको विषयमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ फोन गर्दा साल महिना गते र समयको विषयमा गर्दछ अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। आजको लागि कार्यक्रम ज्योति वास्तुको समय अवधि पनि सकिन आँटो, गुरुबा सकिन आँटो भनेर प्राविधिक मित्रले मलाई इसारा गरिराख्नु भएको छ। भोलि बिहान फेरि म ठिक्क 7 बजेमा कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योति आचार्य पनि प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज साहिलो समय सूचक अहिले बिहानको 8 बज्यो इट्स 8 एएम डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ डेंगू ज्वरोको लक्षणहरू डेंगू ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ असाध्यै टाउको दुख्ने आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने शरीरमा बिमिरा आउने धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ वाकवाकी लाग्ने बान्ता हुने पेट दुख्ने नाक वा गिजाबाट रगत बग्ने रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ डेंगू ज्वरोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने सुद्धा झुल प्रयोग गर्ने स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं
1: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश
2: ए बाबु अँध्यारो छ टर्च बालेर जाऊ
3: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
2: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
3: है बल्ल सम्झे सर्पको टोकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
2: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
3: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
2: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
4: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: मन्जु तिमी त विदेश जान लाग्यौ रे
7: हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
7: खै के गर्ने गर्ने दिदी
8: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: स
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
1: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
0: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्ने सरुवा रोग हो। यो लामखुट्टे, सुंगुर, बंगुर, हाँस जस्ता पशु पंक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोश हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
10: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुंगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पंक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
1: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
7: 3 दिन भयो।
2: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
7: केही हुन्न मुआ, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
2: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
7: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
11: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्ने हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
4: महिनावारीलाई मर्यादित बनाए, विभेद अन्त्य गर्नु।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: के भयो, के को हल्ला खल्ला हो यो?
13: के हुनु, डोजर चलेको नि, अब त हाम्रा दुःखका दिन सकिए।
14: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
12: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
14: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो। पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
13: हो त है, हामीले त ध्यानै नदिएको।
14: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
15: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
16: रेडियो साइन 89.8 मेगाहर्ट्ज।

महँगो प्रदेश धेरै सांसद पाल्दा बढ्यो ऋण, न विकास न आमदानी खर्च मात्रै किन, देशको पैसा लुट्छौ अनि विदेशी ऋण माग्छौ, जो सत्तामा पुगे पनि देश

चले धुरो जति धनी सफल शिक्षित भानी, ठुला जातको हेर्ने नजर उस्तै छ मन मानी, संविधानको धारा होइन हेर गाउँको धारा, मान्छेबाट मान्छेहरू।

यसो भन्न बिसौ वर्ष हामी पछि पर्यो, केही कुराको निर्माण छैन प्रयोग मात्रै गर्यौ। चाहने भए हाम्रो देशमा के को कमी छ र पछि पर्यो भ्रष्ट नेता।

विदेशीका दलाल भयो देश चलाउनेहरू, हाम्रो नेपाल रहला कि नरहला बरु, देश बेचेर लुटेर नि कहाँ होला र जानी, होइन होला पक्कै मर्दा सबैसँग।

जनताको गुनासो र सल्लाह सुझाव मान्ने नबिकेर विदेश नीति बनाउन नि जान्ने योग्य सक्षम त्याग्न सक्ने नेतृत्व गर्ने पनि पोसाउ त देश चलाउन हामी

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM

0: आज मन्त्री परिषद बैठक बस्दैछ। बैठक बिहान 11 बजे बस्न लागेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुनेछन्। साथै सरकारका काम कारवाहीबारे पनि छलफल गर्ने तयारी रहेको छ। पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालले नेपालको राजनीतिक शक्ति केन्द्रहरूको स्वार्थमा रूपान्तरण भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभा जस्तो गरिमामय ठाउँमा देशको प्रतिनिधित्व गर्दा प्रधानमन्त्रीले सुविचारित र परिपक्व ढंगले बोल्नुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेमबमसँग कुराकानी गर्दै प्रधानमन्त्री बालिन शाहको पछिल्लो अभिव्यक्ति झूठ गलत र देशभक्त जनताको हित विपरीत रहेको नेता खनालको दावी छ। इतिहासमा भीमसेन थापादेखि वर्तमानसम्मका कुनै पनि प्रधानमन्त्रीले यस्तो अपरिपक्व अभिव्यक्ति नदिएको भन्दै उहाँले आलोचना गर्नुभयो। मेची महाकाली कालापानी र लिम्पिया धुराको ऐतिहासिक सीमा विवाद समाधान गर्न सरकार गम्भीर हुनुपर्ने उहाँको भनाइ छ। खनालले यो विषयलाई थप बल्झाउनुभन्दा प्रधानमन्त्रीले तत्काल माफी मागेर सम्भावित दुष्परिणामबाट देशलाई जोगाउनु पर्नेमा माग गर्नुभयो। त्यसै गरी अर्थमन्त्री सोनी वाग्लेले करका दर हेरफेर गरेको प्रसंगमा खनालले तत्काल स्पष्टीकरण दिनुपर्ने बताउनुभयो। अमुक स्वार्थमा करका दर फेरबदल गरिएको भए जनताले सरकारमाथि विश्वास गर्न नसक्ने उहाँको भनाइ छ। होल्डिङ सेन्टरहरू भूमिहीन जनताका लागि यतना सेन्टर बनेको आरोप लगाउँदै खनालले सरकारको यो प्रवृत्तिलाई तानाशाहीको संज्ञा दिनुभयो। वर्तमान व्यथिति र गलत कदमहरूलाई नै सुशासन मान्ने हो भने त्यस भयावह स्थितितर्फ धकेलिने चेतावनी समेत उहाँले दिनुभयो। नेपाली कांग्रेसले पार्टीको 15 महाधिवेशनलाई पूर्णतः प्रविधिमा आधारित बनाउने भएको छ। कांग्रेस सदस्यता व्यवस्थापन समितिका संयोजक एवं महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकमा सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरे लगायत शीर्ष नेताको बैठकले उक्त निर्णय लिएको हो। कांग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्ने कार्यका लागि आगामी जेठ 28 गतेसम्मको समयलाई अन्तिम म्याद तोकेको छ। बैठकले 15 महाधिवेशनमा सहभागी हुनका लागि हरेक क्रियाशील सदस्य डिजिटल परिचय पत्र हुनु अनिवार्य गरेको छ। पार्टीको डिजिटल प्रणालीमा हालसम्म 7,82,209 योग्य क्रियाशील सदस्य मध्ये 4,17,753 आबद्ध भइसकेको र 98,143 अध्यावधिक प्रक्रियामा रहेको जनाइएको छ। कांग्रेसले पार्टी अनुशासन विपरीत काम गर्नेको हकमा कठोर नीति अख्तियार गरेको छ। पार्टीको काम कारवाहीमा परेका अनि दलमा प्रवेश गरेका, बागी उम्मेद्वारी दिएका वा बागीका प्रस्तावक र समर्थक बनेका व्यक्तिको सदस्यता केन्द्रीय अभिलेखबाट हटाइने निर्णय बैठकले गरेको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 3 दानाको तितरमा सोमबार गाड़ी दुर्घटना हुँदा मुस्ताङ घुमेर फर्कदै गरेका 5 आन्तरिक पर्यटक घाइते भएका छन्। जोमसोमदेखि बेनीतर्फ आउँदै गरेको 196-5602 नम्बरको स्कार्पियो जीप ओह्रालो सड़कमा बेगफेल भई सड़क छेउको डिभाइडरमा ठुकिएर दुर्घटनामा परेको हो। गाड़ीमा सवार 8 मध्ये दुर्घटनामा परि घाइते भएका 5 प्रदेश अस्पताल बेनीमा ल्याएर उपचार भइरहेको जिल्ला परिकारले म्याग्दीका प्रहरी निरीक्षक सागर तिमल सिन्हाले बताउनुभयो। घाइते भएका काठमाडौँ बानेश्वर निवासी 41 वर्षीय रंजु श्रेष्ठ बालिका, 7.0 किलोमिटर निवासी 46 वर्षीय बिन्दु बराल, 50 वर्षीय केशव प्रसाद बराल, 53 वर्षीय देवेन्द्र बराल र तापेजुङको श्रीजंगा गाउँपालिका 2 निवासी 36 वर्षीय तारा घुवर खतरा मुक्त रहेका र स्वास्थ्यमा सुधार भएको प्रदेश अस्पताल बेनीले जनाएको छ। स्कर्पियो चालक काभ्रेको फूलबारी नगरपालिका 2 घर भई हाल पोखरा 10 अमरसिंह चोक बस्ने 42 वर्षीय नहकुल पुरा सैनीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ। विश्लेषक सुशील सापकोटाले राष्ट्रियता बोलीमा नभई व्यवहारमा हुनुपर्ने बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेम्बमसँग कुरा गर्दै विपक्षीले विरोधका लागि मात्र बोलेको उहाँले बताउनु भएको छ। विपक्षीले संसदीय प्रस्ताव ल्याएर विरोध गर्न पाउने व्यवस्था रहेकाले पहिलेदेखिका राजनीतिज्ञले गरेका क्रियाकलापमा प्रश्न उठाउन नसक्नेले अहिले बोलीकै भरमा विरोध गर्नु विरोधको लागि मात्र विरोध भएको उहाँको भनाइ छ। प्रधानमन्त्रीले माथि माग्नुपर्ने तर विपक्षीहरूले पनि थोरै बुद्धिमता अपनाएर अबको व्यवहार देखाउनु पर्नेमा उहाँले जोड़ दिनुभएको छ। त्यस्तै विपक्षी दलहरूले उठाएका कतिपय कदमहरू विरोधका लागि मात्र केन्द्रित भएको टिप्पणी गर्दै उहाँले संसदीय मर्यादाभित्र रहेर मात्र विरोध गर्न समेत आग्रह गर्नुभयो। विश्लेषक सापकोटाका अनुसार विपक्षी दलहरूलाई संसदीय प्रस्ताव ल्याएर सरकारको विरोध गर्ने पूर्ण संवैधानिक अधिकार छ, तर विगतका राजनीतिज्ञहरूले गरेका त्रुटिपूर्ण क्रियाकलापमाथि प्रश्न उठाउन नसक्नेहरूले अहिले केवल बोलीकै भरमा विरोध गर्नुको कुनै औचित्य नरहेको उहाँको तर्क छ। प्रधानमन्त्रीको हालैको एक अभिव्यक्तिलाई जोड्दै सापकोटाले भन्नुभयो, प्रधानमन्त्रीले आफ्नो कमजोरीमा माफी माग्नुपर्छ, तर विपक्षीहरूले पनि अब त थोरै बुद्धिमता देखाउनुपर्छ। विगतका राजनीतिक नेतृत्वले राष्ट्रहितका गम्भीर कार्यहरू हुँदा समेत चुइक बोल्न नसकेको स्मरण गराउँदै उहाँले वर्तमान परराष्ट्र मन्त्रीले विगतमा उठ्न नसकेका महत्वपूर्ण विषयहरूलाई तरोसँग उठाएको दावी गर्नुभयो। प्रधानमन्त्रीको भनाई वा कदमप्रति विमति राख्ने अधिकार सबैलाई भएको उल्लेख गर्दै उहाँले विरोध गर्दा पनि बौद्धिक र परिपक्व शैली अपनाउन विपक्षी दलहरूलाई विशेष अनुरोध गर्नुभएको छ।
1: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो? आजकल त केही कुरामा पनि पैसा असुल नहुने।
2: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
1: हो र?
2: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल?
1: गजब रहेछ, अब म पनि पैसा असुल गर्छु।
2: आजै #1-2-3# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल, नेपालकै लागि।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क। यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश अधिवेशन आजदेखि शुरू हुँदैछ। पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप ओडा, पालिका, जिल्ला हुँदै प्रदेश अधिवेशन शुरू हुन लागेको हो। अहिलेसम्म 56 जिल्लामा जिल्ला अधिवेशन सकिएको राष्ट्रपतिले जनाएको छ। पार्टीका अनुसार बाँकी 12 जिल्लामा विविध कारणवश रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढ़ाउने तयारी भइरहेको छ। अधिवेशनको क्रममा केही जिल्लामा नेतृत्वको विषयमा विवाद भएको छ। राष्ट्रपतिले पहिलो महाधिवेशनलाई संस्थागत विकास र वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई थप सुदृढ बनाउने अवसरका रूपमा लिएको जनाएको छ। राष्ट्रपतिको पहिलो महाधिवेशन आउँदो 7-6 र 7 गते चितवनमा गर्ने तालिका सार्वजनिक भइसकेको छ। गैराती देशको पूर्वी तथा मध्यम भेगमा पानी परेको छ। पानी परेकाले अब केही दिन गर्मी घट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिजो नेपालगंज, दिपायल र धनगढ़ीमा सबैभन्दा बढ़ी गर्मी भएको छ। नेपालगंजको तापक्रम 40.8 डिग्री तथा धनगढ़ी दिपायलमा 39 डिग्री सेल्सियस मापन भएको छ। महाशाखाका अनुसार भोलिदेखि लुम्बिनी र सुदूरपश्चिम बाहेकका तराई भेगमा तापक्रम क्रमशः घट्ने सम्भावना छ। आज देशका धेरै जस्तो भागमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमती, गण्डकी प्रदेशमा बदली भई हिमाली र पहाड़ी क्षेत्रका थोरै ठाउँ, मधेश र बाँकी हिमाली भेगका 1-2 ठाउँमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना छ। इजरायल र इरानले एकअर्का विरूद्धको सैन्य कार्यवाही तत्कालका लागि रोकेको घोषणा गरेका छन्, तर दुवै देशले युद्धविराम उल्लंघन भए पुनः कड़ा प्रतिकार गर्ने चेतावनी दिएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेत्यानुले अहिलेलाई आक्रमण रोकेको बताए पनि इरान र हिजबुल्ला विरूद्धको संघर्ष अझै समाप्त नभएको उल्लेख गरेका छन्। इरानी सेनाले पनि अहिलेलाई सैन्य कार्यवाही रोकिएको भन्दै भविष्यमा इजरायलले थप आक्रमण गरे अझ कठोर र विनाशकारी प्रतिक्रिया दिने चेतावनी दिएको छ। ट्रम्पले बीबीसीसँगको कुराकानीमा नेतान्यूले आफ्नो आग्रह अभिज्ञा नगरेको दावी गर्दै दुवै पक्ष शान्ति सम्झौताको नजिक पुगेको बताएका छन्। ट्रम्पले दुवै देशलाई तत्काल गोलाबारी रोक्न सार्वजनिक अपील गर्दै जारी शान्ति वार्तालाई सफल बनाउन संयमता अपनाउन आग्रह गरेका छन्। विश्वकपको तयारी अन्तर्गत भएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स विजयी भएको सत्कैराती लीगमा सम्पन्न खेलमा फ्रान्सले उत्तरी आयरल्याण्डलाई 3-1 पराजित गरेको हो। फ्रान्सको जितमा माइकल ओलिसले ह्याट्रिक गर्दै टोलीलाई जित दिलाएका छन् भने पहिलो हाफ सकिन 2 मिनट बाँकी रहँदा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका ओलिसले दोस्रो हाफ शुरू भएको 4 मिनटमै अर्को गोल गरेपछि फ्रान्स 2-0 गोलले अघि बढ़ेको थियो। त्यस्तै अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सार्वजनिक गरेको पछिल्लो टी20 अन्तर्राष्ट्रिय वरियता सूचीमा नेपालले सुधार गर्दै 15 स्थानमा उक्लिएको छ। यसअघि 16 स्थानमा रहेको नेपालले 1 स्थानमाथि उक्लिँदै स्कटल्याण्डलाई पछि पारेको हो। हस्त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ

0: भाइ अहिले सुन्दैछ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
1: खरो विषयमा दरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ डिसोम फाइबरनेट
2: एकै साथ सुनिराख्नु भएको छ। नेपाली बहस डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मा पनि एकै साथ सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा सुन्दै हुनुहुन्छ भने रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस एकै साथ प्रसारण भइरहेको छ। नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो। हामी देशका विभिन्न गतिविधिहरूका बारेमा राजनैतिक, सामाजिक, सांस्कृतिक, आर्थिक पाटोका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौ। यतिखेर हाम्रो भेषमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अधिवक्ता मधु कुमार चौलागाई हुनुहुन्छ। चौलागाईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: धन्यवाद सर।
2: अहिले हिजो प्रधानमन्त्री बालेन्द्र शाहको सीमा अभिव्यक्तिका कारण अवरूद्ध संसद खुलाउन तपाईँका पार्टी सभापति रवि लामी छानेले पहल थाल्नुभयो, सर्वदलीय बैठक बोलाउनुभयो, बैठकपछि पनि हिजोको संसद अवरूद्ध भयो, के कुरामा सहमति जुटेन?
3: होइन, उहाँहरूको माग अब प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमा प्रधानमन्त्रीले सदनमा आएर त्यसको जवाब दिनुपर्छ, नेपाली जनतासँग उहाँले माफी माग्नुपर्छ भन्ने एकवटा रटान छ। अब त्यही रटानमा उहाँहरू त्यही अडानमा केन्द्रित हुनुभयो, जसको कारणले गर्दाखेरि हिजोको वार्ता चाहिँ सफल हुन सकेन।
2: अनि संसदमा आएर सीमा बारे भोलिएको अभिव्यक्ति चाहिँ फिर्ता लिनु पर्दैन, बोल्नु पर्दैन प्रधानमन्त्रीले? जवाब
3: फिर्ता लिनुपर्छ भन्ने विषय होइन, र यद्यपि प्रधानमन्त्रीले देशको हितका निमित्त के कुरा गर्नुभएको छ भन्ने कुरा सांसदज्यूहरू पनि बुझिदिनको निमित्त म अनुरोध गर्छु।
2: होइन, उहाँले त के कुरा गर्नुभएको छ देशको लागि? देशलाई त अतिक्रमणकारीको संज्ञा दिनुभएको छ, अरू के कुरा गर्नु पर्यो?
3: होइन, अतिक्रमण भएको छ भनेर भन्नुभन्दा पनि त्यहाँ चाहिँ हाम्रा सीमाहरूमा सीमा क्षेत्र खुल्ला भएको कारणले गर्दाखेरि खुल्ला सीमामा यताउता भएको छ। त्यो यताउता भएको चाहिँ दुई देशका बीचमा हामी आपसी सहमतिका आधारमा कूटनैतिक रूपमा चाहिँ हामी मिलाउँछौ, नापजाँच गरेर एकअर्काका सीमाहरू छुट्याउँछौ भन्ने आशयमा उहाँले त्यो कुरा भन्नुभएको हो। त्यसलाई अतिरञ्जित पाराले विपक्षी साथीहरूबाट चाहिँ सदन अवरूद्ध गर्ने काम भयो, यो दुःखद हो।
2: अनि अहिलेको अवस्थामा प्रधानमन्त्री जतिको व्यक्ति प्रधानमन्त्रीको पदमा आसीन व्यक्तिले कूटनीतिक हिसाबले के कुरा बोल्ने, के कुरा नबोल्ने भन्ने कुरा पनि बुझ्नुपर्ने विषय, र उहाँले संसदमा जे कुरा बोल्नु भएको छ त्यो पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छाने भारत भ्रमण जानुको पूर्व सन्ध्यामा बोलिएको कुरा छ। सभामुखलाई थाहा छैन, आज उहाँ आउँदै हुनुहुन्छ, होइन, रोस्टममा उभिएर उहाँले जवाब दिँदै हुनुहुन्छ, प्रश्नोत्तर कार्यक्रम छ भन्ने कुरासम्म थाहा नपाएर जुन तरिकाले उहाँ प्रस्तुत हुनुभयो, यसले त देशको लागि, देशको कूटनीतिका लागि, समग्र राष्ट्रका लागि त राम्रो सन्देश प्रवाह गरेन नि त मधु चौलाङ्गेजी?
3: पहिलो कुरा, भ्रमणको मिति त्यो पूर्व घोषित मिति हो, त्यसले गर्दाखेरि यो केही समय परेको कुरालाई अन्यथा भन्न मिलेन। दोस्रो कुरो, सभामुखले नै थाहा नपाउने गरेर उहाँ आउनुभयो सदनमा भन्ने कुरा त्यो मिथ्या हो, किनभने सभामुखलाई अलरेडी जानकारी हुन्छ र कार्यव्यवस्था समितिले पनि सभामुखलाई जानकारी गराइसकेका हुन्छ, यस्तो यस्तो छ, आजको कार्यतालिका यसरी बनाउनु पर्ने छ, यो कार्यतालिका यस्तो हो, आजको कार्यक्रम उसमा आजको सदनमा यी मान्छेहरू बोल्दैछन्, यी विषयहरू बोल्दैछन् भनेर त्यो अलरेडी कार्यव्यवस्था समितिले जानकारी गराइसकेका हुन्छ। त्यसकारणले सभामुखलाई प्रधानमन्त्री सदनमा आउने कुरा जानकारी थिएन भन्ने कुरा यो मिथ्या हो।
2: तर सभामुख त सर्ट पर्नुभएको थियो नि त उहाँले हात उठाउँदाखेरि, होइन, उहाँ बोल्न चाहनुभयो रे प्रधानमन्त्रीज्यूले भन्नुभएको थियो नि त, उहाँको भाषैबाट थाहा हुन्छ नि त, सामान्य मान्छेले बुझ्दैन यो कुरा।
3: होइन, उहाँ यस्तो हो, सर्ट पर्नुभयो भन्नुभन्दा नि उहाँ चाहिँ सदनमा आउनु हो, सदनमा आएपछि सदनमा त्यसभन्दा अगाडि प्रतिपक्षका साथीहरूले पटक पटक प्रधानमन्त्री सदनप्रति उत्तरदायी हुनुपर्छ, प्रधानमन्त्री सदनमा आउनुपर्छ भनेर भन्नुभएको थियो। प्रधानमन्त्री सदनमा आउनुभयो, आए पछाडि अब साथीहरूले अगाडिदेखि उठाएको कुरा त प्रधानमन्त्रीलाई जानकारी थियो, किनभने प्रधानमन्त्रीसँग उहाँहरूले जवाफ माग गरिराख्नु भएको थियो। त्यसकारणले प्रधानमन्त्रीले जवाफ दिनका निमित्त सभामुखसँग समय मागेको हो, उहाँ उपस्थित हुनुभयो सदनमा, त्यस पछाडि उहाँले जवाफको लागि समय माग गरेको हो। समय माग गरे पछाडि अब समय उहाँले सभामुखले दिनुभयो, त्यो यहाँ कुनै आश्चर्यजनक कुरा केही पनि छैन नि।
2: होइन, तर अब चाहिँ यो के हुन्छ, संसद यस्तै अवरुद्ध भइराख्ने अनि त्यसपछि तपाईँहरू चाहिँ सदनमा गइराख्ने, बजेटमा छलफल नहुने, प्रधानमन्त्रीले पनि त्यहाँ त्यो कुरा नबोल्ने, होइन, कि परराष्ट्र मन्त्रीले यो कुरा त्यहाँ चाहिँ यसको जवाब दिनुहुन्छ, वा चाहिँ स्वयं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले नै यसको बारेमा जवाब दिनुहुन्छ भन्ने विषयमा पनि सर्वदलीय बैठकमा सहमति जुटेन सर नि त, होइन, प्रधानमन्त्री नै चाहियो भन्नुभएको छ नि त विपक्षीहरूले।
3: होइन, उहाँहरूलाई प्रधानमन्त्रीले बोलेको हो, प्रधानमन्त्री नै चाहियो भनेर उहाँहरूको जुन लेडी डिपी पारा छ यो गलत हो, किनभने हाम्रो नियमावलीमा नै प्रधानमन्त्री वा प्रधानमन्त्रीले तोकिएको प्रतिनिधिबाट जवाफ दिन सक्ने व्यवस्था छ. त्यसले गर्दा प्रधानमन्त्री नै आएर जवाफ दिनुपर्छ भन्ने होइन. त्यहाँमाथि पार्टी सभापतिले म जवाफ दिन्छु नि त, प्रधानमन्त्रीले मलाई जवाफ दिनको निमित्त चाहिँ प्रतिनिधि पठाउनुहुन्छ भने म जवाफ दिन्छु भनेर पनि भनिसक्नु भएको छ. सँगसँगै प्रधानमन्त्रीले त आफ्नो क्याबिनेटभित्रका मन्त्रीलाई पनि पठाएर जवाफ दिन सक्नुहुन्छ नि त. उहाँ नै चाहिँ के चाहिएको प्रति हामीलाई प्रतिपक्षका साथीहरूलाई हामीले बुझिरहेको छैनौँ
2: कि. सीमापार अतिक्रमण र राज्य प्रायोजित भू अतिक्रमणको प्रकृति त पूर्ण रूपमा फरक हो. यो कुरा चाहिँ उहाँले बुझ्नुपर्छ कि पर्दैन?
3: होइन, सबभन्दा यस्तो हो, अतिक्रमण भन्ने बित्तिकै हामीले के बुझ्नुपर्छ भने राज्यका तर्फबाट हुने अतिक्रमण र अनि त्यस पछाडि नागरिकहरूका बीचमा हुने भोग, यो दुईटा चिज चाहिँ बेगल कुरा हो क्या. हाम्रो नेपाल र इन्डियाको बीचमा हेर्ने हो भने त्यहाँ के देखिन्छ भने राज्य स्तरबाट कहीँ पनि अतिक्रमण भएको छैन, सिवाय त्यो कालापानी लिपुलेखमा. राज्य स्तरबाट अतिक्रमण भएको छैन. राज्य स्तरबाट अतिक्रमण हुन्थ्यो यदि भने त्यहाँ के हुन्थ्यो भन्दा सैन्य उपस्थिति हुन्थ्यो, त्यहाँ सामरिक महत्वको क्षेत्र हुन्थ्यो, अनि त्यस पछाडि त्यहाँ सैन्य उपस्थितिसँग राज्यका अन्य कम्पोनेन्टहरू पनि त्यहाँ उपस्थित हुन्थे, राज्यको झण्डा जान्थ्यो. त्यो केही पनि भएको अवस्था होइन नि त. त्यहाँ त हाम्रो टेरिटोरीमा हाम्रो झण्डा छ र इन्डियाको टेरिटोरीमा इन्डियाको झण्डा छ. अलि मात्रै के भएको छ भन्दा लिपुलेख कालापानी क्षेत्रमा चाहिँ इन्डियाले नेपालको भूभागमा जबरजस्त बाटो बनाएको छ, इन्डिया र चाइनाको बीचमा व्यापार सन्धि भएको छ. हो, यही विषयले अलिकति चासो बढाएको हो. त्यसकारण यो विषयलाई टुङ्ग्याउनका निमित्त हामीले कुनै न कुनै रूपमा कूटनैतिक रूपमा यसको पहल गर्नैपर्छ. हिजो महाकालीका विषयमा महाकालीमा सन्धि गर्ने र अनि त्यस पछाडि महाकाली नदी साझा हो भनेर हाम्रो नेपालको भूभागलाई नेपालको नदीलाई साझा बनाइदिने काम त हिजो आज सदनमा उफ्रिने प्रतिपक्षका नेताजीहरूले गरिदिनु भएको हो नि. त्यो कुरालाई उहाँहरूले भुलेर अहिले आएर उसले हाम्रो प्रधानमन्त्रीज्यूले भनेको विषय के हो भन्दा हाम्रो प्रधानमन्त्रीज्यूले भनेको विषय हाम्रो सीमा खुला छ, उहाँले सिम्बोलिक रूपमा भनेको विषय यही नै थियो, खुला छ. खुला सीमामा नागरिकहरूले यता र उता उताका नागरिकले कहिले हाम्रो जग्गाहरू भोग गरेका छ, कहिले हाम्रा नागरिकले उताको जग्गाहरू भोग गरेका छ, र यसरी चाहिँ त्यो नागरिक स्तरबाट एकअर्काका देशका भूभागहरू अतिक्रमण भएको छ, राज्य स्तरबाट होइन भन्न खोजिएको विषयलाई अतिरञ्जित बनाउँदैछ यो दुःख.
2: यसको मतलब चाहिँ सीमापार भूमि समस्या र चाहिँ राज्य प्रायोजित अतिक्रमणको विषयमा चाहिँ उहाँले अलिकति कन्फ्युजन हुनुभयो, त्यसो भए बुझ्नु भएन त्यो कुरा होइन?
3: होइन, उहाँले बुझ्नु भएन, होइन प्रतिपक्षका साथीहरूले बुझ्नु भएन. राज्य स्तरबाट भएको अतिक्रमण,
2: क्याबिनेटको सदस्यले प्रधानमन्त्री जस्तो व्यक्तिले संसदको रोस्टममा बसेर यदि अतिक्रमणै भएको भए पनि, विवादै भएको भए पनि चाहिँ आफ्नो देशको प्रधानमन्त्रीले यस्तो कुरा गर्दा मिल्छ र भने क्या? हामी अतिक्रमण गरेछौँ भए मिल्छ र?
3: होइन, हामीभित्र यही एउटा संकीर्णता रह्यो क्या. नेपाली जनताका प्रतिनिधिहरूका बीचमा उठेका विषयहरूमा जवाब दिएर नेपाली जनतालाई सूचित गराउने विषय त्यो सदनमा नभनेर भन्ने कहाँ त, कि आमसभा गरेर लिएर गएर नेपाली जनताको बीचमा
2: भनेपछि हाम्रो देश नेपालले पनि अर्काको भूमि अतिक्रमण गरेका छ, हामी अतिक्रमण गर्नु पर्यो भन्ने
3: न? त्यो हुँदै होइन, त्यो होइन. के भने नेपाली जनताहरू र इन्डियन जनताहरूका बीचमा एउटा रोटी बेकीको सम्बन्ध छ. नागरिकहरूका बीचमा नागरिकहरूले भोगका आधारमा एकअर्काका देशका जमिनहरू चाहिँ भोग गरेका छन् भन्न खोजेको हो क्या. त्यहाँ राज्य स्तरबाट अतिक्रमण भयो भनेर भनेकै होइन. राज्य स्तरबाट अतिक्रमण भयो भन्ने थियो यदि भने त मैले अघि नै भने सैन्य उपस्थिति हुन्थ्यो नि त्यहाँ. न यहाँ त दुवै देशका सैन्यहरूको उपस्थिति त छैन, सुरक्षाका लागि बसेको पीओपीहरू आफ्नो ठाउँमा छन्.
2: त्यसो हो भने अनि परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकाल्नु पर्यो, उहाँले यस्तो यस्तो भन्नुभयो भनेर सच्याउने स्थिति आयो. सरकारका प्रवक्ता सस्मित पोखरेलले उहाँले त्यो भनेकै छैन भन्ने स्थिति आयो. आज तपाईँ भन्नुहुन्छ उहाँले चाहिँ यस्तो भन्न खोज्नु भएको हो. त्यसो भए संसदमा जवाब दिए भन्नु प्रधानमन्त्रीज्यूले
3: यस्तो छ. तपाईँ प्रवक्ताले सरकारको प्रवक्ताले के भन्नुभयो त्यो प्रवक्ताले जान्ने कुरा
2: भन्नुभयो. भारत भ्रमणको पूर्व सन्ध्यामा उहाँले भन्नुभयो नितान्त पार्टीको बैठेको यसलाई सरकारी भ्रमण बनाइदिन पाए पनि अझै राम्रो हुन्थ्यो देशको लागि. यहाँ त केही न केही त पाकिरहेको छ नि त आन्तरिक रूपमा भदुजी.
3: होइन, त्यो होइन, त्यो होइन. सबभन्दा पहिला ठुलो कुरो चाहिँ के हो भने उहाँहरूले प्रतिपक्षका साथीहरूले वर्षौंदेखि भजाएर सबैभरि सीमा विवाद भनेर भजाउने गरेको त्यो भजन जुन छ त्यो भजन अन्त्य हुने भयो भन्ने उहाँहरूलाई डर लाग्यो. अरू केही पनि होइन, किनभने नेपालले कूटनैतिक रूपमा सीमामा भएका विवादहरू नेपाल र इन्डियाका बीचमा संयुक्त रूपमा संयुक्त नापी टोली सहितको उपस्थितिमा सम्बन्धित प्राविधिकहरू सहितको उपस्थितिमा टुङ्ग्याउने पक्षमा जहाँ छ जसका विषयमा अब जस्तो तपाईँको लिपुलेक कालापानी लिपुलेकको विषयमा जुन सड़क खनिएको विषय छ त्यो विषयमा पनि कूटनैतिक नोट जारी गरेका छन् नेपालको तर्फबाट उताबाट कूटनैतिक नोटको रूपमा चाहिँ सूचनाहरू आएका छन् भनेपछि एकअर्काको बीचमा सीमा विवाद समाधान गर्ने विषय सौहार्दतापूर्ण ढंगबाट अगाडि बढ़िरहेको अवस्थामा त्यसलाई बिथोल्नका लागि प्रतिपक्षबाट गरिएको खेल हो भनेर बुझ्छु म।
2: अहिलेको अवस्थामा चाहिँ पार्टी सभापतिलाई भारतमा राम्रै सम्मान भयो नि त होइन?
3: होइन, एक देशले अर्को देशको राजनीतिक नेतृत्वलाई दिनुपर्ने सम्मान दिएको हो। राजनीतिक नेतृत्वले पनि आफ्नो राजनीतिक चेतबाट माथि उठेको नेतृत्व यो हो भनेर अर्को छिमेकी राष्ट्रको राजनीतिक नेतृत्वले बुझ्यो भने उसले समान रूपमा चाहिँ त्यसलाई सम्मान गर्ने हेर्नुहोस्।
2: हिजोको तुलनामा राम्रो सम्मान पाउनुभयो नि त तपाईँको सभापतिले?
3: होइन, हाम्रो सभापतिलाई यो राजनीतिक चेतबाट उठेको पार्टीको सभापति हो भनेर माने छिमेकीले राम्रो सम्मान दियो।
2: तर एउटा कुरा चाहिँ
3: रूपमा पनि यो मान्छे स्थापित छ भनेर त्यो उसले थाल्यो, त्यस पछाडि सम्मान दियो,
2: क्षेत्रीय नेता बनाएर पठाइदियो क्या भारतले उहाँलाई? होइन
3: क्षेत्रीय होइन, यसो आरोप लाउनका लागि आरोप जे लगाउँदा पनि हुन्छ, क्षेत्रीय नेता होइन एउटा स्वाधीन नेपालको वास्तविक नेताको रूपमा चाहिँ सम्मान दिएर पठाए।
2: तर अब चाहिँ उहाँ भारत भ्रमण जानु पूर्व चाहिँ जुन किसिमको पासा फाल्न खोज्नु भएको थियो प्रधानमन्त्रीज्यूले, त्यो पासा चाहिँ उहाँकै विपक्षमा उभियो भन्ने पनि छ हो, त्यस्तो भएको हो र?
3: होइन होइन, यो पासा भन्ने शब्द नै प्रयोग नगराउनु भने मैले अघि नै भने एउटा यो
2: कुट्नै प्रधानमन्त्री स्तरीय होइन, जुन चाहिँ उहाँलाई चाहिँ निम्तो पनि भारत भ्रमणको निम्तो दिन उहाँलाई भेट्न भारतीय विदेश मन्त्रीहरू आउने क्रममा काम पनि थियो, आउने कुरा पनि थियो, पछि उहाँले कूटनीतिक हिसाबले उहाँले भेट नदिने भइसकेपछि उहाँको चाहिँ त्यो स्थगित भयो। त्यसपछि यसको बदलामा भारतीय शक्तिशाली प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, अजय डोभाल, एस जयशंकर लगायत सबै सिङ्गो भारतको शक्तिले चाहिँ रवि लामिछानेजीलाई राम्रोसँग सम्मान गरियो। होइन, यस्तो हो नि त कुरो भन्ने आइरहेको
3: छ। यसो हाम्रो प्रधानमन्त्री अहिले देश निर्माणको लागि त्यहाँ अहोरात्र खटेर काम गर्ने भएको छ, या न उहाँलाई विदेश जाने मोह छ, न उहाँलाई छिमेकी राष्ट्रहरूको भ्रमण गर्ने मोह छ, न उहाँलाई कुनै पूर्वाधारहरूमा गएर उद्घाटन गर्ने मोह छ। मोह एउटै मात्रै मोह छ मेरो प्रधानमन्त्रीसँग, त्यो मोह भनेको देशको बनाउने कसरी भनेर उहाँ स्केच कोर्दै हुनुहुन्छ, देश बनाउने खाका कोर्दै हुनुहुन्छ, उहाँलाई देश बनाउने
2: एम्बेसडर बन्छु भन्नुभएको छ उहाँले, त के देश बनाउनुहुन्छ?
3: होइन, एम्बेसडर बन्नु एउटा प्रधानमन्त्री बनेको कुरा एम्बेसडर बन्छु भनेर उहाँले भन्नुभयो भन्ने कुरा नै मिथ्या हो, यो म खारेज गर्छु।
2: तैले उहाँले त लेख्नु भएको छ नि त मधुजी, तपाईँले देख्नु भएन उहाँको आधिकारिक
3: फेसबुक, उहाँको त्यो व्यङ्गात्मक रूपमा आएको विषय हो त्यो।
2: सोझो नेपालीले कसरी व्यङ्गिका रूपमा बुझ्ला त्यो कुरालाई?
3: होइन, सोझो नेपालीले होइन, प्रतिपक्षले जसरी अहिले सदनमा यो बाङ्गो टेढो ढङ्गबाट गरिराखेको छन्, उहाँले जुन ढङ्गबाट अहिले बाङ्गो टेढो ढङ्गबाट सदनमा प्रस्तुत गर्ने, यसलाई अतिरञ्जित गराउने गरिराख्नु भएको छ, अनि त्यो चेतका मान्छेहरूलाई दिनु व्यङ्ग्य त यस्तै होला नि त।
2: सर्वदलीय बैठकमा राष्ट्रपतिका सभापति लामिछानेलाई सरकारको नेतृत्व लिन विपक्षी दलहरूले प्रस्ताव गरेका छन्, यो चाहिँ अब महाधिवेशन पछि सम्भव हुन सक्छ होइन, यस्तै तिक्रम रहिरह्यो भने?
3: होइन, विपक्षी दलहरूले दिनु हो र हाम्रो पार्टी सभापतिलाई नेतृत्व हाम्रो प्रधानमन्त्री बनाउनु होला नि त। हामीलाई जति बेलासम्म प्रधानमन्त्रीसँग विश्वास रहन्छ त्यति बेलासम्म संसद दलको नेता उहाँ नै बन्नुहुन्छ। जुन बेला हाम्रो प्रधानमन्त्रीसँग हाम्रो विश्वास तोड्छ, त्यस पछाडि हाम्रो अकाट्य प्रस्ताव भनेको त हाम्रो पार्टी सभापति नै हो नि त।
2: होइन, अहिलेको अवस्थामा चाहिँ पार्टी सभापति जुन ढंगले अगाडि बढ़िरहनु भएको छ, परिपक्व राजनीतिको एउटा केन्द्रमा चाहिँ उहाँ आउनु भएको छ, महाधिवेशनले पनि विशेष गरी रवि लामिछाने नेतृत्वकै देशभरि रूपमा चाहिँ प्यानलहरू एकछत्र रूपमा अगाडि आए भन्ने कुरा आइरहेको छ हो।
3: होइन, यो बाहिर मिडियामा आएको जस्तो हाम्रो एकछत्र रूपमा आए फलानु गुड थियो तिलानु गुड थियो त्यो बिल्कुल होइन। हामी अहिलेसम्म बाहिर विपक्षी पार्टीहरूले जसरी हामीलाई विभाजन गर्न खोजिरहेछन्, जसरी बालन ग्रुप अनि रवि ग्रुप भनेर भनेका छन्, यो हाम्रो पार्टीभित्र के पनि छैन, त्यो बाहिर विपक्षीहरूले प्रतिपक्षका साथीहरूले भजन गाएको कुरा मात्रै हो। हाम्रा बीचमा त्यस्तो खालको कुनै पनि दुविधा पनि छैन, विधार पनि छैन, हामी एकगठा भएर गएछौ, हाम्रा बीचमा स्वस्थ प्रतिस्पर्धा रहेछ, हामीले समायोजनको रूपमा पनि प्रतिनिधित्व गराउँदै गएछौ। मैले अस्ति मात्रै काठमाडौँको निर्वाचन गराए, हेर्नुहोस् काठमाडौँको निर्वाचनमा पनि पछाडि आउनुभएको साथीहरू जो प्रधानमन्त्रीसँग आउनुभएको थियो, विदेशी साझा पार्टीबाट आउनुभएको थियो, उहाँहरूलाई समायोजनको लागि हामीले मतदान प्रक्रियामा भाग लिन दियौँ अनि उहाँलाई उम्मेदवारी उठ्नका निमित्त दियौँ र हामीले त्यहाँबाट पनि त उम्मेद्वारहरूलाई चयन गरेर लिएर आएका छौँ, मतदानमा सहभागी गराएका छौँ भने त्यो सबै कुराहरूबाट प्रतिपक्षहरूलाई जलन भइरहेको छ कि हाम्रो मेल देखेर उहाँहरूलाई जलन भएको छ, त्यसकारणले उहाँहरू यसलाई अतिरञ्जित गर्नलाई बढी आफ्नो समय खर्च गरिराख्नु भएको छ भनेर बुझ्छु म।
2: होइन, कतिपय ठाउँमा त गुटगत पनि त भयो नि त, फाइट पनि पर्यो, त्यहाँ चाहिँ आना नै भएको दृश्य पनि देखिरहेको छौँ नि हामीले ठाउँ ठाउँमा।
3: होइन, त्यो गुट भनेको चाहिँ तपाईँको नेतृत्वको गुट भयो र भने त्यो त स्थानीय साथीहरूको बीचमा विभेदको गुट हो, त्यो स्थानीय साथीहरूको बीचमा बेमेलको गुट हो, त्यो त्यहाँ कुनै त्यो पार्टीको यो धार र उधारको गुट थिएन नि त, त्यहाँ त म हुनुपर्छ र त हुनुपर्छ भनेर व्यक्तिवादी सोचको कुराको कारणले भएको झडप हो त्यो।
2: होइन, मैले सुन्दैछु बाजुरामा पनि हिजो जिल्ला अधिवेशन सम्पन्न हुँदै गर्दाखेरि लामो समय पार्टीमा स्थापित पार्टी स्थापना गर्न लागेका सहसचिवले सचिव बन्नका लागि इच्छा गरेको तर त्यहाँ चाहिँ हेमराज थापाहरू अनि खेमराज साउदहरूले चाहिँ एकलौटी रूपमा ताली पड्काएर अर्कै मान्छेलाई ल्याएर माथि आउनुभयो भनेर त्यहाँ पत्रकार सम्मेलन गरिरहेको पनि देखाएको थिएँ मैले। होइन, सक्नेले त त्यहाँ पनि त थिचोमिचो गरिरहेको कुरा छ नि त।
3: हेमराज थापाहरू लगायतका अरू साथीहरूको विषय भनेका छन् यहाँ कतै उहाँहरूले त्यो म बालेनको ग्रुप, म चाहिँ रविको ग्रुप, म विवेक छेत छायाको भनेर भन्नुभएको छ र त हुनुपर्ने होइन म हुनुपर्छ भनेर उहाँहरूको व्यक्तिगत टक्राव हो। व्यक्तिगत टक्रावलाई लिएर आएर पार्टीभित्र नै गुट सिर्जना गर्न खोजिदिने कुरा जुन
2: त्यहाँ चाहिँ नियमित रूपमा यसलाई मतदानको प्रक्रियाबाट जाउँ भनेर चाहिँ पूर्ववत सहसचिवले आग्रह गर्दा पनि उहाँहरूलाई चाहिँ बाहिर निकालियो भन्ने खालको विषय आयो नि त।
3: होइन, त्यो विषय त हेर्नुहोस् सत्य बाजुरामा म निर्वाचनको लागि मतदान अधिकृत भएर गइनँ, त्यस कारणले गर्दाखेरि त्यहाँ को जानुभएको थियो उहाँ साथीले कसरी ट्याकल गर्नु हो, त्यहाँको विवाद के हो, विवादको विषय मलाई एकिन जानकारी नभए हुनाले म यो छैन धेरै बोल्न चाहिन्न।
2: देशभरि सौहार्दपूर्ण ढंगले सम्पन्न भयो, अब कति जिल्लामा बाँकी छ तपाईँहरूको अधिवेशन?
3: अब मलाई ठ्याक्कै यति जिल्लामा बाँकी छ भन्ने छैन, धेरै जिल्लाहरूमा हामीले सौहार्द रूपमा हाम्रा उहरू निर्वाचनहरू सम्पन्न गर्यौं र आज बागमती प्रदेशको पनि निर्वाचन हुँदैछ।
2: अब प्रदेश अधिवेशनको तयारी के छ?
3: होइन, बागमती प्रदेशको अधिवेशन हुँदैछ, आज बागमती प्रदेशको अधिवेशन हामी गर्दैछौ, बागमती प्रदेश आज सम्भवतः निर्वाचनसम्म सम्पन्न हुन्छ।
2: नेतृत्व चाहिँ रवि लामिछानेको विकल्प चाहिँ अहिले छैन होइन?
3: होइन, हाम्रो पार्टीमा हामीले स्वीकारेका छौँ, हाम्रो पार्टीमा हामीले वरिष्ठ नेताको रूपमा बालन शाहलाई स्वीकारेका छौँ र प्रधानमन्त्रीको रूपमा उहाँलाई स्वीकारेका छौँ, हाम्रो पार्टीको सभापति रवि लामिछानेको विकल्प छैन अहिले।
2: र अब माथिका केही महत्वपूर्ण पदाधिकारी टीमहरूमा पूर्ववत नामहरू वा पूर्ववत रूपमा भूमिकामा निर्वाह गरिरहेका व्यक्तिहरूलाई नै दोहोर्याउने भन्ने छ, त्यसमा पनि प्रतिस्पर्धा हुन्छ वा के हुन्छ?
3: होइन, यो सबै कुरा मिथ्या हो, किनभने हामी अधिवेशनको संघारमा छौँ, अधिवेशनको संघारमा भएका मान्छेहरूलाई अधिकतम रूपमा भोग जगाइदिने र अधिकतम रूपमा हाम्रो पार्टीभित्र खेल्न खोज्ने साथीहरूबाट नेपाली साथीहरूबाट यो खालको खेल भएको हो। हाम्रो बीचमा कल्ला दोहोऱ्याउने कल्ला नदोहोऱ्याउने भन्ने विषय त महाधिवेशनबाट आउने प्रतिनिधिहरूले निर्वाचनको माध्यमबाट गर्ने विषय हो, त्यो कसैको खल्तीबाट झिकेर उहाँहरूको जस्तो फलाउने त भए त्यो पर्दैन भन्ने कुरा हुँदैन नि त। हाम्रो त एउटा विधि र पद्धति छ, हामी प्रजातान्त्रिक पार्टी हौ, हामीले प्रजातान्त्रिक ढङ्गबाट चाहिँ हाम्रा नेतृत्वहरूलाई छान्छौ, को आउने को नआउने भन्ने कुरा हुन सक्दैन। त्यसकारणले एउटा के चाहिँ हुन सक्छ भने भोलि होइन समायोजनको लागि हामीले केही समयहरू दिनुपर्ने हुन्छ, समायोजनको लागि हामीले केही साथीहरूलाई छोड्नुपर्ने हुन्छ, छोडाउनु पर्ने हुन्छ, त्यो परिस्थिति आयो भने सहमतिमा जाँदाखेरि सहमतिमा अर्कै खालको कुरा हुन्छ। हेर्नुहोस्, अहिले त हामी निर्वाचनमा छौँ, अहिले प्रदेशसम्म आइपुग्दाखेरि हरेक ठाउँमा निर्वाचन भइरहेको छ, आज बागमती प्रदेशमा पनि निर्वाचन नै हुन्छ। तपाईँले बेलुका भोलि बिहानको समाचारमा भन्न पाउनुहुन्छ बागमती प्रदेशबाट निर्वाचन भएर फलानु मान्छे निर्वाचित भएर आए रे भनेर भन्न पाउनुहुन्छ। त्यसले गर्दा हामी प्रदेशसम्म अहिले निर्वाचनकै सोचौँ। भोलि बिहान यदि हामीले केन्द्रमा चाहिँ निर्वाचन हुनु नसक्ने स्थिति भयो, समायोजन नै गर्नुपर्ने स्थिति भयो भने पार्टीले त्यो निर्णय पनि लिन सक्छ, यो पार्टीको आन्तरिक निर्णय हो।
2: यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार चौलागाईजी।
3: धन्यवाद।
2: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाई आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम छु, विश्राम पछि पुनः उपस्थित हुनेछौ।

0: doma, tu account open, activate only karobar, sajilai sanga. Easy life easy, banaudai harek din, global smart plus life ko pesma banking. नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना. यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ. साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ. शर्त तथा बन्देजहरू लागू हुनेछ.
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क.
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो. जे पनि बचत गरिहाल. बिस्तारै यो बानी स्वभाव बन्दै गयो. बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो. अनि त महिनाभरिमा कुत्रिके भरायो. बाबासँग ब्याङ्क गएर जम्मा गरायो. समयसँगै हुर्किँदै गयो. बचत पनि थरी थरी चिन्न लाग्यो. जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो. किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा. मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी.
3: तपाईँको नवेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ
2: आईएमई गरौ विषादी विषुन औषधि होइनन् अनावश्यक विषादी प्रयोग नगरौ नगराउ प्रयोग गर्नै परेमा सावधानी पूर्वक र सिफारिस मात्रामा प्रयोग गरौ विषादीले मानव स्वास्थ्य जीव जन्तु वातावरण तथा अन्य लाभदायक जीवहरू मुख्यत परागसेचन गर्न सहयोग गर्ने किराहरूमा प्रतिकूल असर गर्दछ
3: हाम्रो खानाको करिब 2/3 हिस्सा परशेषित बालीहरूमा निर्भर हुने र परागसेचनबाट बाली नालीको उत्पादन र उत्पादकत्व वृद्धि हुने भएकाले मौरी जस्ता परागसेचक जीवको संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने बुझौं र बुझाउ
2: मौरीको निर्वाध विचरणमा सहयोग गरौं र गराउ व्यवसायिक किट विकास केन्द्र हरियर भवन
4: हरो विषयमा हरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चर्चाउ ग्लोबल फाइनेंस सबैका लागि ब्याङ्क डिसोन फाइनेंस
5: यतिखेर हाम्रो बेसमा बेस्ले साफ एवं अधिवक्ता सुशील सापकोटा हुनुहुन्छ सापकोटाजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार
6: हजुर नमस्कार
5: होइन प्रधानमन्त्री बालेन्द्र शाहजीले सीमाको विषयमा मैले बोलेको के हो भनेर संसदमा उपस्थित भएर अभिव्यक्ति बारेमा त्यहाँ चाहिँ छलफल र बहसमा वा चाहिँ आफ्नो जवाफ दिनु पर्दैन संसद त निरन्तर रूपमा अवरुद्ध हुँदै गयो नि त
6: यस्तो हुन्छ सामान्य अवस्थामा हामीले संसदमा बहसको बारेमा दिनुपर्ने कि नपर्ने भन्ने शब्दलाई यसरी हेरौँ सरकारको नीति तथा कार्यक्रम बमोजिममा सरकारको परराष्ट्र नीति अन्तर्गत प्रधानमन्त्रीले वक्तव्य दिनुभएको मन्तव्य दिनुभएको हो वा प्रधानमन्त्रीले व्यक्तिगत रूपमा आफ्नो मन्तव्य दिनुभएको भन्ने कुरा पहिलो हेरौँ यदि प्रधानमन्त्रीले अहिलेको सरकारको स्पष्ट नीति प्रष्ट पार्न खोज्नुभएको हो भने सरकारले उक्त नीतिमाथि गएर परराष्ट्र मन्त्रीले भारतसँग गरेर एउटा सम्झौता पनि गरेर आउनुभयो वार्ता पनि भएर आयो त्यसो हुँदाखेरि परराष्ट्र मन्त्रालयको सम्बन्धमा परराष्ट्र मन्त्री हुनुहुन्छ र परराष्ट्र मन्त्रीले आफ्नो स्पष्टीकरण दिइसके पछाडि फेरि हामीले त्यहाँ केटाकेटी खेले जस्तो गरेर प्रधानमन्त्री नै आउनुपर्छ त्यही नभई हुँदैन भन्ने आशय चाहिँ राख्नु उपयुक्त हुँदैन होला यदि प्रधानमन्त्रीको निजी कथन हो भने चाहिँ उहाँले आएर दिनुपर्छ भन्ने मलाई लाग्छ
5: होइन अब यो सीमापार जग्गा विवाद र चाहिँ राज्यद्वारा भू अतिक्रमण भन्ने कुरा भने त यो त नितान्त फरक विषय हो तर एउटा देशको प्रधानमन्त्रीले संसदको रोस्टममा उठेर होइन रोस्टममा उभिएर बोलेर चाहिँ नेपाललाई नै अतिक्रमणकारीको संज्ञा दिन खोजेको विषय त गलत भएन
6: यस्तो हुन्छ प्रधानमन्त्रीले दिनुभएको वक्तव्यको सम्बन्धमा सरस्वती हेर्दाखेरि मैले पनि निवेदन गरेँ सरस्वती हेर्दाखेरि प्रधानमन्त्रीले भन्नुभएको कुरा यता कता देशको हितको प्रतिकूल छ कि भन्ने कुरा हामीले विवेचना गर्नुपर्ने एउटा पाटो रहला तर हामी के विवेचना गरौं भने प्रधानमन्त्रीले संसदमा उभिएर बोल्दै गर्दाखेरि नेपालीबाट भन्नुभएको थियो र नेपालीबाट भनेको कुरामा उहाँले के भन्नुभयो भने भारतले पनि नेपालको सीमा कब्जा अतिक्रमण गरेको रहेछ भन्ने कुरा उहाँले प्रश्न गर्नुभयो बोल्नुभयो तर त्यो शब्द अन्तर्राष्ट्रिय कानूनमा इङ्ग्लिसबाट प्रयोग हुन्छ हेर्नुहोस् अङ्ग्रेजीबाट प्रयोग गर्दा इन्क्रोचमेन्ट अर अकुपेसन भनेको रहेछ यसलाई हेर्नुहोस् त्यसो भनेको के हो भन्नुहुन्छ भने हामी त्यो शब्दको अर्थ 2063 सालमा जतिखेर गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो सरी गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री र केपी ओली रक्षा परराष्ट्र मन्त्री जतिखेर परराष्ट्र मन्त्री हुँदाखेरि केपी ओली 2063 सालमा भारतमा गएर के भन्नुभएको थियो भने खोजु अहिले पाइसक सम्झौता गरेर आउनुभएको त्यहाँ चाहिँ उहाँले के भन्नुभयो भने हामीले पनि भारतको सीमा र हाम्रो सीमाका 95% समस्या समाधान गरिसक्यौं भन्नुको अर्थ चाहिँ दुवै देशबाट चाहिँ यताउता भएको रहेछ भन्ने कुराको सुरु उद्घाटन 63 सालमा गरेर केपी ओलीले भइरहेको कुरा मैले निवेदन गरेँ अर्को निवेदन मैले के गरेँ भन्नुहुन्छ भने हामी राष्ट्रियता भनेको चाहिँ प्रतिनिधि सभाको सदस्य भएको अवस्थामा राष्ट्रियता कायम हुने र आम नागरिकमा राष्ट्रियता नहुने भन्ने कुरा हुँदैन हेर्नुहोस् राष्ट्रियता भनेको कुनै पनि एउटा व्यक्तिमा हुने र अर्को व्यक्तिमा नहुने भन्ने हुँदैन एउटा आम नेपाली नागरिक जो सार्वभौम हुन्छ उसमा राष्ट्रियता जोडिएको हुन्छ र उसको रग रगमा खुन खुनमा उसको शरीरमा चलेका प्रत्येक थोपा खुनमा राष्ट्रियताको भावना रहेको हुन्छ त्यसो हुँदाखेरि राष्ट्रियता बोलीमा होइन व्यवहारमा हुन्छ हेर्नुहोस् त्यसकारण प्रधानमन्त्रीले दिएको कथनमा चाहिँ हामीले पुष्टिकरण गर्दैखेरि विपक्षमा पनि बोल्नेले के भन्दै हुन्छ केही पूर्व राजदूत भनौँ या पूर्व राजनैतिक व्यक्तित्वहरू भनौँ या पूर्व हाम्रा राजनीतिक नियुक्ति आएका व्यक्तिहरू भनौँ उहाँले के भन्नुहुन्छ भने भारतले मिसेको त होइन तर यदा कदा चाहिँ हाम्रा नागरिकहरूले पनि भारतको सीमातिर गएर खेती गरेको यदा कदा हुन सक्छ भन्ने चाहिँ उहाँहरू सरकार स्वीकार गर्दै हुनुहुन्छ हेर्नुहोस् यसको अर्थ के हो भन्नुहुन्छ भने नागरिकले गर्नु र देशले गर्नु भनेको फरक कुरा हो कि होइन त उहाँहरू देश केलाई मान्नुहुन्छ देश भनेको एउटा देश भन्नको लागि चारवटा कुरा चाहिन्छ नि होस्, चारवटा कुरामा के के पर्छ भन्नुहुन्छ भने, एक नम्बरमा हामीलाई सरौमा सत्ता सरौमा चाहियो, दुईमा नागरिक चाहिन्छ, तिनमा निश्चित भूभाग चाहिन्छ, र चारमा हामीलाई सरकार चाहिन्छ। र यी चार कुराले भनेर एउटा राष्ट्र बन्छ, र सो सार्वभौम राष्ट्रका नागरिकलाई चाहिँ हामी के सोच्दैछौँ अहिले, उहाँहरू भन्दै हुनुहुन्छ एक शब्द के भने, केही नागरिकहरूले सीमाको उतापट्टि पनि अलिकति आफ्नो भूमि प्रयोग गरेका होलान् भन्दै हुनुहुन्छ भने, त्यो चाहिँ के हो त, त्यो मैले उहाँ गर्नुको ठिक भन्न खोजेको होइन। फेरि अर्को कुरा के हो भन्नुहुन्छ भने, व्यवहारमा
5: सीमा विवादहरू छन् होइन, दुई देश बीचका विवादहरू छन्, त्यो विवादलाई चाहिँ हामीले समाधान पनि गर्नुपर्छ, छिमेकीलाई बदल्न सकिँदैन, छिमेकीसँग चाहिँ सुमधुर सम्बन्ध राख्नुपर्छ, छिमेकीले चाहिँ होइन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई राम्रोसँग सम्मान गरेर पनि पठाएको छ, यो विषयमा चाहिँ हामी जाउँला कूटनैतिक हिसाबले, तर आफ्नै देशले यदि मिचेकै हो भने पनि हामीले चाहिँ मिचेको रहेछौं या चाहिँ यस्तो अतिक्रमण भएको रहेछ भन्दाखेरि, सुस्तामा भारतीय एसएसबी प्रवेश गर्यो, हिजो मैले एउटा भिडियो हेर्दै थिएँ, धनगढ़ी कैलाली अन्तर्गत मोहना नदीका चाहिँ जंगे पिल्लरहरू चाहिँ ती चाहिँ सारिएका स्थिति छन्, दुई किलोमिटर भन्दा उता मोहना नदी छ होइन, बिस्तारै बिस्तारै चाहिँ माथिसम्म पिल्लर आउँदैछन् भन्ने खालका पनि कतिपय स्थानीयहरूले चाहिँ ती सामग्रीहरू प्रस्तुत गर्दैछन्, यसले त क्षयकरण गर्छ नि त हामीलाई होइन।
6: यस्तो हुन्छ, त्यसले के गर्छ भन्नुहुन्छ भने, मैले त्यो भिडियो पनि मैले पनि हेरेको थिएँ, त्यो भनेको भारतले नेपालको जग्गा कब्जा गरेको, हेर्नुहोस्। त्यसो हुँदाखेरि भारतले नेपालको जग्गा कब्जा गरेकोमा वा हामीले हाम्रा नागरिकहरूले पनि उता कलकत्ता जग्गामा खेतीपाती गर्दै गरेको अवस्थालाई हामीले संयुक्त रूपमा हेर्दै गर्दाखेरि स्थायी समाधान हामीले गर्नुपर्छ। तर मेरो निवेदन गराए के हो भने, राष्ट्रियता भनेको भोट ब्याङ्कको राजनीति गर्ने अवस्था होइन। हेर्नुहोस्, राष्ट्रियतामा यदि संसदका हामीले निर्वाचित गरेका जनप्रतिनिधिहरूमा हामी आम नेपाली नागरिकको जस्तो राष्ट्रियता भावना छ भने, भएको हो र उहाँले भोटको राजनीति गर्नुभएको होइन भने, मेरो निवेदन गराए के हो भने, सबैजना मिलेर संकल्प प्रस्ताव पारित गर्नुहोस् त संसदमा, किन पक्ष विपक्ष, हाम्रो सीमाको बारेमा हामी यो भन्दा बाहिर कुरा बोल्दैनौँ, बोल्न मिल्दैन भनेर विपक्षीले प्रस्ताव ल्याउन मिल्छ कि मिल्दैन, किन ल्याउँदैन विपक्षी, विपक्षी अहिले भोटको राजनीतिको कारणले गर्दा प्रधानमन्त्रीको एउटा कथनलाई इन्क्रोचमेन्ट हो कि कब्जा हो कि वा हामीले फाइट गरेर लिएको हो कि भन्ने कुराको स्पष्टीकरण खोज्नुभन्दा पहिला यो भन्दा बाहिर हामी जान मिल्दैन भनेर किन बोल्दैन। अर्को कुरा, राष्ट्रियता भनेको खोज्नका लागि व्यवहारिकतामा जानुपर्छ, व्यवहार बोलीमा होइन। दुई हामीले महाकाली सन्धि गर्दै गर्दाखेरि केपी ओली, माधव नेपाल, तपाईँको शेरबहादुर देउपा, पशुपति शमशेरहरूले के गर्नुभयो त भन्दा,
5: महाकाली सन्धि त राष्ट्रघाती सन्धि थियो भनेर चाहिँ धेरैले आज
6: म आउँदैछु, मैले त भन्न म प्रश्न गरिदिनुहोस् न, त्यो गर्दै गर्दाखेरि के भयो भने, त्यो सन्धिले चाहिँ हिजोसम्म, त्यो सन्धि अघिल्लो मितिसम्मको अवस्थामा के थियो भने, महाकाली नदीको पारिपट्टिको सीमा चाहिँ हाम्रो सीमा थियो हेर्नुहोस्, तर महाकाली नदीलाई दुबईको साझा भनेर त्यो सन्धिले चाहिँ सीमा के गर्यो भने, नेपालतिर मिटाएर ल्याइदियो नि त, त्यो चाहिँ राष्ट्रघाती, त्यो चाहिँ राष्ट्रघाती भएन व्यावहारिक रूपमा भएको। अब प्रधानमन्त्रीले कुन कुटनीतिक चालमा बोल्नुभयो, उहाँले सँगसँगै के भन्नुभयो भने, मैले प्रधानमन्त्रीको बचाउ गर्न खोजेको होइन, मलाई देश जनताभन्दा ठुलो कुनै पनि
5: प्रधानमन्त्रीको बचाउ नगर्नुहोस् तपाईँ, किनभने निष्पक्ष रूपमा बोल्ने एउटा कानुनको जानकार हो तपाईँ, व्यवसाय होइन,
6: मलाई प्रधानमन्त्रीको बचाउ गर्नु होइन, मलाई यो देशको सार्वभौम अखण्डतासँग चिन्ता छ, प्रधानमन्त्री पालिन्छ हुनु र नहुनु वा केपी हुनु र नहुनु मेरो कुनै तार्किक महत्वको विषय होइन, तर मैले निवेदन गर्न खोजेको के हो भने, राष्ट्रियता भनेको संसदमा बाँदर नाचे जस्तो नाचेर जनताको सार्वभौम अधिकार लिएर भोटको राजनीति गर्ने ठाउँ होइन। त्यस कारणले अब प्रधानमन्त्रीले कुन कुटनीतिक चालमा बोल्नुभयो, उहाँले सँगसँगै के भन्नुभयो भने, मैले प्रधानमन्त्रीको बचाउ गर्न खोजेको होइन, मलाई देश जनताभन्दा ठुलो कुनै पनि
5: प्रधानमन्त्रीको बचाउ नगर्नुहोस् तपाईँ, किनभने निष्पक्ष रूपमा बोल्ने एउटा कानुनको

0: दिनमा गरेका प्रतिनिधिहरू संकल्प प्रस्ताव संसदमा पास गरेर प्रधानमन्त्रीले यो प्रस्ताव बोल्न मिल्ने थिएन भनेर विपक्षले प्रस्ताव ल्याउँदा हुन्थ्यो नि, किन ल्याउनुहुन्न यदि हो भने? त्यस कारणले महाकाली सन्धि जत्ने राष्ट्रघाती उनीहरूलाई सुनपानी छर्किन गरेर प्रधानमन्त्रीको बोलीमाथि हामी आशा लाउँदैछौँ कि उहाँहरूको माथि पनि प्रश्न उठाउन त महाकाली सन्धिमाथि पनि। त्यस कारणले कुनै पनि व्यक्तिको अनुहार राष्ट्रियता हुँदैन, हेर्नुहोस् भोटको राजनीति गरेर राष्ट्रियता हुँदैन। मैले निवेदन गर्न खोजेको के हो भने राष्ट्रियता तपाईँको र मेरो खुनमा कुदेको हुन्छ, त्यो खुनमा कुदेको राष्ट्रियतालाई चाहिँ कुनै राजनीतिक दलको एजेन्डा बनाउन मिल्दैन, भोकको एजेन्डा बनाउन मिल्दैन। त्यस कारणले प्रधानमन्त्री गभर्नर बोल्नु भएको भने संसदमा माथि माग्नुपर्छ हेर्नुहोस्। तर त्यसको लागि मैले निवेदन गराए के हो भने तपाईँहरूले गरेको कार्य पनि ठिक भएन। राष्ट्रियता भनेको कुनै व्यक्तिको अनुहारसँग जोडिएको हुँदैन, कार्यसँग जोडिएको हुन्छ। कार्य गर्ने केपी ओली, कार्य गर्ने माधव नेपाल, कार्य गर्ने पशुपति शमशेर जवहरा, कार्य गर्ने शेरबहादुर देउवाले चाहिँ दुई तिहाईबाट त्यही संसदबाट पास गरेको हो नि त। कुरो चाहिँ राष्ट्रियता घाँटी भएर उहाँहरू बोल्न सक्नुहुन्न त्यहाँनिर, किनभने कसैको हनुमान हुने होइन, कसैको पुच्छर हुने होइन, हेर्नुहोस् कसैको शिखण्डी हुने होइन, देश सार्वभौमताका लागि चाहिँ खुलेर बोल्न सक्नु। त्यस कारणले त्यो पनि गलत थियो र यदि प्रधानमन्त्रीले बोलेको कुरा चाहिँ राष्ट्रहितप्रतिको राष्ट्र जिम्मा लगाउन खोजेको शङ्का देखिन्छ, व्यवहारमा देखिन्छ भने खुलेर विरोध गर्नुपर्छ। तर उहाँले सँगै के भन्नुभयो, म बेलायतलाई पनि बोलाएर गर्दैछु भन्ने कुरा गर्नुभयो। मैले अर्को निवेदन गरेँ, प्रधानमन्त्रीको वक्तव्य पछाडि हाम्रो परराष्ट्र मन्त्री भारतमा गएर खुलेर के भनेर आउनुभयो भन्दाखेरि चाहिँ भारत र चीनको बीचमा बढ्दै गरेको कालापानी क्षेत्रमा चाहिँ नेपालको सहमति बिना कार्य गर्नमा हाम्रो कुनै पनि सहमति छैन भनेर खुल्ला रूपमा बोलाएर आउनुभयो। हिजो कसले खोलेर बोलाएको थियो भनेर, यो सरकारको नीति, प्रधानमन्त्रीको नीति, यो सरकारको नीति हो कि? प्रधानमन्त्रीले बोलेको बेग्लै, परराष्ट्र मन्त्रीले बोलेको बेग्लै हो भने राष्ट्रको परराष्ट्र नीति कसरी जान्नुहुन्छ? त्यति बुझ्दैनौँ हामी। हामीले एउटा सामान्य ज्ञान के राख्नु पर्यो भने परराष्ट्र नीति भनेको सरकारको नीति हो, राज्यको परराष्ट्र नीति एउटा हुन्छ र त्यहाँ सरकारले नीति निर्णय लिन्छ। र अहिलेको सरकारले दिएको परराष्ट्र नीति परराष्ट्र मन्त्रीले गएर के भनेर आउनुभयो भने, हामीले यो देशको सार्वभौम अखण्डतालाई कायम राख्नका लागि चीन र भारतका बीचमा भएका कुनै पनि सम्झौता हामीलाई नसुटिकन भएको डिप्लोमा हाम्रो सहमति छैन भनेर उहाँले आउनुभयो। त्यसो हुँदाखेरि मैले के निवेदन गर्न खोजेँ भने, यो सरकारले गरेको परराष्ट्र नीति प्रधानमन्त्रीले बोलेपटबाट आयो, प्रधानमन्त्रीले के भन्न खोज्नु भएको थियो भन्ने कुरा परराष्ट्र मन्त्रीले प्रश्न गर्नुभयो। हिजोका दिनमा पनि परराष्ट्र मन्त्री हुँदै गर्दाखेरि कार्य हुन्थे, हिजो मैले भने जस्तो 63 सालमा गिर्जा पत्रले गएर भारतमा गएर दुवै पक्षका सीमा 95% समाधान भयो भनेर सही गरेर आउनुभएको होइन, तत्कालीन परराष्ट्र मन्त्री चाहिँ केपी ओलीले गरेर आउनुभएको। र हिजो भारतले के भन्नु प्रधानमन्त्रीको वक्तव्य पछाडि भन्दाखेरि, हाम्रा 95% सीमा संविधान समाधान भइसकेका छन् भन्दाखेरि प्रधानमन्त्रीले अब हाम्रो गुमेको जग्गा पनि गुमाउनु भयो भनेर हामीले वक्तव्य दियो। तर हामीले के सोचिनौ भने, त्यो वक्तव्य बलन सारेको वक्तव्यले होइन, त्यो वक्तव्य केपी ओलीले दिएको वक्तव्यको कारणले गर्दा, केपी ओलीले हिजो गरेको सम्झौताको कारणले गर्दा 95% समाधान भएको छ, अहिलेको सरकार किन बोल्छ भन्न खोजेको। हामी किन बुझ्दैनौँ, हामीले बुझाइमा चाहिँ एउटा व्यक्तिको अनुहारमा विरोध छ हाम्रो भनी विरोध गर्ने होइन, हाम्रो देश व्यक्ति भन्दा माथि हुन्छ। त्यस कारणले मैले निवेदन गर्न खोजेको के हो भने, परराष्ट्र नीति भनेको सरकारले निर्णय गर्ने हो, सरकारका प्रवक्ता अनुसारले, सरकारका विवक्ता अनुसारले, परराष्ट्र मन्त्रालयले गर्ने निर्णयलाई चाहिँ हामीले आधिकारिक मान्नुपर्छ। त्यस कारणले प्रधानमन्त्री बालन शाहले गरेको कथन यदि बोली चाहिँ राष्ट्रघात हो भने उहाँमाथि कारवाही गर्नुपर्छ, उहाँ राष्ट्रपति दुईको मुद्दा चलाउनुपर्छ। तर त्योभन्दा पहिला त केपी ओली, माधव नेपाल, पशुपति शमशेर जवहरालाई पनि चलाउनु पर्ला नि। त्यस कारणले व्यक्ति हेरेर कसले बोल्दा ठिक र कसले बोल्दा बेठिक भन्ने कुरा राष्ट्रियता हुँदैन होला भन्ने निवेदन मात्रै हो मेरो।
1: अब आजको दिनमा चाहिँ जाँदा चाहिँ एउटा कुरा के बताइदिनुहोस् भने, मित्र राष्ट्रहरूसँगका सम्बन्धहरू चाहिँ सुमधुर पार्नुपर्छ, देशमा सुशासन ल्याउनु पर्नेछ, देशमा भ्रष्टाचारको निर्मूल गर्नुपर्नेछ। तर प्रधानमन्त्रीज्यूको चाहिँ अलिकति हल्का टिप्पणी, व्यङ्गात्मक टिप्पणी भन्दै अब म एम्बेसडर बन्न चाहन्थे, प्रधानमन्त्रीको नम्बर पाउन लगायतका यस्ता यस्ता गतिविधिहरूले गर्दाखेरि चाहिँ यो अलिकति हल्का भएन विश्लेषकज्यू?
0: त्यो गर्नु हुँदैन, त्यसो म पनि माने, त्यस्ता कुराले सरकार हल्का हुन्छ त्यो गर्नु हुँदैन। परराष्ट्र नीतिको सम्बन्धमा, देशको विवाह समीक्षाको सम्बन्धमा हिजोसम्मका सरकारले उठाउन नसकेको खुल्ला अवस्थामा गएर अहिलेका परराष्ट्र मन्त्री शिशिर खनालले गरेर उठाएर आइसक्नु भयो, भारतीय मिडियाका अगाडि भनेर आउनुभयो, पहिलो कुरा। दोस्रो कुरा, म हार्दिकतापूर्वक निवेदन के गर्न चाहन्छु भने, हामीले अहिले जो जो व्यक्तिले बालन शाहको उक्त कथनलाई मैले भने व्यवहार होइन कथनलाई विरोध गर्दै हुनुहुन्छ, ती व्यक्तिहरू को को हुनुहुन्छ एकपल्ट अनुमान गरौं। उहाँहरू हिजो 35 वर्षदेखि राज्यमा भ्रष्टाचार, माफिया तन्त्र र तनाशामा जलेको सरकारले नियुक्ति गरेका राजदूत, विभिन्न राजनैतिक नियुक्ति पाएका व्यक्तिहरू, संविधान निकायका पदाधिकारीहरू, जो फेरि पनि त्यही सरकार आयो भने म त्यो पठान पाउँछु होला भनेर जाँदै हुनुहुन्छ। यो देशलाई 35 वर्षदेखि एउटा पिलोले पिल्सिएको थियो, त्यो पिलो बालन शाहको सरकारले सुशासनले छिट्टाखेरि दुखेको होला उहाँहरूलाई, हामीले खाना पाइनौ भनेर भनेको होला। त्यस कारणले अहिले विरोध गर्ने व्यक्तिको समूहले विरोध किन गर्दैछ? हामी आम नागरिकले यहाँबाट पाएका सुविधामा वृद्धि हुँदैछ या हामीलाई तनाव भएको छ? वा हामी फेरि त हिजो भ्रष्टाचारमा रमाएका माथिमा देश चलाउने व्यक्तिहरूले अब सुविधा घुम्दै जाँदाखेरि उनीहरू आँटिएर बोलेका हुन् भन्ने कुरा हेरौँ। बोल्ने मान्छेको पृष्ठभूमि हेर्नुहोस्, उहाँहरू हिजोको दिनमा शेरबहादुर देउवा, केपी ओली र माधव

0: तपाईँले नियुक्ति गरेका व्यक्तिहरू बोल्दै हुनुहुन्छ या आम सर्वसाधारण नागरिक जो जो पृथ्वीका थिए उनीहरूद्वारा बोल्दैछन् भन्ने कुरा हामी अनुगमन गरेर एकपल्ट हेरौँ। त्यस कारण मेरो निवेदन गरेका के हो भने हामी राष्ट्रियतामा आज किन बोलिँदैछ भन्दाखेरि राष्ट्रियतामा बोलेका होइनौँ हामी। हामीले हाम्रो सत्ता गुमेको, हाम्रो पीड़ा गुमेको, भ्रष्टाचारमा हामी लिप्त भएका थियौँ, हामीले माफियामा चलाएका थियौँ, चलाउन पाएनौँ, अब हाम्रो कमाइ खाने भाँडो भयो, अब हामी मेरिटोक्रेसीमा नियुक्ति हुनुपर्ने भयो, मेरिटोक्रेसी मेरो छैन भन्ने कुरालाई आँटिएका व्यक्तिहरू बोल्दैछन्, एकपल्ट अनुगमन गरेर हेर्नुहोस्। त्यस कारणले यो
1: विश्लेषकज्यू अहिले चाहिँ गृहमन्त्रीलाई धोई पखाली गरेर फेरि गृहमन्त्रीमा फर्काउने तयारी हुँदैछ अरे नि त होइन?
0: मैले निवेदन गर्न आयोगको प्रतिवेदन आएर चित्त बुझे पनि अदालतमा मुद्दा हाल्न पाएछ। मैले निवेदन गर्न खोजेको के हो भने उहाँहरूलाई हिजो संसदीय सुनवाई फेरि पनि भिजा प्रकरणमा तत्कालीन गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय छानबिन आयोग बनाऊ भन्दाखेरि उहाँहरू नमान्ने उहाँहरू नै होइन, अनि उहाँहरूलाई फेरि संसदीय छानबिन आयोग फेरि चाहियो। अब गर्दाखेरि पनि डर छैन, नगर्दा पनि डर छैन। मैले अघि पनि भने किन विरोध हुन्छ भन्दाखेरि चाहिँ हामीले 35 वर्षदेखि देशमा मौज मस्ती गरेको अवस्था के हो, अब जनताको शासन आयो, यहाँ माफियाबाट हामी देश चलाउन असफल भयौँ, त्यस कारणले विरोध गरेको। त्यो आयोग त उच्च स्तरीय कुनै सत्ताको संसदीय दलको आयोग होइन नि त, त्यो त तटस्थ निकाय, राज्यका तटस्थ निकाय र निवर्तमान पूर्व न्यायाधीशको अध्यक्षतामा गठन भएको आयोग हो। त्यो आयोगमाथि पनि हामी प्रश्न गर्यो भने कि हामीले केपीलाई छानबिन गर्न दिनु पर्थ्यो कि मसँग दिनु पर्थ्यो छानबिन गर्नका लागि भूमि आयोगमा, कि हामीले माधव देवले छानबिन गर्न दिनु पर्थ्यो कि प्रजनलाई दिनु पर्थ्यो छानबिन गर्नका लागि। त्यसो भने छानबिन आयोगमाथि प्रश्न उठाउनुभन्दा पहिला मेरो हैसियत के हो किन बुझ्दिनँ म, मैले यो देशको लागि के दिएँ भने किन बुझ्दिनँ म। अहिले म पद्मा अरियाल सहितका नेकपा एमाले सांसदलाई प्रश्न गर्न चाहन्छु, हिजो सर्वोच्च अदालतले चाहिँ गिरिबन्धु टिस्टको बारेमा निर्णय गरे पछाडि किन त्यहाँ भूमि विभाजन गरेर नयाँ कानून ल्यायो, हिजो भूमि आयोगको नाममा, हिजो सुकुम्बासी आयोगको नाममा अरबौं रुपियाँ खर्च भयो, त्यसको जिम्मेवारी कसले लिन्छ? उहाँहरूले गरेका काम चाहिँ ठिक थिए कि राष्ट्र हितमा थिए? त्यसो हुँदाखेरि राष्ट्रिय हितमा भएका कार्यलाई चाहिँ हामी विरोध गर्ने कि मैले मेरो पद गयो, मेरो सत्ता गयो, फेरि पनि जनता झुकाउन पाउँछु भएर आक्रोशित भएर बोल्ने? त्यस कारण जनताको लागि देश हो, देशभन्दा ठुलो हाम्रो लागि कुनै पार्टी होइन, त्यस कारण पार्टीभन्दा माथि उठेर सार्वभौम सत्ता सम्पन्न नेपाली जनताको रग रगमा कुदेको राष्ट्रियतालाई आघात पुग्ने गरी आफ्ना निज राजनीतिक स्वार्थका लागि बोल्न थाल्यौँ भने यो देशले सुशासन पाउँदैन, फेरि पनि 35 वर्ष पिल्सेको देशमा फेरि फर्किन्छ। त्यस कारणले विरोध गर्ने मान्छे को हुन्, किन विरोध गरे, उनीहरूले के पाएनन्, हिजो कहाँ स्थिति थियो भन्ने कुरा आकलन गर्न सकौँ भन्ने मेरो निवेदन छ सबैलाई।
1: यहाँको वक्तव्य सबै र सुझावका लागि धेरै धेरै धन्यवाद, नमस्कार। उहाँ हुनुहुन्थ्यो अधिवक्ता एवं विश्लेषक सुशील सापकोटा, आदरणीय श्रोता, नेपाली भाषामा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको माप्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ। हेलो विश्वमा तारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा हामी तयारी चाहन्छौ ग्लोबल फाइनेंस बैंक सबैका लागि बैंक विश्वम फाइनेंस।
1: हाम्रो देशमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल हुनुहुन्छ। पूर्व प्रधानमन्त्री ज्यू, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: धन्यवाद।
1: होइन, अहिले प्रधानमन्त्रीले बोलेको सीमाको विषय निकै व्यापक रूपमा चर्चामा आइरहेको छ। हिजो पनि सर्वदलीय बैठक राख्नुभयो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेजीले, त्यसमा पनि सहमति जुट्न सकेन। स्वयं प्रधानमन्त्री आएर संसदको रोस्टममा सीमाबारे दिएको अभिव्यक्ति के हो, यसका बारेमा जवाब दिनुपर्छ भन्ने विषय आयो। संसद यतिखेर अवरूद्ध छ, बजेटमा छलफल हुनुपर्ने, एकदमै अर्कै खालको रोइलो, कसैले फ्लाइङकी खान्छन्, कोही चाहिँ टेबल माथि चढ्छन्, होइन त्यहाँ चाहिँ नाराबाजी त्यस्तै छ। पूर्व प्रधानमन्त्रीको हैसियतले रमिता कसरी हेरिरहनु भएको छ?
2: अब नेपालको राजनीतिलाई एउटा शक्ति राजनीतिमा रूपान्तरण गर्ने कोशिश भइरहेको छ अहिले। अब निर्वाचित निरंकुशताको जाँतोमा देश पिसिन्छ कि भन्ने खतरा पैदा भइरहेको छ। देशको गरिमामय संसदमा उभिएर त्यसमाथि पनि देशको प्रधानमन्त्रीले बोल्ने कुरा बडो सुविचारित ढंगले र चाहिँ राष्ट्रको भावनालाई, चाहनालाई, आवश्यकतालाई प्रतिविम्बित गर्ने गरिकन बोल्नुपर्ने ठाउँमा नेपालले भारतका चाहिँ जमिनहरू कब्जा गरेको छ भन्ने खालको जुन अभिव्यक्ति उहाँले दिनुभयो त्यो सर्वथा गलत अभिव्यक्ति छ। राष्ट्रिय हित विपरीतको अभिव्यक्ति छ। नेपालका जनताको देशभक्तिपूर्ण भावनाका विपरीतको अभिव्यक्ति छ र त्यो सर्वथा झूठ र गलत अभिव्यक्ति हो। त्यस्ता कुराहरू प्रधानमन्त्रीले बोलिसकेपछि र त्यो एउटा संसदको रेकर्डमा बसिसकेपछि अब त्यो कुराको बारेमा प्रधानमन्त्रीले माफी माग्नु, यी शब्दहरू फिर्ता लिनु र त्यस्ता कुराहरूलाई संसदको रेकर्डबाट हटाउनु अनिवार्य छ।
1: होइन, नेपालले भारतको भूमि कतै पनि मिच्याएको छैन पूर्व प्रधानमन्त्रीज्यू, नेपालले चाहिँ विवाद छैन सीमा सम्बन्धीको।
2: नेपालले कुनै पनि अरू राज्यको देशको एक इन्च भूमि पनि मिचेको छैन, कहिल्यै मिचेको छैन। र यस्तो कुराहरू नेपालको प्रधानमन्त्री मध्ये भीमसेन थापादेखि आजसम्म बालेन भन्दा अगाडिका कुनै पनि प्रधानमन्त्रीले यसको कुरा बोलेका थिएनन्। सिमानामा बसेपछि सिमानाका जनताका बीचमा जनताले होल्ड गरेका कतिपय जमिनहरूको बीचमा केही तल केही माथि जहिले पनि हुने गर्छ। त्यसमाथि नेपाल र भारतका बीचको सिमाना अहिलेसम्म अङ्कित हुन सकेको छैन। त्यो अङ्कित नगरेको अवस्थामा सामान्य एउटा क्रस होल्डिङ जस्ता कुराहरू जहाँ पनि हुन सक्छन्। यसैलाई नेपालले भारतको भूमि कब्जा गरेको छ, मिचेको छ भने जस्ता अभिव्यक्तिहरू एउटा प्रधानमन्त्री जस्तो पदमा भएका व्यक्तिले बोल्ने कुरा चाहिँ सर्वथा असुहाउँदो कुरा, अपरिपक्व कुरा, गलत कुरा हुन्छ। त्यस्तो
1: तर सीमा सम्बन्धीका विवादहरू त आज मात्र होइन, हिजोदेखि नै यी विवादहरू बल्झिए। महाकाली सन्धि पछाडि त झन् सीमा विवादहरू थप बल्झिँदै पनि गए। यी यावत कारणले गर्दाखेरि हिजोका राजनीतिक दलको हैसियतले तपाईँ पनि यो देशको प्रधानमन्त्री पनि बन्नुभयो, तपाईँहरूको भागमा कति पर्छ?
2: होइन, अहिले जुन संसदमा उठिरहेको कुरा छ त्यो उठिरहेको कुरा सीमा विवादको कुरा भन्दा पनि नेपालले भारतको भूमि कब्जा गरेका छ कि छैन भन्ने प्रश्न हो। अहिले संसदमा उठिरहेको प्रश्न त्यो सीमा विवाद अलग कुरा हो। सीमा विवाद धेरै लामो समयदेखि, सीमा विवाद भनेको त इस्ट इन्डिया कम्पनीको बेलादेखि छ नेपालको सीमा विवाद। नेपालको वान थर्ड भूमि चाहिँ इस्ट इन्डिया कम्पनीले कब्जा गरे होइन र त्यहाँदेखि विवाद छ। त्यस हुनाले अब यो त अहिले कुनै पार्टीले सिर्जना गरेका विवाद पनि होइन, यो पोलिटिकल पार्टीले त हुँदै होइन, उहिलेदेखिको कुरा हो। त्यो इतिहासदेखिका यी समस्याहरू छन्, ती समस्याहरू समाधान गर्न नसकेर अहिले समस्या भइरहेको बेलामा त्यसमा केन्द्रित हुनुपर्ने। जस्तो अहिले कालापानीमा समस्या छ, लिम्पिया भुटियादेखिको हाम्रो सिमाना हो, यदि मेची महाकाली नै हाम्रो सिमाना मान्दा पनि होइन, त्यसो हुनाले त्यस्तो खालको कुराहरूलाई चाहिँ हल गर्ने कुराहरूमै केन्द्रित हुनुपर्ने ठाउँमा त्यसलाई एकदम सामान्यीकरण गरेर अनेक ठाउँमा चाहिँ नेपालले पनि मिचेको छ भनेपछि नेपालीको स्ट्यान्ड चाहिँ एकदम कमजोर अनि त्यस पछाडि विपरीत पक्षको चाहिँ स्ट्यान्ड चाहिँ बलियो बनाउने काम चाहिँ प्रधानमन्त्रीले गर्नु, उहाँको अभिव्यक्तिले गरे, उहाँको नियत के थियो मलाई म नियतमा जान्न हेर्नु कहिले पनि, तर उहाँको अभिव्यक्ति जे भएको छ त्यो अभिव्यक्ति सर्वथा गलत छ र त्यो अभिव्यक्ति उहाँले फिर्ता लिँदैछ।
1: होइन अब माफी त कसरी माग्नुहुन्छ त्यसको, प्रधानमन्त्रीले माफी माग्ने कुरा त त्यति सुहाउँदो नहोला नि त होइन,
2: अनि गल्ती गर्ने माफी नमाग्ने हुन्छ, प्रधानमन्त्री होस् कि राष्ट्रपति होस् कि त्यो सेनापति होस् कि जसले पनि गल्ती गर्छ भने उसले माफी माग्नु पर्छ,
1: तर माफी मागे जस्तो हुन्छ नि त प्रधानमन्त्रीज्यूले,
2: मानवीय विनम्रता भनेको नै त्यही हो, यदि उसले चाहिँ प्रधानमन्त्री भएपछि जुनसुकै गल्ती गरे पनि त्यसलाई माफी नमाग्ने भन्ने कुरा हुन्छ, जनता चाहिँ रैतीले चाहिँ माफी माग्नुपर्ने अनि शासकले चाहिँ माफी नमाग्नु पर्ने भन्ने खालको कुरा हुँदैन, त्यो गलत स्ट्यान्डर्ड हो त्यो।
1: अब यो विवाद चाहिँ लामै समय जाला जस्तो छ, बजेट पनि आयो होइन, बजेटमा पनि करका दर हेरफेर गरेका विषयहरू पनि आए, 776 गाडीहरू कसरी यो चाइना नाकाबाट नेपाल भित्रिए, कागजातहरू कसरी तयार भए भनेर अर्थमन्त्रीमाथि पनि आउनु तिर्स्याइएको एउटा विषय छ, यो बजेटकोमा करका दर हेरफेर हुने यो पुरानो रोग हो, अहिले पनि त्यस्तै भएको हो प्रधानमन्त्रीज्यू,
2: अब यो अहिले सतहमा आइरहेको छ, एउटा सवाल उठेको छ, विवाद शुरू भएको छ, यदि त्यसरी नै अहिले उठेको विवाद जुन छ त्यसरी नै र साँच्ची नै करका दर हेरफेर भएको हो भने अर्को यो अत्यन्तै खतरनाक अपराध हो, राष्ट्रका विरुद्धको अपराध हुन्छ, त्यसो हुनाले यो के भएको हो भन्ने कुरामा अर्थमन्त्रीले चाँडोभन्दा चाँडो यसबारेमा स्पष्टीकरण गर्नुपर्छ र करका दर हेरफेर भएको संसदले पास गरेको भन्दा अन्यथा ढङ्गले भने यो बजेट त कसरी लागू गर्छ जनताले, देशले कसरी लागू गर्छ, त्यसमाथिको विश्वासै समाप्त हुन्छ, त्यसो हुनाले यसले एउटा मुलुकलाई अर्को अन्तर्द्वन्द्वतर्फ लाने खतरा देख्छु मैले, यो राष्ट्रपा नामको पार्टीको भयानक अपरिपक्वताका यी अभिव्यक्तिहरू
1: तपाईँहरूले त देशलाई निकै

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल शुरू गर्ने कार्यसूची छ। बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाब अर्थमन्त्री डाक्टर सोरेन वाग्लेले दिने कार्यसूची छ। अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने लगायत सम्भावित कार्यसूची छ। प्रधानमन्त्री बालेन्द्र शाह बालिनले सीमा सम्बन्धी दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले लगातार संसद बैठक अवरूद्ध पार्दै आएकाले आज पनि बैठक कार्यसूचीमा प्रवेश नगर्ने निश्चित भने छैन। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले बागमती प्रदेशको अधिवेशन हेटौडामा आजबाट शुरू गर्दैछ। हेटौडा एक स्थित हिमालय दरबार पार्टी प्यालेसमा अधिवेशन आयोजना हुनेछ। प्रदेशका 13 जिल्लाका करिब 1500 प्रतिनिधि सहभागी हुने उक्त अधिवेशन मंगलबार बिहानैबाट तयारी भइरहेको छ। कार्यक्रम स्थलमा नेता तथा कार्यकर्ताको आवागमन भइरहेको छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तयारी छ। अधिवेशन उद्घाटन गर्न राष्ट्रपा सभापति रवि लामिछाने भने हेटौडा नआउने हुनुभएको छ। मंगलबार हेटौडामा हुने भनिएको बागमती प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्न सभापति लामिछाने आउने भनिए पनि अन्तिममा नआउने हुनुभएको हो। अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी हुन केन्द्रीय समितिका सदस्य पुकार बम, राजीव खत्री लगायतका नेताहरू भने सोमबार नै हेटौडा पुग्नु भएको छ। प्रतिनिधि सभाको बैठक भएकाले सभापति लामिछाने आउन नसक्ने राष्ट्रपाले जनाएको छ। तर सभापति कार्यक्रममा आउने नआउने बारेमा पक्का जानकारी नभएको भन्दै बागमती प्रदेश सभापति अच्युतम लामिछाने र मकवानपुर जिल्ला सभापति संजीव पाठकले अनभिज्ञता प्रकट गर्नुभएको छ। यसअघि बागमती प्रदेश समिति र जिल्ला समिति दुवैले हेटौडामा हुने बागमती प्रदेश अधिवेशन उद्घाटन गर्न पार्टी सभापति लामिछाने आउने भन्दै प्रचार प्रसार गरेका थिए। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास, आईएमई गरौं।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। सरकारले औद्योगिक क्षेत्रको सरकारी जग्गा भवन र पूर्वाधार प्रयोग गरेर भाड़ा र महसुल नतिर्ने ठूला उद्योगीहरूलाई 7 दिनभित्र बकौता रकम भुक्तानी गर्न निर्देशन दिएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सूचना निकालेर जमीन, भवन, विद्युत र पानी लगायतका सेवा प्रयोग गरे बापत नियमित बुझाउनुपर्ने महसुल 7 दिनभित्र बुझाएर बकौता रकम राजसाप गर्न भनिएको हो। लिमिटेडले तोकिएको म्यादभित्र बकौता रकम नतिरेमा सम्झौताको शर्त एवं नियम अनुसार कार्यवाही प्रक्रिया अघि बढ़ाउने चेतावनी दिएको छ। लिमिटेडका अनुसार बालाजु औद्योगिक क्षेत्रभित्र संचालित 151, हेटौडा औद्योगिक क्षेत्रभित्र संचालित 131 र पाटन औद्योगिक क्षेत्रभित्र संचालित 94 उद्योगहरूले बकौता रकम तिरेका छैनन्। त्यस्तै पोखरा, बुटवल, वीरेन्द्रनगर, भक्तपुर र गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रभित्र संचालित उद्योगहरूले पनि बकौता तिर्न बाँकी छ। उद्योगहरूले नियमित रूपमा जग्गा बहाल, भवन बहाल, विद्युत महसुल र पानी महसुल नबुझाउँदा औद्योगिक क्षेत्रभित्र नयाँ पूर्वाधार निर्माण गर्न, पुराना संरचना मर्मत सम्भार गर्न र साना उद्योगलाई समेत सेवा दिन गम्भीर आर्थिक संकट परेको सूचनामा उल्लेख छ।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेदी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
8: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।

0: ए कान्छु यहाँ आइज त।
1: के हो दाइ,
0: भोलि तल त्यो गजुरी बिहेमा
1: चिए
0: नभएका दिदी बहिनी पनि आउँदैछन् रे।
1: ए हो र दाइ, जानुपर्छ। तर दाइ कसरी थाहा पाउनु भयो कुरा?
0: गोपी सूत्रबाट।
1: ए दाइ।

0: आमा
1: ओहो ल मेरा छोराहरूले त बुहारी बोलिएर आएछन् त लौ भित्रै आऊ

0: Wow.
1: मिस तामाङ मेरै नि सबै तामाङहरू
0: हो र उसलाई त भरे म पटाउँछु
2: पट्टै हो तपाईँ
0: ओइ हेल्प गर्न
3: गरेको

राष्ट्रिय सहयोद्धा कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

0: रेडियो साइमन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले मध्याह्नको 12 बज्यो इट्स 12 PM
2: सभापतिमा दुईजना बीच मुख्य प्रतिस्पर्धा चक्रपथका आकाशे पुल एक दशक पुग्न लाग्दा पनि अधुरै पुलहरूको म्याद 9 पटक थप्ने तयारी क्रियाशील सदस्य घट्दा चर्कदै कांग्रेस विवाद सहमति नजुटेपछि संस्थापनले बढ़ायो संवादको दायरा झापादेखि परासीसम्म फैलियो बढ्थ्यो उपत्यका उच्च जोखिममा रोग नियन्त्रण सँगै थप फैलिन नदिन आकस्मिक कार्य शुरू एकअर्का विरूद्धको सैन्य कार्यवाही तत्कालका लागि रोकेको इजरायल र इरानको घोषणा फिलिपिन्समा भूकम्पमा परि 35 जनाको मृत्यु 10,000 परिवार विस्थापित तटीय क्षेत्रमा सुनामीको चेतावनी र विश्वकपको तयारी अन्तर्गत भएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स विजयी आयरल्याण्ड 3-1 गोल अन्तरले पराजित एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण असोज दोस्रो सातादेखि हुने

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। मन्त्री परिषद बैठक सम्बन्धी खबरबाट, मन्त्री परिषद बैठक अहिले जारी छ। आज बिहान 11 बजेदेखि सिंहदरबारमा बसिरहेको बैठकमा समसामयिक विषय र सरकारको काम कारवाही तथा अन्य विषयमा छलफल भइरहेको बताइएको छ। त्यस्तै संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक पनि आज बस्दैछ। दिउँसो 1 बजे बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल शुरू गर्ने कार्यसूची रहेको छ। बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाब अर्थमन्त्री डाक्टर सुरिम वाग्लेले दिने कार्यसूची छ। अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने लगायत सम्भावित कार्यसूची छन्। प्रधानमन्त्री नरेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै प्रतिपक्ष दलहरूले लगातार संसद बैठक अवरूद्ध गर्दै आएका छन्। आजको बैठक पनि अवरूद्ध गर्ने उनीहरूको अडान रहेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरूका लामो समयदेखि सम्बोधन हुन नसकेका मागहरूको शीघ्र समाधानका लागि बेलायत सरकारसँग आग्रह गर्नुभएको छ। मन्त्री खनालले मंगलबार सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिँदै बेलायतका रक्षा मन्त्री जोन हेली भेटरन र जन मन्त्री लुइस स्यान्डर जोनसँग भर्चुअल बैठक भएको बताउनु भएको छ। बैठकमा भूपू ब्रिटिश गोर्खाहरूका विभिन्न माग, विशेष गरी समानुपातिक पेन्सनको विषयमा केन्द्रित भएर छलफल भएको उहाँले उल्लेख गर्नुभएको छ। नेपाल बेलायत सम्बन्धमा गोर्खा सैनिकहरूको ऐतिहासिक तथा महत्वपूर्ण योगदानलाई स्मरण गर्दै मन्त्री खनालले न्याय, निष्पक्षता र सम्मानका आधारमा ती मुद्दा सम्बोधन गर्न तथा सकेसम्म चाँडो पारस्परिक सहमतिमा समाधान खोज्न बेलायत सरकारसँग आग्रह गरेको बताउनु भएको छ। भूतपूर्व गोर्खाहरूले लामो समयदेखि समान कामका लागि समान पेन्सन र सेवा सुविधाको माग गर्दै आएका छन्। नेपाल र बेलायत बीच यस विषयमा विभिन्न चरणमा वार्ता हुँदै आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश अधिवेशन आजबाट शुरू भएको छ। कार्यतालिका अनुसार आजबाट असार 1 गतेसम्म 7 वटै प्रदेशको अधिवेशन हुनेछ। राज्यसभाको विधानमा प्रदेश पदाधिकारी 7 सदस्य हुने व्यवस्था छ, जसमा प्रदेश सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र प्रवक्ता तथा 2 सहमहामन्त्री रहनेछन्। बागमती प्रदेशको सभापतिका लागि मुख्य 2 जना दावेदार देखिएका छन्। बागमतीको सभापतिमा डाक्टर अच्युतम लामिछाने र उत्सव अरियाललाई बलियो प्रतिस्पर्धीको रूपमा हेरिएको छ। बागमती प्रदेशको उपसभापतिमा पनि आकांक्षीहरू खुलेका छन्। उपसभापतिमा सुरेन्द्र भट्ट, डाक्टर रमेश ठकाल र मेनुका ठकुरी आकांक्षीका रूपमा देखिएका छन्। राज्यसभाको विधान अनुसार बागमती प्रदेशमा 65 सदस्य समिति हुने व्यवस्था छ। प्रदेश पछि फरक फरक समिति हुने व्यवस्था छ। कोशी प्रदेशमा 61, मधेसमा 59, गण्डकीमा 47, लुम्बिनीमा 57, कर्णालीमा 41, सुदूरपश्चिममा 43 सदस्य रहने व्यवस्था राज्यसभाको विधानमा छ। जेठ 27 गते कोशी, 28 गते मधेस, 29 गते गण्डकी, 30 गते लुम्बिनी र 31 गते कर्णाली प्रदेशमा अधिवेशन आयोजना हुनेछ। सुदूरपश्चिम प्रदेशको अधिवेशन असार 1 गते तय गरिएको छ भने त्यसपछि असार 7, 8 र 9 गते पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा हुनेछ। राष्ट्रपति निर्वाचन आयोगका सचिव भूमिनन्द बरालका अनुसार प्रदेश राजधानी हेटौडाको हिमालयन दरबारमा अधिवेशन शुरू भएको छ। महाधिवेशन मार्फत केन्द्रदेखि वडा तहसम्म राष्ट्रपतिको 6 तहको निर्वाचित संरचना निर्माण हुनेछ। विधान अनुसार केन्द्रीय, प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा गरी संगठन विस्तार गरिनेछ। हरेक तहमा सभापतिमा निर्वाचित हुने प्रतिनिधिहरूको 50% भन्दा बढ़ी मत आवश्यक पर्ने व्यवस्था गरिएको छ। नेपाली कांग्रेसमा चुलिएको विवाद समाधानका लागि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग छलफल गर्दै आएको संस्थापन पक्षले संवादको दायरा फराकिलो बनाएको छ। खड्कासँग सहमतिको प्रयासले अपेक्षित परिणाम नदिएपछि संस्थापनले इतर समूहका अन्य प्रभावशाली नेताहरूसँग पनि प्रत्यक्ष संवाद अघि बढ़ाएको हो। संस्थापन पक्षले मंगलबार बिहान डाक्टर शेखर कोइराला, विमलेन्द्र निधि, डाक्टर शासाङ्क कोइराला, प्रकाशमान सिंह र कृष्ण प्रसाद सिरौलालाई परिमार्जन सहितको 7 बुधे प्रस्ताव पठाएको छ। यसअघि 16 जेठमा सभापति गगन थापाले सहमतिका लागि खड्कालाई 7 बुधे प्रस्ताव बुझाउनु भएको थियो। प्रस्तावबारे खड्काले जवाब नदिएपछि 7 बुधे प्रस्ताव परिमार्जन सहित इतर समूहका शीर्ष 5 नेताहरूलाई पनि पठाइएको हो। सहमतिको प्रयासमा 22 जेठमा उपसभापति विश्वप्रकाश शर्माले कलफुटार पुगेर खड्कासँग पुनः संवाद गर्नु भएको थियो। शर्मा र खड्का बीच झण्डै 3 घण्टा लामो छलफल भएको थियो। संस्थापन पक्षका अनुसार उक्त छलफलबाट सम्भावित साझा मतका केही आधारहरू समेत पहिचान गरिएको संस्थापन पक्षको भनाई छ। त्यसपछि 24 जेठमा सभापति गगन थापा र उपसभापति शर्माले प्रस्तावमा थप परिमार्जन गरेका थिए, तर सोही दिन खड्काले सामाजिक सञ्जाल मार्फत सभापति थापासँग विगत 31 दिनदेखि कुनै संवाद नभएको अभिव्यक्ति सार्वजनिक गर्नुभएको थियो। खड्काको उक्त अभिव्यक्तिप्रति संस्थापन पक्ष असन्तुष्ट देखिएको छ। हामीसँग खबर अजिरा किशन नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। सरकारले बर्ड फ्लू प्रभावित क्षेत्रमा रोग नियन्त्रणसँगै अन्यत्र फैलिन नदिन आकस्मिक कार्य शुरू गरेको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले रोग पुष्टि भएका 10 जिल्लामा पंक्षी नष्ट गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार 72 फार्मका करिब 5,15,000 पंक्षी तथा पंक्षीजन्य सामग्री नष्ट गरिएको छ। सबैभन्दा बढ़ी लेयर्स कुखुरा तथा स्थानीय चातका कुखुरामा समस्या देखिएको छ। सरकारको निर्देशन अनुसार खटिएको द्रुत कार्य टोलीले 7,00,000 अण्डा र 183 टन दाना पनि नष्ट गरेको। दालका अनुसार केही हप्ता अघि छापा मोरङ सुनसरी जिल्लामा देखिएको बर्ड फ्लू पछि महोत्तरी बारा चितवन हुँदै काठमाण्डौ भक्तपुर ललितपुर जिल्लामा बर्ड फ्लू फैलिएको छ। पछिल्लो समय नवलपरासीमा पनि देखिन थालेको छ। काठमाण्डौ उपत्यका बर्ड फ्लूको जोखिममा रहेको छ। चितवन लगायतका अन्य भागमा भने रोग नियन्त्रणमा आइसकेको पौडेलले जानकारी दिनुभयो। थप संक्रमण नहोस् भन्नका लागि प्रभावित क्षेत्रको सम्पूर्ण पंक्षीजन्य उत्पादन नष्ट भएको करिब 2 महिनापछि मात्रै व्यवसाय पुनः शुरू गर्न पाउने रहेको पनि उहाँले जानकारी दिनुभयो। बर्ड फ्लू नियन्त्रण नियमावली 2078 अनुसार यसरी पंक्षीजन्य उत्पादन नष्ट गरिएका किसानलाई लागत मूल्यको 75% राहत दिने व्यवस्था गरिएको छ। स्वीकृति पाएको भन्दा बढ़ी सया थपेर सञ्चालन गरिरहेका मेडिकल कलेजमाथि सरकारले कार्यवाही प्रक्रिया शुरू गरेको छ। आफै सया थपेर सञ्चालन गरिरहेका मेडिकल कलेजबाट बढ़ी भएको रकम असुली गरिने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको हो। मन्त्रालयले त्यस्ता मेडिकलबाट करिब 1,78,44,000 रूपियाँ बेरुज रकम रहेकाले त्यो रकम उठाउने तयारी थालेको जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रका व्यतिथिहरू क्रमशः हटाउँदै जाने क्रममा 5 वर्ष अघिको बेरुज असुल गर्ने गरी काम शुरू गरिएको बताउनुभयो। उहाँले बढ़ी भएको रकम असुली गर्ने कार्य शुरू भइसकेको जनाउँदै थप कलेजहरूका अन्य क्रियाकलापका बारेमा पनि सरकारले अनुगमन गरिरहेको जानकारी दिनुभयो। महालेखा परीक्षकको प्रतिवेदनले करिब 5 वर्ष अघि मेडिकल कलेजको यो प्रवृत्ति बारेमा जानकारी गराएर ती मेडिकल कलेजबाट असुल उपर गर्नुपर्ने रकम उल्लेख गरेको थियो। त्यसै आधारमा स्वास्थ्य मन्त्रालयले थपिएका सया संख्या बराबरको दस्तुर बापतको थप रकम बेरुजुका रूपमा संकलन गरी संचित कोषमा दाखिला गर्न लागेको जनाइएको छ। काठमाडौँ चक्रपथ अन्तर्गत बर्खु सानेपा र महालक्ष्मी स्थानमा निर्माणाधीन आकाशे पुल 1 दशक बित्न लाग्दा पनि सम्पन्न हुन सकेका छैनन्। 2074 सालमा ठेक्का सम्झौता भएका यी पुलहरूको म्याद 8 पटक थप भइसकेको छ भने अहिले 9 पटक थप्ने तयारी भइरहेको छ। हालसम्म तीनवटै पुलको भौतिक प्रगति करिब 70% मात्र पुगेको छ। बर्खु सानेपा र महालक्ष्मी स्थानमा पुलका खम्बा तथा ऱ्याम्प निर्माण भए पनि अन्य काम अझै बाँकी छन्। चक्रपथ सुधार योजनाकी प्रमुख इन्जिनियर आशिका पोखरेलका अनुसार पुलमा चढ़ान हुने रेलिङ लगायतका सामग्री कारखानामा निर्माण भइरहेका छन् र आउँदो असारभित्र सबै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ। तीनवटै पुलको निर्माण लागत करिब 4,000 करोड़ रूपियाँ रहेको छ। प्रारम्भिक सम्झौता अनुसार 2075 सालमै काम सम्पन्न हुनुपर्ने भए पनि ठेकेदारको लापरवाही र पितलो अनुगमनका कारण पटक पटक म्याद थपिँदा पनि निर्माण पूरा हुन सकेको छैन। आकाशे पुल निर्माणमा भएको चरम ढिलाइका कारण व्यस्त चक्रपथमा पैदल यात्रु दैनिक जोखिम मोडेर सड़क पार गर्न बाध्य छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अवस्थिँदै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। इजरायल र इरानले एकअर्का विरूद्धको सैन्य कार्यवाही तत्कालका लागि रोकेको घोषणा गरेका छन्। तर दुवै देशले युद्ध विराम उल्लंघन भए पुनः कड़ा प्रतिकार गर्ने चेतावनी दिएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अहिलेलाई आक्रमण रोकेको बताए पनि इरान र हिजबुल्ला विरूद्धको संघर्ष अझै समाप्त नभएको उल्लेख गर्नुभएको छ। इरानी सेनाले पनि अहिलेलाई सैन्य कार्यवाही रोकिएको भन्दै भविष्यमा इजरायलले थप आक्रमण गरे अझ कठोर र विनाशकारी प्रतिक्रिया दिने चेतावनी दिएको छ। भएको आक्रमणको प्रतिशोध स्वरूप इरानले इजरायलतर्फ क्षेपास्त्र प्रहार गरेको थियो। त्यसको जवाफमा इजरायलले हिजो इरानभित्रका सैन्य संरचनालाई लक्षित गरी हवाई हमला गरेको थियो। यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री नेतान्याहुसँग टेलिफोन वार्ता गरी थप आक्रमण रोक्न आग्रह गरेको बताएका छन्। ट्रम्पले बीबीसीसँगको कुराकानीमा नेतान्याहुले आफ्नो आग्रह अवज्ञा नगरेको दावी गर्दै दुवै पक्षीय शान्ति सम्झौताको नजिक पुगेको बताएका छन्। ट्रम्पले दुवै देशलाई तत्काल गोलाबारी रोक्न सार्वजनिक अपील गर्दै जारी शान्तिवार्तालाई सफल बनाउन संयमता अपनाउन आग्रह गरेका छन्। त्यस्तै फिलिपिन्समा शक्तिशाली भूकम्पका कारण कम्तीमा 19 जनाको ज्यान गएको जनाइएको छ। दक्षिणी फिलिपिन्समा गएको 7.8 म्याग्निच्युडको भूकम्पमा परि 7 जना बेपत्ता रहेको र 134 जना घाइते भएको जनाइएको छ। भूकम्पले फिलिपिन्सको प्रमुख दक्षिण टापु मिन्डा नाओको जेनरल सान्तोस शहरको समुद्री तट क्षेत्रमा केन्द्रबिन्दु बनाएको थियो। यो टापु माछाका लागि प्रख्यात रहेको छ। फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एण्ड साइजमोलोजीले मिन्डा नाउका 6 क्षेत्रमा सुनामीका छालहरू रेकर्ड गरिएको बताएको छ। भूकम्पपछि फिलिपिन्स इण्डोनेसिया जापान लगायत यस क्षेत्रका धेरै देशहरूले सुनामीको चेतावनी जारी गरेका थिए, तर धेरैजसो अब हटाइएको खबरमा उल्लेख गरिएको छ। यसैबीच फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले सबै सरकारी निकायहरूलाई तत्काल आवश्यक कदम चाल्न निर्देशन दिएका छन्। विश्वकपको तयारी अन्तर्गत भएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स विजयी भएको छ। गैराती लिलमा सम्पन्न खेलमा फ्रान्सले उत्तरी आयरल्याण्डलाई 3-1 पराजित गरेको हो। फ्रान्सको जितमा माइकल अलिसेसले ह्याट्रिक गर्दै टोलीलाई जित दिलाएका छन्। पहिलो हाफ सकिन 2 मिनट बाँकी रहँदा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका अलिसेसले दोस्रो हाफ शुरू भएको 4 मिनटमै अर्को गोल थपेपछि फ्रान्स 2-0 गोलले अघि बढ़ेको थियो। फ्रान्सले असार 2 गते सेनेगलसँग खेल्दै विश्वकप यात्रा शुरू गर्नेछ। समूह आईमा रहेको फ्रान्सले त्यसपछि इराक र नर्वेसँग प्रतिस्पर्धा गर्नेछ। फ्रान्स 4-3 अघि भएको मैत्रीपूर्ण फुटबलमा आइबोरी कोष्टसँग 2-1 पराजित भएको थियो। त्यस्तै नेपालको पहिलो महिला फ्रेन्चाइज भलिबल लीग एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण आगामी असोजको दोस्रो साता आयोजना हुने भएको छ। आयोजक इन्फिनिटी ड्रिम्सका अनुसार प्रतियोगिता असोज 8-17 गतिसम्म त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर हलमा सञ्चालन हुनेछ। सहभागी फ्रेन्चाइज टीम र सरकारवाला संघको छलफलपछि तेस्रो संस्करणको मिति तय गरिएको पनि आयोजकले जनाएको छ। पछिल्लो समय नेपालमा महिला भलिबलको क्रेज बढ़िरहेको र दशौंदेखि आयोजना हुने यो लीगले दर्शकलाई चाडपर्व र खेलको
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
5: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
4: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
5: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
4: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
5: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
4: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
5: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
4: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश। डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बर्सातको पानी प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये दुई वा दुई भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
5: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।

0: रेडियो साइमन 89.8 मेगाहर्ट्ज।
1: ए गन्छु यहाँ आइज त।
2: के हो दाइ,
1: भोलि तल त्यो गजुरी बिहेमा बिहे नभएका दिदी बहिनी पनि आउँदैछन् रे।
2: ए हो र दाइ, जानुपर्छ। तर दाइ कसरी थाहा पाउनु भयो कुरा?
1: कुपी सूत्रबाट।
2: ए दाइ।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले दिउँसोको 1 बज्यो इट्स 1 PM
2: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
3: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं
2: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
3: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं
2: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
3: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन
2: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: के भयो के को हल्ला खल्ला हो यो
5: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
6: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
4: किन माइरी भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
6: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
5: हो त है हामीले त ध्यानै नदिएको
6: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
7: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
8: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
9: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
8: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
9: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
8: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
9: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
8: सचेत बनाऊ
9: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
8: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
9: डर लाग्नु निद्रा नलाग्नु
8: अनौठा विचार आउनु
9: निराशा बढ्नु खुसी नहुनु
8: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
9: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
8: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
9: छटपटी हुनु चिटचिट पसिना आउनु
8: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
9: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
8: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
9: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर राम बहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई?
2: तिमी पनि विचार गर है, विचार गर।
1: जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ल यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तिन दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
0: महिनावारीलाई मर्यादित बना, विभेद अन्त्य गर्न।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
6: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: रेडियो साइन 89.8 मेगाहर्ट्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले दिउँसोको 2 बज्यो 8:02 PM
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
3: डर लाग्नु निद्रा नलाग्नु
2: अनौठा विचार आउनु
3: निराशा बढ्नु खुसी नहुनु
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
3: छटपटी हुनु चिटचिट पसिना आउनु
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
2: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यस्तो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई?
2: तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
3: खै के गर्ने गर्ने दिदी।
4: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: किन आँखा मिचेको मिचे गरेको?
7: हेर न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
6: धेरै समय मोबाइल चलाएपछि क्या हो?
7: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
6: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
7: ए, त्यसो भए जोगिन के गर्ने त?
6: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
7: बुझेँ।
6: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
8: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
9: के भयो, के को हल्ला खल्ला हो यो?
7: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
10: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
9: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
10: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
7: हो त है, हामीले त ध्यानै नदिएको।
10: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
12: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
11: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
12: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
11: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
12: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
11: सचेत बनाऊ।
12: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Mail info@chitawannationalpark.gov.np चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश.
1: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ. विवाहको समय पनि नजिकै आइसक्यो. के कुरामा चित्त बुझेन कुन्नी?
2: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो. तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ. के कुराको चित्त बुझेन छोरी?
3: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
2: ल छोरी, के गर्ने त? कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
3: बाबा, हाम्रै पश्चिम स्टोनको सारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सानी.
2: ए छोरी, भइहाल्छ नि. तिम्रो इच्छा नै हाम्रो इच्छा हो. तिमी ढुक्क भएर बस. तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि. हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ. मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन.
3: सम्पर्क नम्बर 9845082997,
1: 9855010997.
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौँ. घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ. नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ. गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश. चैते धानमा नेक ब्लास्टको समस्या.
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ. एक किसिमको ढुसी जन्य रोग हो. यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ.
4: रोगको लागि अनुकूल मौसम,
0: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ. समाधानका उपायहरू:
4: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदिनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने.
0: खेतमा पानी जमाइ राख्ने.
4: वेबिस्टिन वा डेरो सार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने.
0: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्.
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौँ.
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ.
4: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
0: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ. भरतपुर महानगरपालिका, वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश.
5: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
6: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर २० तनौली बजार चितवन प्रोप्राइटर लोकनाथ।

0: लामिछाने मोबाइल 9855524 9855420454 इमेल log.logvic2@gmail.com
1: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोलुसन।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
3: कति सक्दिन हिँड्ने, कति दिन लाग्छ अझ?
4: आज गएर देउराली बस्ने हो, अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ 2 दिन लाग्छ साथी।
3: हो र, यसको हिँडाइले त 4 दिनमा पुग्दैन। जामिनी

सुना है साथी दो धर्म परे के गर्नु के गर्नु देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु धनी सुख रातले फकाउँछ काम

Madera, madera, madera.

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
2: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय खसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
3: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
4: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
5: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
4: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
5: बाबा, हाम्रै पश्चिम सोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
4: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
5: सम्पर्क नम्बर 98450-82997,
3: 98550-10997।
6: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
6: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
1: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
6: गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश। चैते धानमा नेक ब्लास्टको समस्या।
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
6: रोगको लागि अनुकूल मौसम,
1: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
1: खेतमा पानी जमाइ राख्ने:
2: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
1: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
6: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिचौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
6: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
1: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
7: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
8: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच चनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 98-550-52-454 98-455-20-454 इमेल lok.logic2@gmail.com
7: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै AMC पनि काम गरिन्छ। लोजिक कम्प्युटर अ कम्प्लिट IT सोलुसन।
9: हेलो हेलो 1 2 3 चेक।
10: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
11: ओ केटा, म त सक्दिनँ हिँड्न। कति दिन लाग्छ अन्त?
12: आज गएर देउराली बस्ने हो, अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ 2 दिन लाग्छ साथी।
11: हो र?
12: यसको हिँडाइले त 4 दिन पनि पुगेन। जामिनँ।

झन् काफ्लेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या गाउँदै गाउँदैन त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

धर्म परे के गर्नु के गर्नु, देखाउने माया भगाउने माया कुन चाहिँ सत्याउनु, धनी सुखले फकाउँछ

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

0: ले दुर्लभ एकसिङे, गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
1: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
0: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
2: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
3: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
4: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
3: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
4: बाबा, हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि।
3: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
4: सम्पर्क नम्बर 98450-82997,
2: 98550-10997।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौँ।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
1: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
0: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
1: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। चैते धानमा नेक ब्लास्टको समस्या।
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम,
0: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
0: खेतमा पानी जमाइ राख्ने,
1: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने,
0: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
1: नियम अनुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसाय

0: सम्मान बढाऊ,
1: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: ओहो ठाकुर दाई, भुइँ तल भन्ज्याङमा तुलसीले बोलाएको थियो, यसो जाने होला नि दाई भाइ।
3: ए अँ त साँच्चै ल, जानुपर्छ ल। मेरो पनि दुई तिनवटा यो राडी बक्खुहरू तयार पारेको थिएँ, लिएर जानुपर्ने छ।
2: मैले पनि यति यति जिउ जम्मा गरेको थिएँ, भोलि यसो जानुपर्छ है।
3: ल ल ल, जानुपर्छ ल।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले साँझको 5 बज्यो 8:05 PM डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने फरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा घिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगु ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
1: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनो द्वारा जनहितमा जारी सन्देश।
2: ए साथी, त्यहाँ माथि हेर त, बादल भन्दा माथि, कति राम्रो सुन, मलाई त्यही जान मन लाग्यो। आहा, कति राम्रो, तर हामीसँग त पखेटा छैन, कसले पुर्याइदिन्छ र?

0: Thank you.
1: The Pi Islands on the Moon Radio Final 89.8 MHz.

0: अहिले सुन्दैछ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: सहिनो समय सूचक अहिले साँझको 6 बज्यो 8:06 PM।
2: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
3: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
2: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
3: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
2: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
3: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
2: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो? के को हल्ला खल्ला भयो?
5: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
8: यता न आऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
9: 3 दिन भयो।
8: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
9: के हुनु मुवा, सुन न, उनी होइन कि, सफा गरे भइहाल्यो नि।
8: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
9: महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, मुवा पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
8: भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
10: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
11: नमस्कार स्वयंसेविका दिदी।
12: नमस्कार नमस्कार।
11: 2 दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
12: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
11: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
12: हो त, हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
11: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरञ्जनको अतुल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले साँझको 7 बज्यो इट्स 7 पीएम
2: आमा एक गिलास दही खाम न सारे गर्मी हो
3: आमा मलाई दूध है
2: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै
4: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल भरतपुर 3 बेलचोक

0: रेडियो सयम 89.8 मेगाहर्ज।
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनीबाट साझा खबर।

0: खालि उत्पादन प्रक्रिया होइन विदेशानी माध्यम जस्तो बनेको छ। अब शिक्षा उत्पादन कृषि समुदाय र राष्ट्रिय आवश्यकतासँग जोडिनु पर्दछ। शिक्षित पुस्ताले आफ्नो समाजमा भविष्य देख्ने वातावरण बनाउनु पर्दछ। त्यसैले दीर्घकालमा सामाजिक संरचना कमजोर बनाउने पुस्तागत सिप हराउने र परनिर्भरता बढ़ने भएकाले अहिलेको शिक्षा प्रणालीमा तत्काल फेरबदल ल्याउनु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
1: प्रधानमन्त्री बालेन्द्र शाहले छैठौं पटक सरकार विस्तार गर्दै मन्त्री परिषदलाई पूर्णता दिनुभएको छ। आज सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रीमा सुदन गुरूङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई नियुक्त गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। नवनियुक्त दुवै मन्त्री दोस्रो पटक मन्त्री नियुक्त हुनुभएको हो। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोर्खा एकका सांसद गुरूङ गृहमन्त्री बन्नुभएको थियो भने स्वतन्त्र सांसद पुन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी सम्हालिसक्नु भएको छ। उहाँहरू दुवैजनाले पदभार समेत ग्रहण गरिसक्नु भएको छ। पदभार ग्रहण गर्दै गृहमन्त्री गुरूङले राजदरबार हत्याकाण्डको थप छानबिन गर्ने घोषणा गर्नुभयो।
2: विक्रम सम्वत 2058 जेठ 19 गते भएको नारायण हिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने, गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावटको घटना हुन नदिन सूक्ष्म निगरानी गरी कार्यवाही गर्न सुरक्षा निकायमा सेन्सिटिभ इन्फर्मेशन भिजिलेन्स टीम SIVT गठन गर्ने, नेपाल प्रहरी अन्तर्गत रहेको केन्द्रीय अनुसन्धान ब्यूरोलाई थप सशक्त र प्रभावकारी बनाउने, हाल प्रक्रियामा रहेका अनुसन्धानका फाइलहरूलाई शीघ्र टुङ्गोमा पुर्याउन निर्देशन दिने, ब्यूरोमा रहेका जघन्य आर्थिक संगठित अपराध लगायतका गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न ब्यूरोमा मुद्दाको प्रकृति अनुरूप विशिष्टकृत समूह स्पेशलाइज टीम गठन गर्ने, हरेक फाइल खोलिन्छ। अब
1: मन्त्री पुनले भने विज्ञान प्रविधिको विकासको लागि विस्तारै हिँडेर ठाउँमा नपुगिने भन्दै एकदम द्रुत गतिमा दिन रात काम गरेर अगाडि बढ़ने प्रतिबद्धता जनाउनुभयो।
3: भोलिदेखि टीम बनाएर र एउटै कुरा सोच के छ भने यो हामीले यो विज्ञान प्रविधिको विकासको लागि चाहिँ ढिलो ढिलो हिँडेर चाहिँ ठाउँमा पुगिँदैन, एकदम द्रुत गतिमा यो चाहिँ रात दिन काम गरेर अगाडि बढ्ने हो। 5 वर्षको हो यो के अरे सरकार, बढीमा 3 वर्ष बढीमा है, मैले यहाँ घोषणा गर्ने म यो 3 वर्ष बढ्ने हो यो मन्त्री भएर खाने।
1: यसैबीच नयाँ नियुक्तिसँगै मन्त्री परिषदको वरियता क्रम पनि हेरफेर गरिएको छ। सरकारले गृहमन्त्री गुरूङलाई 5 औं वरियतामा राखेको छ भने उहाँ ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठपछि रहनुहुनेछ। यस्तै विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई 8 औं वरियता दिइएको छ। उहाँ मन्त्री सविता गौतमपछि रहनुहुनेछ। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद अवरूद्ध गरेपछि संघीय संसदका दुवै सदनको बैठक आज पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। आज बसेको दुवै सदनको बैठकमा विपक्षी दलका सांसदहरूले बैठक शुरू हुन साथ प्रधानमन्त्रीले संसदमा आएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने तथा अविवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्याएका थिए। विपक्षीको निरन्तर नाराबाजी र अवरोधपछि प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजेसम्मका लागि र राष्ट्रिय सभाको बैठक जेठ 28 गते दिउँसो 1 बजे बस्ने गरी स्थगित भएको हो। वडा पालिका र अधिकांश जिल्लाको अधिवेशन सम्पन्न गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आजदेखि प्रदेश नेतृत्वको चयनको प्रक्रिया शुरू गरेको छ। पहिलो चरणमा बागमती प्रदेश अधिवेशन हेटौडामा आयोजना भएको हो। बागमती प्रदेश सभापति पदका लागि वर्तमान सभापति डाक्टर अच्युतम लामिछाने र प्रदेश प्रवक्ता उत्सव अर्यालबीच प्रतिस्पर्धा हुने देखिएको छ। दुवै पक्षले आफ्नो प्यानल सहित चुनावी तयारी गरिरहेका छन्। नेकपा एमाले 7 प्रदेशबाट सुझाव संकलन गर्ने भएको छ। उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले प्रदेश संगठन र निकायका पदाधिकारीहरूबाट सुझाव संकलन गर्ने भएको हो। समितिको आज बसेको कार्यदल बैठकले सुझाव संकलन तथा भेलाहरू गर्ने समिति सदस्य भानुभक्त ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
4: अहिलेको स्थितिबाट पार्टीलाई फेरि अब नयाँ ढंगले कसरी गतिमा ल्याउने भन्ने विषयमा तल नेता साथीहरूको कुरा गर्ने र आयो परामर्श सुन्नलाई हो यो हामीले त निर्वाचनको समीक्षा र पार्टी पुनर्गठन भन्ने एउटा आम विषय छ हाम्रो त्यो विषयमा कार्यकर्ता साथीहरू प्रत्येक प्रदेशमा हामीले जिल्लाका पदाधिकारीसम्म प्रदेशका पदाधिकारीहरू र त्यो प्रदेशमा रहेका भूगोलको जिम्मेवारीमा रहेका केन्द्रीय सदस्यहरूसँग एक दिने कार्यक्रम गर्छौं सबै प्रदेशमा जनसंगठनको सम्पर्कको त्यसपछि विभाग र निकायहरूको पनि एक दिन गर्छौं
1: साढे दुई महिनामा नेपालमा बर्ड फ्लू संक्रमण 10 जिल्लासम्म फैलिएको छ पशु सेवा विभागका अनुसार हालसम्म 55 फार्म प्रभावित भएका छन् भने 4,79,156 पंक्षी नष्ट गरिएको छ गएको चैत 4 गते कोशी प्रदेशको सुनसरी स्थित उर्लाबारी 4 सुन्दर हरैचा क्षेत्रमा बर्ड फ्लू पुष्टि भएको थियो त्यस यता मोरङमा 11 फार्म झापामा 4 फार्म ललितपुरमा 3 फार्म भक्तपुरमा 2 फार्म चितवनवारा नवलपरासी पश्चिम र महोत्तरी एक एक फार्म प्रभावित भएका छन् सीआईएनसँग कुरा गर्दै विभागका महानिर्देशक डाक्टर उमेश दाहालले संक्रमण नियन्त्रणका लागि रोग द्रुत कार्यटोली परिचालन गरिएको बताउनुभयो
5: विषाणुबाट सर्ने रोग भएको नाताले अब यो त सकेसम्म हाम्रो फैलिँदैन भने जहाँ बर्ड फ्लू देखियो त्यो भाइरस फेरि नियन्त्रित अवस्थामा राखेर त्यसलाई फैलिन नदिन संक्रमण फैलि नदिनको लागि हामीले प्रयास गर्थ्यौँ यो विषाणुबाट सर्ने रोग हो विषाणु अब जसरी पनि सर्न सक्ने भयो एउटा त संक्रमित पक्षी र पक्षी लसुसबाट चाहिँ हुन सक्ने भयो त्यसपछि यो जङ्गली चराहरूमा पनि कहिले कहिले समस्याहरू देखिएको छ त्यहाँबाट पनि आउन सक्ने भयो फार्मको उचित सरसलाई भएर पनि त्यहाँबाट आउन सक्ने भयो होइन त्यसैले गर्दाखेरि आफ्नो फार्ममा व्यवस्थित तरिकाले कुखुरा पालनहरू गर्नु पर्यो आफ्नो फार्मलाई सरसफाई गर्नु पर्यो
1: संक्रमण नियन्त्रणका क्रममा देशभर 6,94,193 अण्डा तथा 1,82,775 किलोग्राम दाना नष्ट गरिएको छ नेपालको अर्थतन्त्रको प्रमुख आधार बनेको रेमिट्यान्स अर्थात विप्रेसन प्रवाह चालू आर्थिक वर्षको पहिलो 10 महिनामा 41% भन्दा बढ़ीले बढ़ेको छ नेपाल राष्ट्र ब्याङ्कले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार साउनदेखि वैशाखसम्म रेमिट्यान्स आप्रवाह 41.2% वृद्धि भई 19,16,40,00,000,000 रूपियाँ पुगेको छ गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धि दर 13.3% मात्रै रहेको थियो यातायात व्यवस्था विभागले मापदण्ड विपरीतका हेडलाइट र हर्न जडान गर्ने सवारी साधनमाथि कार्यवाही गर्ने भएको छ विभागका अनुसार पछिल्लो समय अत्यधिक चम्किला लाइट र चर्को आवाजका हर्न प्रयोग गरेको गुनासो बढ़दै गएकाले यस्ता कार्य गर्नेमाथि कार्यवाही गरिने जनाएको हो सवारी निरीक्षण तथा परीक्षण मापदण्ड 2074 अनुसार हेडलाइटको प्रकाश र हर्नको आवाजको सीमा तोकिएको छ नियम विपरीत बत्ती तथा हर्न प्रयोग गरेको पाइएमा कानून अनुसार कस्तो कार्यवाही हुन्छ सीआईएनसँग कुरा गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश सुवेदीले भन्नुभयो
6: सवारी तथा यातायात व्यवस्था ऐन 2049 दफा 164 उल्लेख भए अनुसार निषेध गरिएको क्षेत्रमा चाहिँ कसैले पनि हर्न बजाउन पाउँदैन यदि त्यसरी हर्न बजाउनु भएको छ भने उहाँलाई चाहिँ त्यो कसुर अनुसार चाहिँ पहिलो चोटिको लागि 500 जरिवाना गरिने दोस्रो चोटिको लागि 1,000 र तेस्रो चोटिको लागि 1,500 जरिवाना गर्न सकिने कानूनमा व्यवस्था रहेको छ
1: साझा खबरमा अब खेल खबर फिफा विश्वकप 2026 उद्घाटन समारोहमा सहभागी हुन मेक्सिको जान लाग्नुभएका एन्फाका अध्यक्ष पंकज विक्रम नेमुवाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ अध्यागमन विभागका अनुसार राष्ट्रिय खेलकुद परिषदको सिफारिशमा उहाँहरूको राहदानी अझै कालो सूचीबाट फुकुवा नभएकाले विदेश जान रोक लगाइएको हो एन्फाको आर्थिक अनियमिततावारे छानबिनका क्रममा नेमुवाङ सहित 24 पासपोर्ट कालो सूची
0: सुशीला श्रेष्ठ नेपाली कांग्रेसमा सदस्यता अध्यावधिको विषयलाई लिएर दुई धार
7: यो नयाँ पुस्ताका नाउँमा भएको महत्वाकांक्षा र पुराना पुस्ताले अनुभव गरिराखेको अपमान यो दुईटा कुराको बीचको द्वन्द हो र
0: कार्यकर्तामा अन्यलता कायमै रिपोर्टसँगै जलवायु परिवर्तनको असर कम गर्न अप्नाउन सकिने उपाय सहितको विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितानोट वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागोहिल बानेश्वर जमल र ओम अस्पतालमा
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtiye.org फोन नम्बर 01-5224-352-5224-353
10: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घरमा शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ 15 महाधिवेशनको संघारमा रहेको कांग्रेसमा गुटगत विवाद चरम बिन्दुमा पुगेको छ संस्थापन र संस्थापन इतर बीचको सदस्यता अध्यावधि विवादले कांग्रेसमा यस्तो अवस्था आएको हो सदस्यता अध्यावधि गर्न थप गरिएको समय सकिन 2 दिन बाँकी रहँदा हालसम्म करिब 5.5 लाखले अध्यावधि गरेका छन् जुन पहिलेको तुलनामा झण्डै 2.5 लाखले कम हो पछिल्लो समय नेताहरूबीच आरोप प्रत्यारोपले कार्यकर्तामा थप अन्यलता बढ़ेको छ
12: आन्तरिक विवादका कारण नेपाली कांग्रेसको सदस्यता अध्यावधिको उत्साहजनक बन्न सकेको छैन विशेष महाधिवेशनबाट आएको गगन कुमार थापा नेतृत्वले गरेको निर्णयमा पूर्व सभापति शेरबहादुर देउवा डाक्टर शेखर कोइराला पक्षीय नेताहरू असन्तुष्ट बन्दा सदस्यता अध्यावधिमा कार्यकर्ताको चासो कम देखिएको हो आसन्न 15 महाधिवेशनको संघारमा सदस्यता अध्यावधि गर्न पछिल्लो पटक थपिएको समय पर्सिसकिँदैछ अन्तिम पटक थप गरिएको समय सकिने लाग्दा आधा सदस्यहरूले अध्यावधि गरेका छन् क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य सहमहामन्त्री प्रकाश रसाइलीले भन्नुभयो
13: 5,02,381 हो करिब करिब हामी 50 जना जति पार्टीको नेतृत्व सहित अफिस प्राविधिक विज्ञहरू सहित सचिवालयका साथीहरू बसिरहेका छौँ जसले हिजो चुनावमा असर गरे जसले नेतृत्व असफल बनाउन खोजे उहाँहरूले भन्नुभएको कुरा हो 2 दिनपछि कंग्रेसको क्रियाशील सदस्य अध्यावधिको संख्या पर्सि साँझ राति 12 बजी
12: कांग्रेसको 14 महाधिवेशनमा 8.5 लाख क्रियाशील सदस्य थिए 15 महाधिवेशनमा आइपुग्दा क्रियाशील सदस्यको संख्या आधाले घट्ने अनुमान गरिएको छ अन्तिम पटक थपिएको अध्यावधि गर्ने समयमा पनि उत्साहजनक सहभागिता नहुँदा संख्या स्वत घट्नेछ समितिले अध्यावधि नगर्ने नेता तथा कार्यकर्ताको क्रियाशील सदस्यता खारेज हुने बताउँदै आएको छ 15 महाधिवेशनमा सहभागी हुन विशिष्ट परिचय पत्र NCID प्रमुख आधार बनाएर अध्यावधिको अभियान चलाएकाले अनिवार्य भनिएको हो तर अभियानलाई पूर्व सभापति शेरबहादुर देउवा पक्षीय नेता कार्यकर्ताले अस्वीकार गर्दै आएका छन् कांग्रेस नेता मीन विश्वकर्माले अध्यावधिका नाममा क्रियाशील सदस्यता खारेजीसम्मको निर्णय पार्टीका लागि घातक हुने भन्दै तत्काल सच्याउनु पर्ने माग गर्नुहुन्छ जेएनजी आन्दोलन नेता कार्यकर्तामा देखिएको निराशा पार्टी नेतृत्व बीचको आन्तरिक विमेल लगायत हालै सम्पन्न निर्वाचनको परिणामका कारण पनि अध्यावधिकमा चासो नदेखिएको भन्दै यसअघि नै नवीकरणलाई सदर गर्नुपर्ने उहाँको भनाइ छ
14: केही साथीहरू अब 15 महाधिवेशनका लागि पुसमै नवीकरण गरिसक्नु भएको छ त्यो डोर्याएर किन गर्नु पर्यो भन्ने यस्तै यस्तै तर्क गरेर त्यसमा उत्साहित नभएको गगन थापा विभागीय प्रमुख भएकै बेला 2082 पुस 10 गते भित्र करिब करिब 6 लाख पुरानोले नवीकरण गरेको र बाँकी 5 लाख नयाँ सदस्य बाहिर सदस्यता पठाएको हो अब त्यसलाई चाहिँ नमानेर मान्यता नदिएर अब म सभापति भएपछि मैले अध्यावधि गर्छु त्यसलाई मात्रै भाग लिन दिन्छु भनेपछि थोरै चाहिँ संस्थापन पक्षबाटै इगोको टकराव चाहिँ भएकै हो
12: कांग्रेसले आगामी असोज 9-14 गते 15 केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ महाधिवेशन तयारी स्वरूप वैशाख 1 गतेदेखि शुरू भएको अध्यावधिक अभियानको समयसीमा जेठ 28 सकिँदैछ अध्यावधिक अभियानले आगामी महाधिवेशनमा नेतृत्व चयनमा प्रभाव पार्ने कतिपय नेताहरूको आकलन छ जसले गर्दा नेतृत्वका बीच संघर्ष प्रष्ट देखिन्छ। सदस्यता अध्यावधिकलाई संस्थापन र संस्थापन इतरका नेताहरूले प्रतिष्ठाको विषय बनाइरहेका छन्। यस बीचमा नेताहरू बीच पटक पटक छलफल भए पनि सहमति भने जुट्न सकेको थिएन, जसले गर्दा नेता कार्यकर्तामा अध्यावधिकका विषयलाई लिएर अन्यलता बढ्दै गएको छ। राजनीतिक विश्लेषक तथा कांग्रेस जानकार पुरूषोत्तम दाहालले पार्टीलाई रूपान्तरण गर्नुको विकल्प नभएको बताउनुहुन्छ।
7: अनुभव गरिराख्यो अपमान, यो दुईटा कुराको बीचको द्वन्द हो र त्यो द्वन्दलाई समाधान गर्ने सूत्र सायद काँग्रेससँग फेला परेको छैन। सदस्यहरू नरहने अवस्था चाहिँ अहिलेको केन्द्रीय कार्य समितिले गर्यो र अरूले गरेनन् भने मलाई लाग्छ आफ्नो आफ्नो बाटो रोज्नु पर्ने स्थिति हुन्छ उनीहरूलाई।
12: काँग्रेसमा गुटको राजनीति नयाँ होइन। 15 महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न नसकेको भन्दै तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन सम्पन्न गर्नुभयो। विशेष महाधिवेशनबाट आएको नेतृत्वका विरूद्धमा तत्कालीन सभापति शेरबहादुर देउवा पक्षीय नेताले सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए। सर्वोच्चले थापा नेतृत्वलाई आधिकारिकता दिएसँगै काँग्रेसभित्र चरम असन्तुष्ट बढ़दै गएको छ। गुटका कारण गत फागुन 21 सम्पन्न निर्वाचनमा दोस्रो पार्टीमा खुम्चिएको काँग्रेसभित्र अहिले सदस्यता अध्यावधिक आन्तरिक विवादको जड़ बनेको छ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। लैंगिक समानता जलवायु परिवर्तनले प्रभाव पार्दै
15: उनीहरू समस्याबाट त्यति उम्किन सक्दैन कि भनेर खोलाको किनारमा बस्नेलाई बुझ्नुको लागि त उहाँ गएर बुझ्नु पर्यो नि त, टेबलमा बसेर डिस्कसन गरेर त हुँदैन।
0: महिलामाथि हुने असर न्यूनीकरणका लागि अप्नाउनु पर्ने नीति विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।

0: नेटवर्क CIM
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
2: जलवायु परिवर्तनका कारण महिलामा पर्ने प्रभाव के होला, असर न्यूनीकरणका लागि के गर्न सकिन्छ होला? नमस्कार, कार्यक्रम हेलो मौसममा स्वागत छ, म सन्तोष गन्धर्व। आजको हेलो मौसममा हामी लैंगिक समानता र जलवायु परिवर्तनको असर न्यूनीकरणको क्षेत्रमा क्रियाशील दिव्या गुरूङसँग कुराकानी गर्दैछौं।
3: जलवायु परिवर्तनले ल्याएको असर चाहिँ कसलाई पर्छ भन्दा जसको चाहिँ सम्पत्ति जुनै पनि किसिमको सम्पत्ति कम भएको एकदमै गरीब अथवा पहुँच नभएको व्यक्तिहरूको हो नि त। उनीहरूलाई बुझ्नु, उनीहरूको लागि उनीहरूकोमा गएर समय बिताएर बुझ्ने गर्नेमा चाहिँ लगानी नै कम भएको छ। अनि त्यसमा ध्यान कम हुँदा रिपर्कसन के हुँदछ भने जस्तो किसिमको माथिबाट प्रवृत्ति त्यो एरियामा लगानी पनि कम, अनि त्यो किसिमले नहेर्दाखेरि ध्यान पनि कम हुँदाखेरि लगानी आउँदा चाहिँ एकदम माथि फ्यातुलो हुँदाखेरि जलवायु परिवर्तनबाट जुन चाहिँ असर भएकोलाई हामीले गरेको भनेर खुसी त हुन्छौँ है, यति प्रोजेक्ट गर्यो उति प्रोजेक्ट गर्यो, तल त चेन्ज भएको हुँदैन, तल त परिवर्तन आएको हुँदैन, त्यसले गर्दा उनीहरू समस्याबाट त्यति उम्किन सक्दैन कि भनेर। त्यसले गर्दा मैले चाहिँ त्यो एरियामा चाहिँ ध्यान धेरै दिनुपर्छ, लगानी हुनै पर्छ, पैसामा होस्, ज्ञानमा होस्, तरिकामा होस्, उनीहरूलाई बुझ्ने शक्ति भनौँ न, एउटा दलित महिला खोलाको किनारमा बस्नेलाई बुझ्नुको लागि त उहाँ गएर बुझ्नु पर्यो नि त, टेबलमा बसेर डिस्कसन गरे त हुँदैन।
2: जे जति प्रविधि अथवा सहयोग जे जति चाहन्छ त्यो समग्र किसान हामी पुगिरहेका छैन। महिला, आदिवासी, जनजाति अथवा लैंगिक अल्पसंख्यक त्यो समुदायतर्फ हामीले ध्यान दिन सक्यौं अथवा सकेनौं अथवा दिएको भइदियो चाहिँ राम्रो हुन्थ्यो भन्ने लाग्छ।
3: त्यहाँ ध्यान पुगेको छैन, के जानुपर्ने त, कसकोमा जानुपर्ने भन्ने त्यो विश्लेषणै राम्रो भएको छैन होइन। अब जनजाति भन्यो, कहाँको जनजाति, जनजाति पनि धरी गरिब, अब अरू दलितहरू पनि त क्षेत्री बाहुनहरू धनीहरू छ, कहाँ जाँदैछ भने त्यो विश्लेषण जुन चाहिँ किसिमको हामीले विविधताको विश्लेषण गर्नुपर्ने स्पेसिफिक जलवायु परिवर्तनमा चाहिँ एकदमै इम्पोर्टेन्ट छ होइन। त्यो विश्लेषण चाहिँ एकदमै कम भइरहेछ, त्यो विश्लेषण कम हुँदाखेरि प्रोग्राम प्लानिङ पनि त्यसरी हुँदो रहेछ।
2: ऐतिहासिक रूपमा जो पछाडि पारिएको अथवा वास्ता नगरिएको ध्यान नदिएको भन्ने एउटा भयो, अर्को परिस्थिति अनुसार त्यो आइराख्ने फेरबदलको कारणले र त्यो दुइटैलाई फेरि एकीकृत गरेर हामी फरक ढंगबाट व्यवहार गर्नुपर्छ भन्ने चाहिँ लैंगिक रूपमा त्यो सैद्धान्तिक रूपमा भयो। त्यस्तो खालको व्यवहार अथवा त्यस्तो खालको अध्ययन अनुसन्धान कहीँ भएकै छैन नेपालमा अथवा कतै कतै भएको छ तर त्यो पुग्दैन भनेर
3: अनुसन्धान चाहिँ भएको छ, एकदम मान्छेलाई क्लियर पनि छ। अब त्यो डेप्थमा क्लियर कम्पाउन्डेड प्रकारले हेर्ने क्लियरिटी त अलिक कमै छ, विश्लेषण रिसर्चहरू चाहिँ धेरै भएको छ, तर जब लगानीमा तल काम गर्नु जान्छ नि त्यहाँ माथि मात्रै भएर नहुँदो रहेछ, त्यहाँ मन त एकदमै छ नि गर्नु, तर त्यो सिप पनि चाहिने रहेछ, त्यसको सिप साथसाथै लगानी मैले धेरै फेरि मैले घरिघरि भने जस्तो लाग्छ, तर लगानी पनि चाहिन्छ। हामीले जानेको त्यो जुन चाहिँ समस्या भनेर त समस्या पहिचान त गर्यौँ होइन, तर समस्या पहिचान गरिसकेपछि त्यसलाई कसरी गर्ने भन्ने पनि एउटा सिप हुन्छ, त्यो सिपमा चाहिँ लगानी कम छ। पहिचान गरेपछि त्यहाँ जानु त अर्कै किसिमको स्रोत सिपहरू चाहिला, त्यसमा पनि ध्यान चाहिँ कम छ।
2: यसो समयमा तीन तहको सरकार छ भने उनीहरूले कसरी काम गर्न सक्छन् ताकि जलवायु परिवर्तनको असर कम गर्दै अनुकूलता खोज्दै उत्पादन बढाउन सक्छन् एउटा कुरा, फेरि किसानभित्र पनि जो अल्पसंख्यक सीमान्तकृत दलित महिलाको जुन खालको छ उनीहरूलाई पनि यसमा उत्पादनमा सहभागी गराउनको लागि के कुरामा हामी सुधार गर्न सक्छौँ,
3: चाहे त्यो माथिको लेभलको प्लानिङ होस् चाहे तल्लो वडा लेभलको प्लानिङ होस्, त्यो प्लानिङमा उहाँहरूको जुन चाहिँ समस्या, उहाँहरूको निज अथवा उहाँहरूको भनौँ न ज्ञान चलाउनु पर्ने के छ त्यसको पहिचान गरेर त्यहाँनिर प्लानिङमा चाहिँ हाल्नु पर्यो। त्यहाँनिर निश्चय नै यो चाहिँ होइन भनेपछि त अन्त कहाँबाट लगानी गर्ने के गर्ने कुरा आयो नि त होइन। त्यसले गर्दा फर्स्ट एन्ड फरमोस्ट त त्यसमा हाल्नु पर्यो। प्लानिङमा पसिसकेपछि तल जाँदाखेरि अहिले कस्तो भइरहेछ भने कृषिमा चाहिँ यति यो एकदम क्लाइमेट स्मार्ट एग्रिकल्चर गर्नुपर्छ है भनेर लागिरहेछ होइन। तर अब त्यहाँ लागेको छ लगानी र सिपको चाहिँ 1,00,000 लागेको छ भने प्लानिङमा गर्छ 10,000 भनेपछि त ठुलो ग्याप हुन्छ, बजेटरी ग्याप पनि हुन्छ, कहाँ लानु के लानु, अनि पछि काम नगरिकन जही महिना दिवसमा त्यो पैसा सकेर आउँछ, कहाँ लाउनु लाउनु लाउनु त पर्यो। त्यसले गर्दा त्यो बुझाइमा चाहिँ एकदमै कम छ। तर फ्रन्ट लाइनमा जुन इन्भेस्टमेन्ट हुनुपर्छ नि वडा लेभल र गाउँ लेभलमा चाहिँ त्यहाँनिरको चाहिँ ध्यान कम भएकोले गर्दाखेरि जति नै ठुल्ठुलो कुरा गरेर विश्लेषण गरे पनि त्यहाँ अन्तिम रूपमा त्यो जस्तै अब लिभ नो वान बिहाइन्ड भन्छ नि, लिभ नो वान बिहाइन्डको उसमा पुग्नु पर्नेमा चाहिँ अलिकति हामी फेल खाएकै हो।
2: परम्परागत सिप र क्षमताको कुरा गर्नुभयो, पहिले पहिले अब मौसम

0: बुढापाकाहरूले पछिल्लो पुस्तालाई त्यो सुनाउने एउटा अवस्था अभ्यास थियो भनौँ न. सिङ्गो जमिन बाँझो भइराख्ने र खेतीको जमिनमा घरहरू बनाउने क्रम चल्यो र वैदेशिक रोजगारीको नाममा वृद्ध अवस्थाका व्यक्तिहरू मात्रै गाउँमा बस्ने अवस्था छ. हामीसँग भएको परम्परागत ज्ञान रिसिप त्यसमा पनि विशेष त लैङ्गिक हिसाबले महिलाहरूलाई अथवा अरू समुदायको होला त्यो ज्ञान र सिपको संरक्षणको लागि यो जुन बहस हुनुपर्थ्यो त्यो भइरहेको छ कि अथवा त्यो भइरहेको छ नि अब त्यो हुन आवश्यक थाहा हुन्छ
1: नभएको होइन भइरहेछ. संस्था सिपेट जस्तो संस्थाहरूले धेरै गरिराखेको छ होइन इन्डिजिनियसको लागि हाम्रो हाम्रो दलितै कम्युनिटीहरूको पनि भइरहेको छ. तर त्यो बहस चाहिँ कस्तो किसिमको हुँदो रहेछ भने भन्नु डिस्कसन गर्दा उहाँहरूकोबाट साँच्ची नै ज्ञान ल्याएर उहाँहरूलाई साँच्ची नै इन्भल्भ गरेर ल्याउने भन्ने किसिमको अगेन मैले आउँछु. एउटा सिप त चाहे नि कसरी चाहिँ उहाँहरूले सिकेको चिजहरूलाई चाहिँ हाम्रो प्लानिङ बनाएर उनीहरूलाई चाहिँ अगाडि बनाउने भन्नेमा चाहिँ हामी विज्ञहरू नै अगाडि भएर उनीहरूको सिप यो छ है भनेर लिने एक्सट्राक्सन खालके लिएर अनि अप्लाई गर्दाखेरि काम नलाग्ने रहेछ. तर उहाँहरूलाई नै ड्राइभर सिटमा राखेर हाम्रो तरिका नै डिफ्रेन्ट गर्नु चेन्ज ल्याउनुपर्छ भने त उहाँहरूको सिप छ भने त उहाँहरूलाई त अगाडि राख्नु पर्यो नि त. तर अहिले चाहिँ कस्तो भएर चाहिँ उनीहरूको सिप चाहिँ चला भनेर अब त्यो सिप पनि चला भन्नेमा कस्तो छ भने कुन चाहिँ मान्छे चाहिँ आएर मौका पाएको छ त उनीहरूको पनि त बारीमै नगएको लिडरहरू आएर बस्दैछ नि त्यहाँ पनि गेट किपिङ भइरहेछ क्या. बारीमा नजाने चाहिँ र इन्डिजिनियसको नाममा चाहिँ भनौँ सदरमुकाममा बस्ने व्यक्तिहरूको बढी रियल फार्मर्स रियल गर्नेकोमा चाहिँ त्यस्तो किसिमको अभ्यास चाहिँ कमै भइरहेको जस्तो लाग्छ. काम पनि कमै भइरहेको जस्तो लाग्छ.
2: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो. अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ. नमस्कार.
3: प्रधानमन्त्री बालेन्द्र शाहले छैटौं पटक सरकार विस्तार गर्दै मन्त्री परिषदलाई पूर्णता दिनुभएको छ. नयाँ नियुक्तिसँगै मन्त्री परिषदको वरियताक्रम पनि हेरफेर गरिएको छ. प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आज पनि संसदको दुवै बैठक अवरूद्ध गरेका छन्. संघीय संसदका दुवै बैठक अवरूद्ध गरेपछि विभिन्न नीति निर्माणको काम प्रभावित बनेको छ. नेकपा एमाले सातै प्रदेशबाट सुझाव संकलन गर्ने भएको छ. साढे दुई महिनामा नेपालमा बर्ड फ्लू संक्रमण 10 जिल्लासम्म फैलिएको छ. नेपाली कांग्रेसको विवाद चुलिँदै गएको छ. नेपालको अर्थतन्त्रको प्रमुख आधार बनेको रेमिटेन्स अर्थात विप्रेषण आप्रवाह चालू आर्थिक वर्षको पहिलो 10 महिनामा 41% भन्दा बढ़ीले बढ़ेको छ. र फिफा विश्वकप 2026 उद्घाटन समारोहमा सहभागी हुन जान लागेका इन्फाका अध्यक्ष पंकज विक्रम नेमङ र महासचिव किरण राई कालो सूचीमा रहेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उहाँहरूलाई फर्काइएको छ. हवस्त आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद. भोलि जेठ 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई भनी म दीपक आचार्य पनि विदा हुन्छु. नमस्कार. शुभरात्री.

0: संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थालो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद
1: बिस्तारा कुरिरहेका छन् जसले फेरि आँगन कुरिरहेका छन् ती मान्छेसँग गएर तपाईँलाई के गरिदियो भने सरकारले ठिक हुन सक्छ भनेर के सवाल राख्नुभयो भने ठूलो न्याय हुन सक्छ
2: तपाईँका दैनिक भोगाई तपाईँका प्रश्न तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा
3: समस्या समाधानका लागि बजेट कति प्रतिशत विनियोजन गरिएको छ त त्यो गरिदिनु पर्यो नि
4: हाम्रो विधेयक आयो भन्ने हुनु पर्यो मेरो विधेयक होइन
0: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद
2: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
0: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशभरि
2: सीआईएन को साझा खबर अब नेपाली पात्रोमा पनि
5: स्थानीय राष्ट्रीय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न
2: अहिले रातिको 8 बजे
6: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ व्यवसायको सम्मान बढाऊ समयमै कर तिरौ सभ्य नागरिकको परिचय दिऊ भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश
7: सामाजिक दूरी ध्यानमा राखी स्टेटिङ टच विदाउट टच गर प्रिय जनसँग तपाईँले टप घरबाट गरिने अनलाइन सप क्लासिक टेक इज अलवेज टप सुविधा यसमा टन्ना छ है क्लासिक टेक
8: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो

0: कृषि क्षेत्रको आधुनिकीकरण र प्रविधिको प्रवर्धन गर्ने उद्देश्यका साथ यही माघ 2, 3 र 4 गते चितवन एक्सपो सेन्टर भरतपुरमा
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौ, सबै नागरिकको परिचय दिऊ। गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
2: होइन दिदी, कतै हिँड्नुभयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
3: मेरो मोबाइल देखेर जहिले डिस्काउन्ट थियो कान्छाले, अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा।
2: ए दिदी, त्यसै म तपाईँलाई डिस्काउन्छु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
3: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस्ट चनौली चौतारा आडेमा, प्रोप्राइटर कृष्ण न्योपाने, मोबाइल 9842-0549-86।
4: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
5: आमा, मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
6: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
6: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। भरतपुर बस दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक।
6: चैते धानमा नेट ब्लास्टको समस्या,
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
6: रोगको लागि अनुकूल मौसम,
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
6: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
3: खेतमा पानी जमाइराख्ने,
6: वेबिस्टिन वा डेरो साग 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने,
3: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा, वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा, वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
7: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
3: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच तनौली बजार, चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने, मोबाइल 98552454, 98455420454, इमेल log.logic2@gmail.com।
7: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आईटी सोल्युसन।
3: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
6: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
3: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
6: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
3: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
6: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
3: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, खसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
8: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
9: नानी के भयो, किन रहेको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी।
10: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त।
9: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो।
10: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सानी।
9: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
10: सम्पर्क नम्बर 98450-82997,
8: 98550-10997।
11: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.1 MHz।
12: सुर में गाना सीखिए पाधानी सा ऐप के साथ, AI powered पर्सनल म्यूजिक टीचर फ्रॉम सारेगामा।

0: Chana, San Pedro Manoranjan Kuatu Sahelo, Yuhu Radio Sahelo, Nanabe Tuplo Art Megahertz.
1: प्रभासको मझेरीबाट हामी आएका छौं। घटना परिवेश पर विचार को मंथन करना कार्यक्रम तपाईको विचार पिने सँग
2: कार्यक्रम तपाईको विचार दिने सँग हरेक मंगलबार साँझ 8 बजे रेडियो साइनो 89.8 मेगाहर्ज र साइनो न्यूज.com मा।

0: विषयवस्तुमा कुराकानी गर्न लागिरहेको छु। र आजको मेरो पाहुना हुनुहुन्छ एकजना राजनीतिज्ञ हुनुहुन्छ, राजनीतिज्ञसँग नेपाली नेपालको राजनीतिक विषयमा कुराकानी गर्न लागिरहेको छु। दर्शक श्रोता महानुभावले सधैँ जस्तै आज पनि हामीहरूलाई e-netflix.com, kharmala.com र cyberheadline.com संसारभरिबाट प्रत्यक्ष रूपमा हेरिरहनु भएको छ भने 89.8 MHz रेडियो साइनोमा पनि यहाँले हामीलाई सुन्नुहुनेछ। त्यस्तै गरी अभियान टेलिभिजनमा हेर्नुहुनेछ भने saino.com र कार्यक्रम तपाईँको विचार विनिवेशसँग युट्युब च्यानलमा हेर्न र सुन्न सक्नुहुन्छ। त दर्शक श्रोता महानुभावहरू, आजका मेरा अतिथि एकजना राजनीतिज्ञ मैले भनिसकेँ, उहाँ नेपाली काङ्ग्रेससँग सम्बन्धित हुनुहुन्छ र उहाँसँग मैले पटक पटक कुराकानी गरिरहेको छु। अझ भन्नुपर्दा मैले यो कार्यक्रम आजभन्दा 5 वर्ष अगाडि शुरूआत गरेको थिएँ र यो कार्यक्रमको पहिलो एपिसोडको उहाँ पहिलो अतिथि पनि हुनुहुन्थ्यो, कल्याण कुमार गुरुङजी। उहाँ कुराकानीको लागि आज मसँग जोडिनु भएको छ। कल्याणजी, आज यो कार्यक्रममा यहाँलाई पुनः हार्दिक स्वागत गर्दछु। नमस्कार, सधैँ जस्तै आज पनि कुराकानीको लागि यहाँले समय दिनुभएको छ, समयका लागि म यहाँलाई सुरुमै आभार व्यक्त गर्न चाहन्छु। कल्याणजी, अब कुराकानी त प्रवेश गर्न हजुर अब कुराकानी त प्रवेश गर्न चाहे अब अहिले अब यो नेपाली काङ्ग्रेसको बीचमा आएको यो एउटा उतार चढाव पछाडि अहिले तपाईँ पूर्व केन्द्रीय सदस्य हुन पुग्नु भएको छ र सम्भवतः अहिले कुनै जिम्मेवारीमा हुनुहुन्न, एकजना युवा नेता पनि हुनुहुन्छ, सरकारमा पनि अहिले पार्टी पुगिरहेको अवस्था छैन, नयाँ परिस्थिति छ, अहिले राज्यमा तपाईँ यसो बाहिरबाट डाल्ने फ्री देखिनुहुन्छ, के छ दिनचर्या, कसरी बितिरहेको छ यहाँको अहिले?
1: अहिले साथीहरूसँग अब देशको लागि हामीले के योगदान दिन सक्छौँ, समृद्ध नेपाल निर्माण गर्नको निम्ति हामी कसरी गम्भीरतापूर्वक काम गर्न सक्छौँ, अब हामीले देशलाई योगदान दिनुपर्छ र त्यो योगदान समृद्ध नेपाल निर्माण गर्नको निम्ति हुनुपर्छ भन्ने विषयमा हामी गम्भीरतापूर्वक सरसल्लाह कुराकानी गरिरहेका छौँ र हाम्रो बाँकी जीवन हामी देशको लागि केही गर्न गर्नुपर्छ
0: अब तपाईँहरू छलफलमा हुनुहुन्छ। अब यो पछिल्लो समयमा मैले अघि नेपाली काङ्ग्रेसमा जुन एउटा उताप चढाव देखा पर्यो, देशकै राजनीतिले परिस्थितिले कल्टो फेर्यो, त्यही माथि नेपाली काङ्ग्रेसभित्र पनि एउटा ठुलै उताप चढाव देखियो। अब अहिले पछिल्लो समयमा नेपाली काङ्ग्रेसभित्रको जुन विवाद थियो त्यो अहिले कहाँ पुगेको छ, कुन अवस्थामा छ अहिले अहिले नेपाली काङ्ग्रेसको विवाद?
1: नेपाली कङ्ग्रेसभित्र जुन विवाद देखिएको थियो त्यो विवाद यथावतै छ, त्यो विवादमा कुनै किसिमको गम्भीरतापूर्वक पहल भएको छैन विवाद समाधान गर्नु। र जुन यो क्रियाशील सदस्यता नवीकरण भइसकेको 15 महाधिवेशनको निम्ति, ती नवीकरण भइसकेका क्रियाशील सदस्यहरूले 15 महाधिवेशनमा भाग लिन पाउनुपर्छ भन्ने कुराहरूको विषयमा नै मूलभूत रूपमा डिफ्रेन्सेसहरू देखिएको हो। त्यसैले अहिले नेपाली कङ्ग्रेसको विधान अनुसार पनि नेपाली कङ्ग्रेसको 15 महाधिवेशनको लागि नवीकरण गरिसकेका जसको लिस्ट चाहिँ 2082 साल पुस 10 गते त्यो लिस्टहरू चाहिँ पार्टी केन्द्रीय कार्यालयलाई बुझाइएको थियो, त्यो केन्द्रीय कार्यालयसँग अझै पनि सुरक्षित छ र त्यो आधारमा नै के जाने 15 महाधिवेशनमा भाग लिने प्रक्रियाहरू चाहिँ हुनुपर्छ, भाग लिने राइट्स हुनुपर्छ। अब नयाँ क्रियाशील सदस्य जसले भन्नुभएको छ उहाँहरूलाई पनि त्यो राइट चाहिँ हुनुपर्छ र अध्यावधिक गर्ने कुरा जहाँसम्म छ त्यो अध्यावधिक गर्ने कुरा त्यति बेला नै डिजिटलाइज गरेको भए त्यो डिजिटलाइज गर्नु पनि नराम्रो कुरा होइन, तर अध्यावधिक गर्ने कुरालाई चाहिँ अनिवार्य बनाउनु हुँदैन। अनिवार्य बनाउँदाखेरि त्यसले नवीकरण गरिसकेका साथीहरू उहाँहरूलाई चाहिँ मार्का पर्न सक्छ, उहाँहरूले भोलि चाहिँ 15 महाधिवेशनमा भाग लिन नसक्ने सम्भावनाहरू बढी हुन सक्छन्। त्यसैले अनिवार्य नगरौँ, त्यसलाई चाहिँ के हो भने ऐच्छिक रूपमा जसलाई चाहना हुनसक्छ उसले चाहिँ डिजिटलाइज गर्ने, जसलाई चाहना हुँदैन उसले चाहिँ डिजिटलाइज नगरेर जुन नवीकरण गरिसकेको छ ती नवीकरण गरिसकेका सक्रिय सदस्य क्रियाशील सदस्य साथीहरूलाई चाहिँ 15 महाधिवेशनमा भाग लिन दिनुपर्छ भन्ने अहिले मतमतान्तरहरू चाहिँ चलेको छ।
0: अब छापाहरूमा विभिन्न किसिमका समाचारहरू देखिएको थियो, अब पार्टी सभापति गगन थापा र पूर्व कार्यदायक सभापति पूर्णबहादुर खड्काको बीचमा फटक फटक भेटवार्ता भइरहेको, शेखर कोइरालासँग भेटवार्ता भइरहेको, विश्वप्रकाश शर्माजीले पहल गरिरहनु भएको भन्ने खबरहरू आइरहेको बीचमा अब एक दुई दिनमा सबै कुरा मिलिसक्यो भन्ने कुरा आइरहेको बेला एकाएक का पूर्णबहादुर खड्काजीको एउटा स्टेटमेन्ट पनि आएको छ, फेसबुक स्टाटस लेख्नु भएको छ, विगत एक महिनादेखि मसँग कुनै संवाद नै भएको छैन, यो एउटा अफवाह फैलाएको हो, यो कुनै पनि कुरा अगाडि बढेको छैन भन्ने कुरा पनि राख्नुभयो। के हो यो वास्तवमा, यो यथार्थ के हो?
1: उहाँले जे फेसबुक स्ट्याटसमा राख्नुभएको छ, जे कुरा उहाँले लेख्नुभएको छ, त्यो नै सत्य कुरा हो। वास्तवमा अहिले संवाद हिंसाको स्थिति छ, संवाद भएको छैन। समस्याहरूको समाधान यदि खोज्ने हो भने यसको समाधान दुई मिनटमा हुन सक्छ, यो कुनै ठुलो समस्या पनि होइन। क्रियाशील सदस्यता जसले नवीकरण गरिसक्नु भएको छ, नवीकरण गरिसकेको क्रियाशील सदस्यतालाई 15 महाधिवेशनमा भाग लिन दिने भन्ने निर्णय गर्न कुनै ठुलो कुरो होइन। अनि यो विधान त पनि मिल्ने कुरा हो र वैधानिक आधार पनि त्यही नै हो कि एउटा हाम्रो नेपाली कंसको विधानले एक वर्षमा एक पटक नवीकरण गर्नुपर्ने भनेर भनेको छ विधान त। तर व्यावहारिक रूपमा चाहिँ एउटा महाधिवेशनबाट जस्तै 14 महाधिवेशन र 15 महाधिवेशन बिचमा एकपटक गर्ने कुरा हुन्छ। तथापि पनि यदि हामीले विधानकै प्रावधानलाई मान्ने हो भने वर्षमा एकचोटि रिन्यू गर्ने नवीकरण गर्ने कुरालाई मान्ने हो भने 2082 साल पुस 10 गते जुन त्यति बेलाको क्रियाशील सदस्यता व्यवस्थापन समितिले जुन लिस्ट चाहिँ बुझाएको छ केन्द्रीय कार्यालयलाई त्यो अनुसार हामीले मान्ने हो भने 2083 साल पुस 10 गतेसम्म ती नवीकरण गरिसकेका क्रियाशील सदस्यहरूको म्याद पाउँछ, त्यो बिचमा पुनः नवीकरण गर्नु अध्यावधि गर्नु भन्ने कुरा चाहिँ वैधानिक रूपले मिल्दैन। त्यसैले पुस 10 गते पछि जस्तै 2083 साल पुस 11 गतेबाट उहाँहरूलाई भन्ने हक अधिकार हुनसक्छ, तर 2083 साल पुस 10 गतेसम्म चाहिँ त्यो अधिकार विधानले पनि दिएको छैन। त्यसैले वैधानिक रूपले नै पुस 2083 साल पुस 10 गतेसम्म यदि 15 महाधिवेशन हुन्छ भने त्यो 15 महाधिवेशनमा भाग लिने अधिकार चाहिँ 2082 साल पुस 10 गतेभित्र नवीकरण गरिसकेका र जसको लिस्ट नावली केन्द्रीय कार्यालयमा छ ती व्यक्तिहरू या ती नवीकरण गरिसक्नुभएका क्रियाशील सदस्य साथीहरूलाई चाहिँ 15 महाधिवेशनमा भाग लिने वैधानिक अधिकार छ। त्यो वैधानिक अधिकारबाट वञ्चित गर्नलाई विधानमा कुनै त्यस्तो किसिमको प्रावधान छैन। त्यसैले विधानभन्दा बाहिरको चाहिँ प्रावधान खोजेर चाहिँ नवीकरण गरिसकेका क्रियाशील सदस्यहरूलाई वञ्चित गर्नु संगठन साङ्गठनिक दृष्टिकोणले र वैधानिक दृष्टिकोणले र राजनीतिक दृष्टिकोणले पनि उचित हो।
0: अब यो स्थितिमा जुन काङ्ग्रेस अहिले पुगेको छ, चुनावमा नराम्रोसँग पराजित पनि भइसक्यो, यसबाट पनि नेताहरूले अथवा सबैले चेतेको अवस्था देखिँदैन र भोलिका दिनमा तयारी अवस्थामा जानका लागि अझै पनि मिल्नु नै पर्छ भन्ने सबै कुराबाट आइरहँदाखेरि काङ्ग्रेसका पूर्वका नेताहरू र अहिलेका नेताहरूको बीचमा चाहिँ एउटा सहमति बनाउनका निम्ति पहल नभएको हो या हुन नदिएको हो या भित्रैको खेल छ बाहिरको खेल छ, के बोल्नुहुन्छ तपाईँले, किन यो भइरहेको छ?
1: यस्तो केही पनि खेल होइन, मुख्य कुरा इच्छाको कुरा हो। मलाई के लाग्छ भने गम्भीर इच्छा नै छैन, रुचि नै छैन, होइन रुचि इच्छा नभइसकेपछि बाहना जति पनि हुन्छ।
0: रुचि छैन भन्नुभयो, रुचि चाहिँ के अहिलेको वर्तमान सभापति गगन थापा प्रति छैन भन्न खोज्नुभयो हो कि पूर्णबहादुर खड्कालाई?
1: रुचि जसले विवाद समाधान गर्ने अधिकार विधानले दिएको छ, जसलाई विवाद त अरूले समाधान गरेर हुँदैन, विधानले जसलाई विवाद समाधान गर्ने या समस्यालाई समाधान गर्ने समस्याको निरूपण गर्ने अधिकार विधानले जसलाई दिएको छ, जुन पदलाई दिएको छ, जुन संस्थालाई दिएको छ, त्यो पदीय मर्यादा र त्यो संस्थाको गरिमा बोकेको पदीय जिम्मेवार त्यो पदले खासै त्यो अदाले त्यो पोजिसनले जसलाई विधानले अधिकार दिएको छ त्यो पोजिसनले समस्या समाधान गर्ने हो, त्यो पोजिसनले चाहिँ विवादहरू समाधान गर्ने हो, त्यसमा रुचि गम्भीरतापूर्वक रुचि राख्ने, रुचि राख्ने हो भने दुई मिनटमा समाधान हुन्छ, दुई मिनटभन्दा बढी चाहिँ लाग्दैन यो समस्या समाधान गर्नु। तर रुचि नराख्दाखेरि के हो भने यो विवादहरू मतभेदहरू गहिरिँदै गएका छन्, होइन, एकअर्काप्रतिको विश्वास चाहिँ बिस्तारै बिस्तारै कमजोर हुँदै गइरहेको छ र अविश्वासको खाडलहरू गहिरो र फराकिलो हुँदै गइरहेको छ र मनोमान्यताहरू बढ्दै गइरहेको छ र यसले मलाई के लाग्छ भने भविष्यको यात्रा अत्यन्त कठिन हुनसक्छ र दुर्गामी रूपमा यसले जुन जनमत छ जनमतमा खडेरी पार्न सक्ने सम्भावना अनिकाल पार्न सक्ने सम्भावना छ।
0: यहाँले भने चाहिँ जस्तो नेपाली काङ्ग्रेस फुट्न लाग्यो फुट्ने भयो अब नफुटिकन उपाय छैन अब केही दिनमै यो घोषणा पार्टी घोषणा समेत हुन्छ भनेर समाचार बाहिर आइरहेको बेलामा एकाएक फेरि वार्ता चलिरहेको छ र अब मिल्ने भयो अब सहमतिको नजिक पुगिसकेको भन्ने अर्को समाचार पनि बाहिर आयो। यो सँगसँगै यो दुवैतै कुरालाई छेडेर पूर्णबहादुर खड्काजीको जुन स्टाटसले पनि मतभेद कायम छ भनेर तपाईँले अहिले पनि पुष्टि गरिसक्नु भएको छ कुरा सुरु नै भएको छैन अथवा अगाडि बढेकै छैन भन्नुभएको छ भने अब के अन्तर्गत काङ्ग्रेस फुट्ने नै हो फुटेकै हो
1: त्यो विषयमा अहिले कुनै कुराकानी भएको छैन होइन त्यहाँसम्म सोचिएको पनि छैन र त्यो विषयमा कुराकानी छलफल केही पनि भएको छैन। बाहिर जसरी चाहिँ एउटा अफवाह आएको त्यो अफवाहमा सत्यता छैन होइन अहिलेसम्म आजको मितिसम्म भोलि के हुन्छ म भन्न सक्दिनँ भोलि के हुन्छ कुन दिशातर्फ जान्छ त्यो म भन्न सक्दिनँ तर आज म कुराकानी गर्दै गर्दा अहिलेको यो क्षणसम्म त्यो किसिमको कुनै पनि किसिमको चाहिँ विषयमा चाहिँ छलफल पनि भएको छैन र त्यस्तो सोच पनि आएको छैन कुनै कुराकानी पनि भएको छैन। त्यसैले के हो भने यो अविश्वासहरू नजागिँदै दूरीहरू धेरै नबढ्दै होइन मतभिन्नताहरूको खाडल अझ धेरै गहिरो नहुँदै यदि हामीले समस्यालाई समाधान गर्न सक्यौँ भने समस्या समाधान गर्न जम्मा 2 मिनट लाग्छ होइन दूरी बढ्दै गयो अविश्वास बढ्दै गयो होइन एकअर्काप्रतिको के भन्ने संवादहीनताको स्थिति कायम रहिरह्यो भने त्यसले दूरगामी रूपमा मैले अघि नै भने अत्यन्त गम्भीर सङ्कट निम्त्याउन सक्छ र यसले भविष्यको यात्रा चाहिँ अत्यन्त कठिन हुनसक्छ र जनमतको जुन अहिले जसरी जनमत घटिरहेको छ अहिले त घटि मात्रै रहेको छ तर निकट भविष्यमा या कालान्तरमा गएर जनमतको चाहिँ अनिकाल पर्न सक्छ खडेरी पर्न सक्छ त्यो सम्भावना चाहिँ हुनसक्छ।
0: त्यो भनेको पार्टी फुटसम्म पुग्न सक्छ भन्नुभयो

0: अहिले त्यहाँसम्म सोचिएको छैन, त्यहाँसम्म सोचिएको पनि छैन, त्यहाँ त्यो विषयमा छलफल पनि भएको छैन। तर के हुन्छ भने मतभिन्नताले मतदाताहरूलाई निराश पाउँछ, मतदाताहरू जो हुनुहुन्छ होइन, जसले माया गर्नुहुन्छ, म आखिर अन्तत पार्टीको जुनसुकै पोजिसनमा भए पनि जनताको बिचमा जानुपर्छ र जनताको बिचमा गएर चुनाव जितेर आउनुपर्छ। जनताको बिचमा गएर चुनाव जितेर नआइसकेपछि पार्टीको पोजिसनले मात्रै पार्टीलाई लोकप्रिय बनाउन सक्दैन। जतिसुकै असक्त मानिसहरू, जतिसुकै योग्य मानिसहरू पार्टीको पोजिसनमा बसे पनि त्यसले पार्टीलाई लोकप्रिय बनाउन नसक्दो रहेछ भन्ने चाहिँ उदाहरण हामीले पटक पटक देखेका छौँ र धेरै पार्टीहरूमा देखेका छौँ। त्यसैले पार्टीलाई अझ बढी लोकप्रिय बनाउन, अझ बढी जनताको आशा र भरोसाको केन्द्रबिन्दु बनाउनको निम्ति जनताबाट जितेर आउनुपर्छ, जनताबाट त्यो चुनाव अनुमोदित भएर आउनुपर्छ। र भोलि पार्टी जनताबाट अनुमोदित भएन भने त्यसले चाहिँ पार्टीप्रतिको आकर्षण, पार्टीको लोकप्रियता घटाएर जान्छ, मतदाताको जुन आकर्षण हुन्छ त्यो घटाएर। त्यसैले मतदाताहरूको आकर्षण बढाउनको निम्ति पनि विवादहरू जुन छ त्यो विवादहरूलाई चाहिँ समाधान तत्काल गरिहाल्नुपर्छ। र जुन मतभिन्नताहरू छन्, मतभेदहरू छन्, सङ्कटहरू छन्, समस्याहरू छन्, त्यसको चाहिँ तत्काल समाधान गर्नुपर्छ। होइन खालि विवादको कुरो मात्रै सुनिरह्यो भने मतदाताहरूलाई पनि झगडा लाग्छ, निराशा लाग्छ, र मतदाताले भोलि मनस्थिति परिवर्तन गरिदियो भने भोलि त्यसले गम्भीर सङ्कट निम्ताउन सक्छ। र मैले बारम्बार भनेको छु, जनमतको खडेरी पर्न सक्छ, जनमतको अनिकाल पर्न सक्छ, त्यो बेला फेरि सोचेर फेरि पछुताएर कुनै अड्काएको छैन। त्यसैले भविष्यमा पछुताउनुको सट्टा अहिले वर्तमानमा नै बरु त्यसो भने केही दुःखहरू, केही पीडाहरू सहेर भए पनि आफूले वार्ताका प्रक्रियाहरू, संवादका प्रक्रियाहरूलाई अगाडि बढाएर समस्याहरूको समाधान गर्नुपर्छ। र अहिले देखिएको समस्या खासै ठुलो समस्या पनि होइन, एकदमै विकराल समस्या पनि होइन, दुई मिनटमा समाधान हुने कुरो हो। इच्छा शक्ति राख्ने हो भने दुई मिनटमा समाधान हुन्छ, कुनै ठुलो समस्या जस्तो मलाई लाग्दैन। तर सानो समस्याले ठुलो रोग निम्त्याउन सक्छ, त्यसैले प्रिभेन्सन इज बेटर देन क्योर भनेर भन्छ। भोलि सानो समस्याले ठुलो रोग निम्त्याउँदाखेरि भोलि उपचार नहुन सक्ने परिस्थिति निम्तियो भने त्यो चाहिँ हेर्दा हेर्दै, हेलचेक्राई गर्दा गर्दै चाहिँ सङ्कटकालीन अवस्थामा हामी पुग्न सक्छौँ।
1: तपाईँले तपाईँले पटक पटक दोहोऱ्याउनु भएको छ कि दुई मिनटको समस्या हो, दुई मिनटमा समाधान हुन्छ भनेर पटक पटक यहाँले जोड्नु भएको छ। अब अहिलेको परिस्थिति हेर्दाखेरि विशेष महाधिवेशनपछि पार्टी एक ढिक्का भयो, सरअतैमाथि झन् सर्वोच्चको निर्णयपछि त हामी एउटै मात्रै पार्टी छ, एउटै नेतृत्व छ, हामी सबै एकै ठाउँमा छौँ भनेर बारम्बार भनिएको अवस्था पनि छ। तर सत्यता के छ भने हिजोको जुन शेरबहादुर देउबा पार्टी सभापति हुँदाखेरि हिजोको संस्थापन पक्ष पुरै बाहिर छ भने हिजोको सँगसँगै गुट भनेर देखिएको शेखर कोइराला गुट पनि अर्कोतिर बाहिर रहेको छ। अब यो अवस्थामा यो रिजल्ट गत निर्वाचनले देखिसकेका छ नेपाली काँग्रेसको स्थितिमा भने अब अहिले पनि नेताहरूले चाहिँ जुन लचकता तपाईँले भन्नु दुई मिनटमा समाधान निस्कन्छ भन्दा भन्दै पनि त्यति सजिलो उपाय पनि गरिरहनु भएको छैन भने अब यो समाधान गर्नका लागि के चाहिँ गर्दा तुरन्तै मिल्छ भन्ने यहाँलाई लाग्छ? त्यही क्रियाशीलको समस्या समाधान मात्रै हो त उपाय के हो, यसको उपाय के लाग्छ यहाँलाई?
0: त्यही दुईटा कुरा उहाँहरूले बारम्बार हुनु त अब सात बुझे भने पनि, पाँच बुझे भने पनि, जति बुझे भने पनि मुख्य त दुईटा कुरा हो। एउटा कुरा चाहिँ के हो भने क्रियाशील सदस्यता यो जुन नवीकरण छ, चौधौं महाधिवेशनबाट जुन क्रियाशील सदस्य हुनुभयो, चौधौं महाधिवेशनबाट जुन नेतृत्वमा आउनु भएको थियो र चौधौं महाधिवेशनबाट आएको नेतृत्वले क्रियाशील सदस्यता व्यवस्थापन समिति गठन गरेको थियो। क्रियाशील सदस्यता व्यवस्थापन समितिले पन्ध्रौं महा

0: सूचना संगीत र मनोरञ्जनको अटल साहेलो यो हो रेडियो साहेलो 99.8 मेगाहर्ज।
1: यतिखेर बेलुकाको 9:15 छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: आखेपछि बेजिङले संयुक्त राज्य अमेरिकाले चिनिया कम्पनीमाथि दमन गरेको आरोप लगाएको छ। चिनिया विदेश मन्त्रालयका एकजना प्रवक्ताले अमेरिकालाई उक्त त्रुटिपूर्ण अभ्यास सच्याउन भनेका छन्। अमेरिकाले थपेका फर्महरूमा अग्रणी ई कमर्स कम्पनी अलिबाबा र विद्युतीय कार निर्माता बीवाईडी समेत छन्। उक्त सूची अमेरिकी संस्थाहरूलाई चिनिया फर्मसँग काम गर्दाका जोखिमबारे चेतावनी दिन तयार पारिएको हो, तर त्यसरी सूचीकृत हुनुले कुनै किसिमको प्रतिबन्ध भने जनाउँदैन। श्रीलंकाको अदालतले भ्रष्टाचारको आरोपमा तात्कालीन राष्ट्रपति महिन्द राजपक्षको सरकारका एकजना पूर्व कनिष्ठ मन्त्रीलाई 16 वर्षको जेल सजाय सुनाएको छ। साराना गुणवर्धनलाई सवारी र घर भाडामा लिँदा ठेकेदारहरूलाई बढ़ी रकम दिएर घुस लिएको सहित विभिन्न 4 अभियोगमा दोषी ठहर गरिएको हो। र इरानको फुटबल संघले विश्वकप फुटबलको समूह चरणका लागि आफ्नो टोलीलाई उपलब्ध गराइएको टिकट संयुक्त राज्य अमेरिकाले फिर्ता लिएको जनाएको छ। इरानी फुटबल संघले धेरै समर्थकहरूले समूह चरणमा हुने खेलहरू हेर्न अमेरिका जाने योजना बनाएको उल्लेख गरेको छ। इरानले छुट्याइएको टिकट रद्द गरिनु अन्तर्राष्ट्रिय प्रतियोगिता संचालनको भावना विपरीत भएको भन्दै त्यसले राजनीतिक हस्तक्षेप बारे प्रश्न खड़ा गरेको उल्लेख गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साधपक्षमा पुनः स्वागत छ। गृहमन्त्रीका रूपमा पुनः नियुक्त भएका सुदन गुरूङले विक्रम सम्म 2058 साल जेठ 19 गते भएको राजदरबार हत्याकाण्डको अनुसन्धान अघि बढ़ाउने घोषणा गरेका छन्। आज पद तथा गोपनीयताको शपथ लिएर सिंहदरबार स्थित गृह मन्त्रालयमा पदबहाली गरेसँगै गुरूङले यस्तो निर्णय गरेका हुन्। प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्री परिषद विस्तार गर्दै गुरूङलाई गृह मन्त्रालय र महावीर पुनलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिएका हुन्। एक रिपोर्ट। नवनियुक्त गृहमन्त्री गुरूङले पदबहालीसँगै आफूले 4 निर्णय गरेको बताए। तीमध्ये दोस्रो निर्णयका रूपमा दरबार हत्याकाण्डको विषय उल्लेख गर्दै उनले यसअघिका प्रतिवेदनहरूको अध्ययनका साथमा थप छानबिन गर्ने बताएका हुन्।
2: विक्रम सम्बत 2058 जेठ 19 गते भएको नारायण गिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यसअघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढ़ाउने।
1: यस्तै उनले जेएनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दाहरू फिर्ता लिने विषयमा अध्ययन गर्ने निर्णय समेत गरेका छन्।
2: जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी
1: विषय उल्लेख गर्दै उनले यसअघिका प्रतिवेदनहरूको अध्ययनका साथमा थप छानबिन गर्ने बताएका हुन्।
2: विक्रम सम्बत 2058 जेठ 19 गते भएको नारायण गिटी राजदरबार

0: सहितको प्रतिवेदन पेश गर्न विशेष कार्यदल गठन गर्ने।
1: त्यस्तै मन्त्री गुरूङले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अझै बलियो बनाउने दावी पनि गरे। साथै उनले छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगो लगाउने र हरेक फाइल खोलिने समेत बताए। बालेन नेतृत्वको सरकारमा यसअघि पनि गृहमन्त्री रहिसकेका गुरूङले सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि पदभार सम्हालेको 27 दिनमा राजीनामा दिएका थिए। आज बिहान बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्री परिषदले सुदन गुरूङ सम्बन्धी छानबिन समितिको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको जानकारी दिएका थिए। यद्यपि सरकारले अहिलेसम्म उक्त प्रतिवेदन सार्वजनिक गरेको छैन। विपक्षीहरूले सरकारले आफू अनुकूलको समिति बनाएर गुरूङलाई चोख्याउन खोजिएको आशंका प्रकट गर्दै आएका थिए। त्यस्तै विज्ञान प्रविधि मन्त्री पुनले पनि आजै पदबहाली गरेका छन्। त्यसक्रममा उनले आफूले पदमा छँदा विज्ञान प्रविधि र नव प्रवर्तनको जग बसाल्ने तर पूरै कार्यकाल पदमा नबस्ने बताए।
2: अब जे जति गर्न सकिन्छ सकेसम्म रात दिन काम गरेर 5 वर्षको हो यो सरकार, 5 वर्ष मैले रात दिन काम गरेर बढीमा 3 वर्ष बढीमा है मैले यहाँ घोषणा गरेँ बढीमा हो यो मन्त्री भएर खाने होइन। त्यसपछि चाहिँ के हुन्छ भने नयाँ युवा भाइ बहिनीहरूलाई एउटा राम्रो एउटा जग बसालेर बलियो फाउन्डेसन बसालेर चाहिँ यो छोड्ने हो।
1: सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारमा शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका पुन म्याग्दीबाट स्वतन्त्र उम्मेद्वारका रूपमा निर्वाचित हुँदै पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गरेका हुन्। गुरूङ र पुनको नियुक्तिसँगै शाह नेतृत्वको मन्त्री परिषदको सदस्य संख्या 17 पुगेको छ। अब अर्को प्रसंग, संसदमा जारी गतिरोधबारे सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय छलफल गरेको भोलिपल्ट आज मुख्य विपक्षी दल नेपाली कांग्रेसले पनि अन्य विपक्षी पार्टीहरूसँग परामर्श गरेको छ। विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहले सीमा सम्बन्धी विषयमा दिएका अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने र उनले सदनमै उपस्थित भएर माफी माग्नुपर्ने माग गर्दै आएका छन्। विपक्षीहरूको यही अडानका कारण आज पनि संसद बैठक सञ्चालन हुन सकेन। यसै सन्दर्भमा हामीले मुख्य विपक्षी नेपाली कांग्रेसका सचेतक निष्कल राईलाई टेलिफोन सम्पर्क गरी शुरूमा विपक्षी दलहरूको छलफलबाट के निष्कर्ष निस्कियो भनेर सोधेका छौं।
3: अहिले अत्यन्त महत्वपूर्ण कुरा भनेको चाहिँ बजेट सम्बन्धीको छलफल गर्न पनि पर्ने स्थिति छ। यो डेटालाई खोल्नको लागि पनि हामीले पनि अब कसरी जाने भन्ने कुरामा अगाडि बढेको छ। त्यो भन्दै गर्दाखेरि हाम्रो तपाईँको पहिलो प्राथमिकता जुन प्रधानमन्त्रीज्यू आएर रोस्टममा आफ्नो अभिव्यक्तिमाथि जुन थियो त्यसलाई तपाईँको पछाडि लिनुपर्ने कुरा चाहिँ हामीले यथावतै कायम राखेको छ र सरकारसँगको संवादलाई चाहिँ कायम राखेर अगाडि बढ्ने भन्ने कुराको निर्णय गर्यो।
1: त्यो भनेको सदन चल्न दिएर पनि बहस जारी राख्ने विकल्पतर्फ अब तपाईँहरू प्रवेश गर्नु भएको हो मोटामोटी?
3: होइन, त्यस्तो पनि नबुझौँ, त्यसरी पनि नबुझौँ। हाम्रो तपाईँको कायमै छ, भोलिसम्म पनि हामी संवादमै रहन्छौँ, सत्तापक्ष सरकारसँग पनि संवादमै रहन्छौँ र भोलिसम्मको स्थिति सदन चल्नुभन्दा अगाडिसम्मको स्थिति कस्तो रहन्छ कस्तो बन्छ भन्ने कुराले निर्धारण गर्ने हो।
1: अब कतिपय सांसदहरूले मतदाताका कुरा राख्नबाट हामी वञ्चित भयौं भनेर कुरा उठाउन थालिसक्नु भयो, कहिलेसम्म तपाईँहरू अडिग भइराख्नुहुन्छ त?
3: होइन, यो कुरो यस्तो छ, मतदाताको कुरा आम नागरिकको कुरा त्यो महत्वपूर्ण कुरा छ, त्यो हामीले पनि सम्झेका छौँ। तर त्योभन्दा अगाडि यो राष्ट्रियताको कुरा रह्यो, यो गम्भीर कुरामा प्रधानमन्त्रीज्यू सम्माननीय सदनमा आएर उहाँले राख्नु भएको कुरा सर्वभौम सम्पन्न मुलुक हाम्रो जस्तो मुलुकको विपक्षमा छ। त्यसले गर्दाखेरि हाम्रो तपाईँको यो आन्दोलनको स्वरूप त कायमै रहन्छ।
1: अब यहाँ सत्ता पक्षले हिजो छलफलका क्रममा पनि परराष्ट्र मन्त्रीले त्यस विषयमा कुरा राख्ने नभए सत्तारूढ़ दलकै सभापतिले पनि कुरा राख्ने भन्ने कुरा पनि आयो र परराष्ट्र मन्त्रीले एक हदसम्म विभिन्न फोरमहरू मार्फत त्यसलाई प्रष्ट पार्ने कोशिस गर्नुभएको पनि देखियो। तपाईँहरूले पनि बीचको केही बाटो देखिराख्नु भएको होला नि त, तपाईँहरूले केही सुझाउनु हुँदैन?
3: होइन, एउटा कुरा चाहिँ के हो भनेर भन्नुहुन्छ भने प्रधानमन्त्रीज्यूले आएर बोल्नु भएको गल्ती उहाँले आफूले बोल्नु भएको छ, त्यसले गर्दाखेरि त्यसमा तपाईँ ढाकचोक गर्न परराष्ट्र मन्त्रीज्यू आएर भन्ने कुरो त्यो पनि त्यति राम्रो उचित होइन। परराष्ट्र मन्त्रीज्यू मात्र होइन, अरू कसै सरकारको मान्छेले प्रधानमन्त्रीज्यूको स्टेटमेन्टलाई तपाईँको त्यहाँनिर आएर भनिदिनु भए हुन्छ। र त्यो स्टेटमेन्ट तपाईँको कस्तो कस्तो स्टेटमेन्ट हुन्छ भन्ने कुरा प्रधानमन्त्रीज्यूले बोलिसके पछाडि फेरि परराष्ट्र मन्त्री मन्त्रालय निकालेको विज्ञप्ति जस्तो त्यो चाहिँ क्रस होल्डिङ अकुपेसन मात्र हो भन्ने जस्तो हो भने चाहिँ त्यस्तो त त्यो कुरा होइन, त्यसले झन् विषयान्तर गर्छ। त्यही कुराहरूले पनि हामीलाई सशंकित बनाएको हो।
1: तपाईँहरूले ठ्याक्कै खोज्नु भएको के त राईजी, प्रधानमन्त्रीले आफ्नो कुरा राख्नुपर्छ, आशय व्यक्त गर्नुपर्छ भन्ने मात्रै हो कि रेकर्डबाटै हटाउने, माफी माग्ने आदि इत्यादि सबै गर्नुपर्छ भन्ने?
3: प्रधानमन्त्रीज्यूले आफ्नो अभिव्यक्ति प्रति उहाँले आत्मालोचना गर्नुपर्छ, समयमा तपाईँको त्यो गलत थियो भनेर भन्नुपर्छ, रेकर्डबाट पनि तिनीहरू कुरा हटिनुपर्छ। किनभने सम्माननीय प्रधानमन्त्रीज्यूले बोल्नु भएको कुरा भनेको त्यो भोलिको दिनमा पनि तपाईँको नजिकको रूपमा बस्छ, त्यो एकदमै गम्भीर विषय छ। त्यो गम्भीर विषयलाई हामीले त उठान गरेको त छौँ।

0: सत्ता पक्षको छलफलमा पनि तपाईँहरूले भाग लिनुभयो, विपक्षी सहयात्रीहरूसँग पनि आज संवाद गर्नुभयो। भोलिको लागि सदनको बैठक आह्वान गरिएको छ, तर अहिलेसम्म कुरा मिलिसकेको छैन। अब यो छलफल कसले कसरी अगाडि बढाउँछ र तपाईँहरू टुङ्गोमा
1: छलफल अगाडि बढ्छ। अब यो यसको इनिसिएसन लिनुपर्ने खासमा सत्ता पक्षले हो, सरकारले हो, र हामीले पनि तपाईँको यसको इनिसिएसन लिएको छ, सधैँभरि राख्नु हुँदैन भन्ने कुरामा हामी पनि गम्भीर छौँ। त्यस्तै गर्दाखेरि अहिले चाहिँ भोलिसम्मको लागि तपाईँको हामी संवाद त खुलाइराखिरहेको छौँ नि त, हामी सम्पर्कमै पनि छौँ, सत्ता पक्षसँग पनि सम्पर्कमा छौँ, प्रतिपक्ष दलसँग पनि संवादमा छौँ, संवाद सहकारी रूपमा परिणत हुन्छ भन्ने म चाहिँ आशा गर्छु।
0: उनी थिए नेपाली कांग्रेसका सचेतक निष्कल राई। तपाई नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामी पौने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौ। अब एउटा प्रसंग संक्षेपमा। जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध दायर सहकारी ठगी सम्बन्धी मामिलाबाट संगठित अपराधको अभियोग हटाउन अनुमति दिएको छ। महान्यायाधिवक्ताको निर्णय अनुसार सरकारी वकिलहरूले आरोप पत्र संशोधनका लागि निवेदन दिएका थिए। न्यायाधीश मोहन सुवेदीको इजलासले आज उक्त संशोधन स्वीकृत गरेको श्रेष्ठदार प्रभाकर कुमार मल्लिकले बीबीसीलाई जानकारी दिए। उनका अनुसार लामिछाने विरूद्धको सहकारी ठगीको अभियोग भने यथावत रहने। यसअघि कास्की जिल्ला अदालतले पनि लामिछाने विरूद्ध लगाइएका सम्पत्ति शुद्धिकरण र संगठित अपराध सम्बन्धी अभियोग हटाउन अनुमति दिएको थियो। यद्यपि लामिछाने विरूद्ध संगठित अपराध सम्बन्धी मुद्दा काठमाडौँ र रूपन्देही जिल्लामा अझै कायम छ। सम्पत्ति शुद्धिकरणको मुद्दा भने कास्की जिल्ला अदालतमा मात्रै दर्ता गरिएको थियो। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाई बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। पश्चिम अफगानिस्तानमा तालिबान फौजहरूले कट्टर धार्मिक पहिरन सम्बन्धी नियम उल्लंघन गरेको आरोपमा महिलाहरू पक्राउ गरिएको विरोधमा भएका प्रदर्शनमाथि गोली चलाएको खबर आएका छन्। हैरातमा कम्तीमा 2 जनाको ज्यान गएको बताइएको छ। बीबीसीका विश्व मामिला संवाददाता अनवर्षन एथिराजनको रिपोर्ट फणीन्द्र दाहालबाट।
2: सन् 2021 सत्ता नियन्त्रणमा लिइएता इस्लामिक कानूनको कठोर व्याख्या गर्दै तालिबानहरूले महिला लक्षित कैयौं प्रतिबन्धहरू घोषणा गरेका थिए, जसमा पहिरन सम्बन्धी नियमहरू पनि समावेश थियो। त्यसमा महिलाहरूले घर बाहिर निस्कदा पूर्ण रूपमा अनुहार ढाक्नुपर्ने जनाइएको थियो। हेरातका बासिन्दाले तालिबानका नैतिकता सम्बन्धी प्रहरीले महिलाहरूलाई शरीर ढाक्ने गरी बुर्का नलगाएको आरोपमा पक्राउ गरेको जनाएका छन्। तालिबानले सञ्चालन गरेको संचार मन्त्रालयले हेरातमा केही पनि अस्वाभाविक नभएको भन्दै पोशाक सम्बन्धी आचरण ईश्वरीय आदेश भएको जनाएको छ। सरकारी दमनसँगै हेरातमा घरबाट बाहिर जाने महिलाहरूको संख्या उल्लेख्य रूपमा घटेको कैयौं बासिन्दाहरूले बताएका छन्। एकजना महिलाले अवस्था सहन गर्न नसकिने प्रकृतिको रहेको जनाएकी छन्। अफगानिस्तान स्थित राष्ट्रसंघीय मिशनले यसअघि पोशाक सम्बन्धी नियम उल्लंघन गरेकोमा महिलाहरू पक्राउ गरिएको प्रति चिन्ता व्यक्त गर्दै त्यसले मानव अधिकार सम्बन्धी गहिरो प्रश्नहरू उठाएको बताएको थियो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: साहिनो समय सूचक अहिले रातिको 9 बज्यो 8:09 PM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: साथी सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: एकैपटक 10,000 सरकारी कर्मचारी विदा गरिदै पारदर्शी क्लिनचिट बिना नै सुधनलाई फेरि जिम्मेवारी, दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्रमा छापेको बन्द हुन लागेको विद्यालय बन्यो मावि शीर्षकको शुभ समाचार।
0: विद्यार्थी अभावकै कारण बन्द हुने अवस्थामा पुगेको सरस्वती माध्यमिक विद्यालय अहिले भने विद्यार्थी बढ़ाउँदै माध्यमिक तह संचालन गर्न सफल भएको छ। धनकुटाको 24 गाउँपालिका वडा नम्बर 4 फलामेटारमा रहेको उक्त विद्यालय शिक्षक, अभिभावक र समुदायको सामूहिक प्रयासले माध्यमिक तहसम्म स्तरोत्तीर्ण हुन सफल भएको हो। पहाड़ी ग्रामीण क्षेत्रका धेरै विद्यालय विद्यार्थी अभावका कारण बन्द हुने अवस्थामा पुगेका छन्। सरस्वती माध्यमिक विद्यालय बन्द हुने अवस्थामा पुगेर पनि अहिले भने माध्यमिक विद्यालय बन्न सफल भएको हो। 2046 सालमा स्थापना भएको विद्यालय 2076 सालसम्म आइपुग्दा विद्यार्थी घटेर 18 जनामा सीमित भएको थियो। करिब 2057-58 सालसम्म ठिकै विद्यार्थी रहेको उक्त विद्यालयमा त्यसपछि भने द्वन्द बसाईसराय लगायतका कारण विद्यार्थी घट्न थालेका थिए। विद्यार्थी कम भएकै कारण विद्यालय मर्ज गर्नुपर्ने अवस्थामा पुगेको थियो। जब 2077 सालमा सोही विद्यालयका पूर्व विद्यार्थी हेमचन्द्र विश्वकर्मा प्रधानाध्यापकका रूपमा सरूवा भएर त्यहाँ आएपछि विद्यालयको कथा फेरियो। नयाँ प्रधानाध्यापक आएसँगै विद्यालय बन्द हुन नदिने अठोट सहित अभिभावक, शिक्षक र सरकारवाला निकाय एकजुट भए। विद्यालय बन्द गर्नुको साटो विद्यार्थी बढ़ाउँदै माध्यमिक विद्यालयका रूपमा संचालन गर्ने निर्णय गर्दै भर्ना अभियान शुरू गरियो। घर दैलो अभियान गरेर विद्यार्थी बढ़ाउँदै लगे। प्रधानाध्यापक विश्वकर्मा भन्नुहुन्छ, शिक्षक जवाफदेही भए, पारदर्शी र सुशासन कायम गरियो भने विद्यालय चल्दैन भन्नु हुँदैन। हामीले 5 वर्ष ट्रायल गर्यौं भनेर योजना बनायौं, अहिले बन्द हुने अवस्थाको विद्यालयलाई माध्यमिक विद्यालय बनाउन सफल भएका छौं।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबिल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। एकै पटक करिब 10,000 सरकारी कर्मचारी विदा गरिँदै शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ। सरकारले एकैसाथ करिब 10,000 निजामती कर्मचारीलाई अवकाशमा पठाउने गरी कानून ल्याउने तयारी गरेको छ। 55 वर्ष उमेर वा सेवा अवधि 30 वर्ष पूरा गरेका निजामती कर्मचारीलाई अवकाशमा पठाउने गृह कार्य सरकारले गरिरहेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पारेको निजामती सेवा विधेयकको मसौदामा कर्मचारीलाई अवकाशमा पठाउन एक पटकलाई विशेष प्रावधान राखिएको छ। ऐन लागू हुने मितिमा 55 वर्ष उमेर पूरा भएका वा सेवा अवधि 30 वर्ष पूरा भएका कर्मचारीलाई अनिवार्य अवकाशको प्रावधान मस्यौदामा राखिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए। त्यो प्रावधान एकपटकलाई हो, त्यसरी अवकाशमा जाने बाहेकका कर्मचारीका लागि भने अवकाशको उमेर हद 60 वर्ष हुनेछ। उनले भने विधेयकले ऐनका रूपमा लिए एकैपटक 10,000 हाराहारी कर्मचारी अवकाशमा जाने निजामती किताब खानाले सरकारलाई जानकारी दिएको छ। प्रत्येक आर्थिक वर्षमा नियमित अवकाशमा जाने कर्मचारीको संख्या 2,000 देखि 3,000 हुन्छ। किताबखानाको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 2082-83 अनिवार्य अवकाशमा जाने कर्मचारीको संख्या 2,211 छ। 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अवकाश दिने कानून आए ती बाहेक 10,000 कर्मचारीले विदा पाउनेछन्। उमेर र सेवा अवधि सम्बन्धी नयाँ प्रावधानको प्रस्ताव राजनीतिक तहबाट आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। कर्मचारी प्रशासनको आकार घटाएर चुस्त बनाउने सरकारको चाहना देखिन्छ मन्त्रालयका एक अधिकारीले भने। उनका अनुसार मन्त्रालयले अर्थ मन्त्रालयको राय लिएर विधेयकको मस्यौदा 11 जेठमा कानून मन्त्रालयमा पठाएको थियो। त्यहाँबाट मस्यौदा फिर्ता आइसकेको छैन। बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएकै दिन 13 चैतमा शासकीय सुधारका कार्यसूची ल्याइएको थियो। त्यसमा प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययितालाई प्राथमिकता दिने जनाउँदै निजामती सेवा विधेयक 45 दिनभित्र तर्जुमा गर्ने भनिएको थियो। त्यसैले यो विधेयकलाई सरकारले उच्च प्राथमिकता दिएको मन्त्रालयका ती अधिकारीले बताए।
0: आजका सबैजसो पत्र पत्रिकाहरूले गृहमन्त्रीमा सुदन गुरूङ फेरि कम ब्याक भएको समाचारलाई मुख्य समाचार बनाएर छापेका छन्। डेढ महिना अघि सम्पत्ति विवरण र शंकास्पद व्यापारिक कनेक्शनको गम्भीर प्रश्न उठ्दा सुदन गुरूङले गृहमन्त्री पदबाट राजीनामा दिँदा धेरैले नयाँ राजनीतिक संस्करण भन्दै स्वागत गरे। तर मंगलबार साँझ शीतल निवासमा तिनै गुरूङले पुनः देशको शक्तिशाली गृहमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ दिँदा सुशासनको दावीमाथि ठूलो नैतिक प्रश्न खड़ा भएको छ। सरकार आफैले गठन गरेको छानबिन समितिले गुरूङलाई क्लीन चिट त दियो, तर अध्ययन प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक समेत नगरी प्रधानमन्त्री बालेन्द्र शाह बालनले गुरूङलाई गृह मन्त्रालयको साटो सुम्पिएका छन्। यसैबीच म्याग्दीबाट स्वतन्त्र रूपमा निर्वाचित सांसद महावीर पुलले विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ। यसअघि सुशीला कार्कीको क्याबिनेटमा शिक्षा मन्त्री रहनुभएका पुलले मंगलबार नयाँ मन्त्रालयको नेतृत्व गर्नुभएको हो। पुलले अर्थतन्त्रको इन्जिन भनेकै विज्ञान र प्रवर्धन हो भन्दै बजेट र नीति तथा कार्यक्रममा सरकारको कड़ा आलोचना गर्नुभएको थियो। यसअघि किताब बेच्दै गएको मान्छेलाई अप्पर झट मन्त्री बनाएको टिप्पणी गर्नुभएका उहाँले मन्त्रीका रूपमा आफ्नो दोस्रो इनिङ शुरू भएको बताउनु भएको छ। यसैबीच सुशासनको जगमा उभिएको दावी गर्ने सरकारको सुदन गुरूङलाई फेरि गृह मन्त्रालयको जिम्मेवारी दिने कदमले केही प्रश्नहरू उठाएको छ। शक्तिशाली व्यक्तिहरूमाथि लाग्ने गम्भीर आरोपहरूलाई मत्थर पार्न सरकारी छानबिन समितिलाई नै वाशिङ मेसिनका रूपमा प्रयोग गर्ने पुरानै प्रवृत्तिले अहिले पनि निरन्तरता पाएको टिप्पणी भइरहेको छ। बिचौलियासँगको साठगाठलाई वैधानिकता दिँदा आगामी दिनमा समूहको स्वार्थ र आर्थिक नेक्ससमा जोड़िएका अन्य व्यक्तिलाई कार्यवाही गर्ने नैतिक आधार सरकारले गुमाएको छ। सार्वजनिक भइसकेको स्थायी लेखा नम्बरको विवरण अनुसार गुरूङले अहिलेसम्म राज्यलाई जति कर तिरेको त्यति कर तिरेको देखिएको छैन। सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो सम्पत्तिको वैधानिकता आफै प्रमाणित गर्नुपर्नेमा मूल्यांकन भन्दा कममा घर जग्गा किन्ने र कर नै नतिरी अकुत सम्पत्ति आर्जन गर्ने कार्यलाई राज्यकै समितिले वैधानिकता दिएपछि आगामी दिनमा जो कहिलाई पनि कर थलिएर अवैध सम्पत्ति लुकाएर कानूनको फन्दामा सजिलै उम्कने खतरनाक बाटो खुल्ला भएको टिप्पणी गरिएको छ। भ्रष्टाचार नियन्त्रण र पारदर्शिताको पहिलो र अनिवार्य शर्त मानिने सम्पत्ति विवरण लुकाउने कार्यलाई सामान्य प्राविधिक त्रुटि मान्ने प्रवृत्तिले प्रश्रय पाएको छ। आजको हिमालय टाइम्समा पात्र फेरिए प्रवृत्ति उस्तै छानबिनको सुनपानी छर्केर गृहमा सुदनको कम ब्याक शीर्षकमा समाचार छापिएको छ।
2: यसैबीच नवनियुक्त गृहमन्त्री सुदन गुरूङले दरबार हत्याकाण्डको फाइल खोल्ने घोषणा गरेका छन्। राजीनामा दिएको 49 दिनमा गृह मन्त्रालयमा पुनरागमन गरेका उनले मंगलबार पदभार ग्रहण गर्ने क्रममा दरबार हत्याकाण्डको फाइल बिउटाउने घोषणा गरेका हुन्। गृहमन्त्री गुरूङले 2058 सालको दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णयमा हस्ताक्षर गर्दै अनुसन्धानका क्रममा यसअघि तयार पारिएका प्रतिवेदनहरूको समेत अध्ययन गरिने बताए। 25 वर्ष भएको दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश नै भएको थियो। उक्त हत्याकाण्ड अहिलेसम्म रहस्यमय बनेर रहेको छ। त्यतिबेला गठन भएको उच्चस्तरीय छानबिन समितिले समेत दरबार हत्याकाण्डको विषयमा संशय मेटाउन सकेको छैन। त्यस यता बेला बेलामा हत्याकाण्डबारे सत्य तथ्य छानबिन हुनुपर्ने माग उठ्ने गरेको छ। कार्यभार सम्हाल्दै गृहमन्त्री गुरूङले जेएनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा पनि अध्ययन गर्ने बताए। साथै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई अझै बलियो बनाउने र छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगोमा पुर्याउने निर्णय गरेका थिए। पदभार ग्रहणकै क्रममा गृहमन्त्री गुरूङले आफूमाथि जस्तो सुकै आरोप लगाए पनि ठेक्न सक्ने तर नेपाली चेलीहरूलाई दुःख दिएको सहन नसक्ने बताएका थिए। दरबार हत्याकाण्डको फाइल खोल्दै सरकार शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
0: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका विपक्षी दलहरूको निशाना प्रधानमन्त्री बालेन्द्र शाहसँगै अर्थमन्त्री डाक्टर सोडिम वाग्लेतर्फ सोधिएको छ। जेठ 19 गते प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिटेको छ भनी दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले जवाफ माग्दै निरन्तर संसद अवरोध गरिरहेका छन्। प्रधानमन्त्री शाहले सीमा विवादबारे दिएको अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने र संसदको रेकर्डबाट हटाउनुपर्ने माग राखेर प्रतिनिधि सभा बैठकमा अवरोध गरिरहेका बेला विपक्षीहरूको मागमा अर्थमन्त्री डाक्टर वाग्लेमाथि छानबिनको विषय पनि थपिएको छ। आर्थिक विधेयकमा रहेका करका दर आफू खुशी हेरफेर गरेपछि अर्थमन्त्री वाग्ले विपक्षी दलहरूको निशानामा पर्नु भएको हो। विपक्षी दलहरूले अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठनको मागलाई बटम लाइन बनाउन थालेका छ। मंगलबार प्रतिनिधि सभाको बैठक शुरू भए लगतै विपक्षी दलका सांसदहरू उठे। सभामुखले समय दिएपछि बोल्दै नेकपा एमालेका सांसद क्षितिज छेवेले अर्थमन्त्रीले आर्थिक विधेयक संसदमा पेश गरिसकेपछि करका दर हेरफेर गरेको भन्दै आपत्ति जनाउनुभयो। प्रधानमन्त्रीपछि विपक्षीको निशानामा अर्थमन्त्री शीर्षकमा हिमालय टाइम्समा खबर छ।
2: अर्थतन्त्रका बाह्य सूचक मजबूत, नागरिक दैनिक खबर लेख्छ। मुलुकको आन्तरिक अर्थतन्त्र दबाव भए पनि बाह्य सूचक भने निकै मजबूत हुँदै गएका छन्। विप्रेषण रेमिटेन्स आप्रवाह अभावतै बढ़ेको छ। चालू खाता, शोधनान्तर स्थिति, विदेशी मुद्रा संचिति तथा वैदेशिक लगानीका सूचकहरूमा देखिएको सुधारले नेपालको अर्थतन्त्र क्रमशः सन्तुलित बन्दै गएको संकेत गरेको छ। यद्यपि दीर्घकालीन आर्थिक स्थायित्वका लागि उत्पादन, निर्यात र आन्तरिक लगानी अभिवृद्धिमा अझ बढ़ी ध्यान दिनुपर्ने चुनौती कायम छ। नेपाल राष्ट्र ब्याङ्कले मंगलबार सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालू आर्थिक वर्ष 2082-83 को पहिलो 10 महीनामा नेपालमा 19 खर्ब 16 अर्ब 10 करोड़ रूपियाँ रेमिटेन्स भित्रिएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 41.2% बढ़ी हो। वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रेमिटेन्स आप्रवाहले मुलुकको अर्थतन्त्रलाई थप बलियो बनाएको छ। प्रतिवेदन अनुसार 2083 वैशाखमा मात्र 2,57,49 करोड़ रूपियाँ रेमिटेन्स नेपाल भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा 1,65,30 करोड़ रूपियाँ विप्रेषण प्राप्त भएको थियो। एक वर्षको अवधिमा वैशाखको रेमिटेन्स करिब 92 अर्ब रूपियाँले वृद्धि भएको देखिन्छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा पहिलो महाधिवेशनमा होमिएको छ। पार्टीका प्रवक्ता मनिष झाका अनुसार एकाध बाहेका जिल्लामा महाधिवेशन सकिएको छ भने मंगलबारबाट प्रदेश महाधिवेशनको प्रक्रिया शुरू भएको छ। केन्द्रीय महाधिवेशन आगामी असार 7 गतेदेखि 9 गतेसम्म चितुवनमा हुँदैछ। उक्त महाधिवेशन तयारीका लागि पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति अन्तर्गत विभिन्न उपसमितिहरू समेत बनाएर रासोपाले काम गरिरहेको छ। रासोपाका महामन्त्री रविन्द्र बुर्ला कोटीका अनुसार जिल्ला र प्रदेश महाधिवेशनबाट प्रतिनिधि छनौट भएर आउँछन्। स्थानीय तहबाट आउने प्रतिनिधिको अभिलेखीकरण भइरहेको छ। त्यहाँबाट संकलन भएर पनि प्रदेश हुँदै केन्द्रमा आउँछन्। उहाँका अनुसार जिल्ला अधिवेशन लगतै प्रदेश अधिवेशन हुँदैछ। 19 जेलमा सिंहदरबारमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भनेका थिए, जिल्ला र प्रदेश अधिवेशनबाट प्रतिनिधि छनौट भएर आइसकेपछि महाधिवेशनको प्रक्रिया अगाडि बढ़ेको छ। तदर्थबाट वैधानिक संरचनातर्फ रासोपा आजको मध्याह राष्ट्रिय दैनिकमा खबर छ।
2: नेपालबाट उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको संख्या बढ़ेसँगै शैक्षिक परामर्श व्यवसाय पनि विस्तार भएको छ। तर शैक्षिक परामर्श दिने उद्देश्यले खोलिएका संस्थाको लगानी सुरक्षा, सेवा गुणस्तर लगायत विषयमा नियमन हुन नसक्दा अनेक प्रश्न उब्जिएका छनृ हाल संघीय शिक्षा तथा खेलकूद मन्त्रालयमा दर्ता भएका 760 र प्रदेश सरकारका सामाजिक विकास मन्त्रालय अन्तर्गत दर्ता भएका 522 शैक्षिक परामर्श संस्था सञ्चालनमा छन्। नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बरालका अनुसार यस्ता संस्थाहरूले चिकित्सा, इन्जिनियरिङ, कानून, सीए, नर्सिङ लगायत विधामा अध्ययन गर्न चाहनेलाई सही, सत्य र तथ्यमा आधारित भएर परामर्श दिँदै आएका छन्। पछिल्लो समय शिक्षा तथा खेलकूद मन्त्रालयले दर्ता नवीकरण नभएका शैक्षिक परामर्श संस्थाहरूको सूची गृह मन्त्रालयमा पठाएपछि गृहले सोही अनुसार कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गृहलाई निर्देशन दियो। 95 शैक्षिक परामर्श संस्थामा प्रहरीले छापा मारेर कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको गृह मन्त्रालयले जनाएको छ। दर्ता नवीकरण दिनै शैक्षिक परामर्श शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
0: आजको गोर्खा पत्र दैनिकमा मनसून भित्रिन तम तयार शीर्षकमा मुख्य खबर छापिएको छ। यस वर्षको मनसून भित्रिने समय आउन अब 4 मात्र बाँकी छ। अघिल्लो वर्षदेखि मनसून भित्रिने समय केही दिन पर सर्दै जून 13 स्थानान्तरण भएको हो। सोही अनुसार आउँदो एक साताभित्र मनसून भित्रिने वातावरण बन्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार भारतको केरलामा जून 4 मनसूनको न्यून चापीय रेखा प्रवेश गरिसकेको छ। त्यहीबाट नेपालको पूर्वी भेगसम्म आइपुग्न करिब 10 लाग्छ। मौसमविद रोजन लामिछानेले भन्नुभयो, बंगालको खाड़ीबाट अगाडि बढ़ेको मनसून केरलाबाट अगाडि बढ़ने क्रममा रहेको छ। नेपालको पूर्वी भूभागबाट प्रवेश गर्न सक्छ। शुरूआतमा पूर्वको थोरै भूभागमा मनसून फैलिने सम्भावना रहेको उहाँले बताउनुभयो। गोर्खा पत्र दैनिकमा मुख्य खबर छ।
2: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अंजन श्रेष्ठले सोमबार सरकारले निजी क्षेत्रका व्यक्तिहरूको समेत सम्पत्ति विवरण मागेको भन्दै असन्तुष्टि पोखे। सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई पहिलो चरणमा आर्थिक वर्ष 2062-63 82-83 चैत मशान्तसम्म र दोस्रो चरणमा 2048 आर्थिक वर्ष 2061-62 अवधिमा सार्वजनिक निकायमा रहेका पदाधिकारी र कर्मचारीको सम्पत्ति विवरण संकलन पुष्ट्याई र छानबिन गर्ने अधिकार दिएको छ। लगानी बोर्ड नेपाल, मिलेनियम च्यालेन्ज अकाउन्ट्स, नेपाल धितोपत्र बोर्ड, नेपाल पारवहन तथा गोदाम व्यवस्था लिमिटेड लगायत सरकारी निकायको संचालक समितिमा निजी क्षेत्रको पनि प्रतिनिधित्व हुने व्यवस्था छ। त्यसैका आधारमा अहिले निजी क्षेत्रबाट प्रतिनिधित्व गरेका व्यक्तिहरूको सम्पत्ति पनि छानबिनमा पर्ने भएपछि महासंघले असन्तुष्टि जाहेर गरेको हो। सम्पत्ति विवरण भर्नुपर्ने व्यवस्थाले निजी क्षेत्रमा त्रास शीर्षकमा अभियान दैनिकमा यो खबर छापिएको हो।
0: प्लास्टिकमा प्याकेजिङ प्रचलनले रोगको जोखिम शीर्षकमा गोर्खा पत्र दैनिकमा खबर छ। खाद्य पदार्थ प्लास्टिकमा प्याकेजिङ गर्ने प्रचलन बढ़ेसँगै यसले जनस्वास्थ्यमा गम्भीर जोखिम बढ़ाएको देखिएको छ। सजिलो र सस्तोका लागि जथाभावी प्लास्टिकमा प्याकेजिङ गर्ने र बिक्री गर्ने प्रचलनले नसर्ने रोगको जोखिम बढ़ाउने विभिन्न अध्ययनहरूले देखाएका छन्। उचित तापक्रम व्यवस्थापन हुन नसक्दा प्लास्टिकका भाँडा तथा प्याकेटमा राखिएका खानेकुराले मानव शरीरमा गम्भीर रोगको जोखिम निम्त्याउने विज्ञहरू बताउँछन्। हेल्थ इन्भाइरोमेन्ट क्लाइमेट एक्सन फाउण्डेशनले केही समय अगाडि गरेको अध्ययनमा अब कम गुणस्तरका प्लास्टिक र उच्च तापक्रममा गुणस्तरीय प्लास्टिकमै पनि प्याकेजिङ गरिएका खाद्य वस्तु उपभोग गर्नेमा नसर्ने रोगको जोखिम बढ़ी हुन्छ। परम्परागत रूपमा प्रयोग हुँदै आएका पात, कपड़ा र माटोका भाँडाहरूको सट्टा आधुनिकता र सहजताका लागि प्लास्टिक प्रयोग गर्ने गरेको देखिएको छ। विभागका अनुसार खाद्य सुरक्षा मापदण्ड अनुसार फूड ग्रेड प्याकेजिङ मेटेरियल मिक्स भएको प्लास्टिकमा दूध र दही जस्ता खाद्य वस्तुलाई 40 डिग्री सेल्सियस अर्थात 40 डिग्री फरेनहाइट भन्दा